0: अनुरोध गर्न चाहन्छु।
1: धन्यवाद दिलीप सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौं, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए, त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकारलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोअर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ। तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ छाउछाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण घसघाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरू छन्। हिजोको दिनमा जुन उहाँहरूको घरमा संरचना थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा, होइन? अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाखो भएर काम गरिएको प्रतिफल हो, होइन? अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै पर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
0: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुत सरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीडाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन, कुसको सब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन, त्यस्ता सबै पीडाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरुहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाटो अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरुहरूको त्यहाँ कस्तो भूमिका छ?
2: अब यो चाहिँ एकदमै ठुलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीडाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न, अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौँ र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कुल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ, यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन गाउँ छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै एउटा सरले कुरा निकाल्नु भएको थियो हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ, यो त विपद हो होइन, जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने, भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरोकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेछ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरू

0: जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौं र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: बसा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझसम्मै उच्च सावधानी अपनाउनु पर्ने नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि
2: कांग्रेस संस्थापन र इतर पक्षीय समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति
1: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ़ने व्यवस्था मिलाउन नागरिकको माग
2: रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपति पुटिनको भनाई थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा
1: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको सीओओमा छनौट बुटवलमा 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिता हुने
0: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा बागमती र गण्डकी प्रदेश लगायतका प्रदेशका विभिन्न स्थानमा रातीदेखि नै भारी वर्षा भइरहेको प्रसंग
2: पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा खतराको तह पार हुने गरी अति नै ठूलो पानी परेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार 6 घण्टामा सबैभन्दा धेरै पानी बागमतीको माडी कल्याणपुर क्षेत्रमा 141.4 मिलिमिटर वर्षा भएको छ भने मेघौली क्षेत्रमा 117 मिलिमिटर पानी परेको छ कोट गाउँ र दुमकौली क्षेत्रमा क्रमश 107.2 र 110.6 मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा बाहेक अधिकांश स्थानमा पानी परेको छ भने मकवानपुरको गढ़ी क्षेत्रमा पनि ठूलो पानी परेको छ लुम्बिनी कर्णाली र सुदूरपश्चिम क्षेत्रका अधिकांश क्षेत्रमा सामान्यदेखि ठूलो पानी परेको छ आज साँझसम्मै पश्चिम क्षेत्रमा जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो
3: दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ भारी अति भारी वर्षाको सम्भावना छैन सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी लुम्बिनी कर्णालीमा हिमाली पहाड़ी भूभागमा 1-2 ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ
2: लगातारको पानीसँगै बाढ़ी र पहिरो पनि जोखिम बढ़ेको छ बाढ़ीको जोखिमका बारेमा सीआईएनसँग कुराकानी गर्दै बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुले
4: किनाऊ पाणगंगा बबई पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता

0: रहनु पर्ने आवश्यकता छ, कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको नजिक पुग्ने सम्भावना छ भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, ढाँचा फाटेमा, रुखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
1: नारायणी नदीको देवघाटमा बाढ़ी बढ़िरहेको र खतराको तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले पनि आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख ले जानकारी दिनुभएको छ। रामबहादुर केसीले भर्खरै सूचना सार्वजनिक गर्नुभएको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर डुबानमा परेका छन्। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्ती पसेपछि पश्चिम नौलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा हिजो सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पनि पानी भरिएको छ। बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको जानकारी दिइएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। केही दिन यता परेको लगातारको पानीका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी साधन आवागमन ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ भने सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जोवाङखोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समस्या देखिएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारी साधनलाई हिजो पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्ण भीरमा यातायात अवरूद्ध हुने स्थिति सिर्जना भएको हो। यसैबीच लगातारको पानीपछि पहिरोका कारण सल्यान प्रवेश गर्ने 3 मुख्य सड़कहरू अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। राप्ती राजमार्ग, लुहाम कालीमाटी सड़क र खलंगा बालुवा सुर्खेत सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गुल्मीको चन्द्रकोटमा पहिरोका कारण बस्ती जोखिममा परेपछि करिब 40 घरका 250 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार चन्द्रको कोट 3 भूलके स्थित बारजिङ सल्यार सामुदायिक वनमाथिबाट पहिरोका कारण सल्लाहहरूको रूखहरू बगेकाले 40-50 घर बस्ती जोखिममा परेपछि 250 जनालाई सुरक्षित स्थानमा सारिएको हो। 2 दिन परेको पानी र हावाहुरीले सिराहामा पनि उखु खेतीमा क्षति पुगेको सिराहाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाह बुद्धले देखाएको बाटोमा विश्व अग्रसर बन्न सकोस् भन्ने सन्देश दिँदै अमेरिकाबाट हिजो स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा शरीक भएर उहाँ हिजो स्वदेश फर्किनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ र संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। महासभाका लागि 14 सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्नु उहाँले महासभाको उच्च स्तरीय सत्रमा शुक्रबार बेल नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले नेपालले चाहेको जलवायु न्यायको मुद्दा स्थापित गर्दै यो विश्वयुद्धले देखाएको बाटोमा हिँड्न यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सफल होस् भन्ने सन्देश समेत दिनुभएको थियो। बहुपक्षीयतामा नेपालको अविच्छिन्न विश्वास रहेको र साना गरीब मुलुकहरूको आवाज सुन्ने न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था सहितको राष्ट्रसंघ आजको आवश्यकता रहेको समेत उहाँले बताउनु भएको थियो।
1: अब कांग्रेस भित्रको विवाद र महाधिवेशनको छुट्टा छुट्टै तयारीको प्रसंग नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरू भएको छ। निर्वाचन समितिका अनुसार अधिकांश क्षेत्रमा शनिबार हिजो अधिवेशन शुरू भएको हो। शनिबार एकै दिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन वर्षाका कारण मंगलबारको समय दिइएको छ। निर्वाचन समितिका अनुसार विशेष गरी पहाड़ी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरूद्ध बनेका निर्वाचन क्षेत्रमा शनिबार अधिवेशन हुन सकेको छ। तोकिएको समयमा क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चुनिनेछन्। यसैबीच कांग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति सहित विभिन्न 15 समिति गठन गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूह छाडेर सानेपा गएका नेताहरूलाई पनि समितिमा समेटिएको छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो र तोकिएको भन्दा बढ़ी शुल्क नलिन पनि अनुरोध गरिएको उहाँले सीआईएनसँग बताउनुभयो।
3: केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रमा निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल। र यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूह पनि 15 महाधिवेशनको तयारीमा जुटेको छ। सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेकाले देउवा समूहले पनि कांग्रेसकै ब्यानरमा 15 महाधिवेशन गर्दैछ। देउवा समूहका नेता डाक्टर शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशनले भविष्यको बाटो देखाउने दावी गर्नुभएको छ। 15 महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा हिजो आयोजित कार्यक्रममा कोइरालाले आफूहरू सबैलाई साथमा लिएर हिँड्न चाहेको बताउनुभयो र महाधिवेशनका लागि आगामी 15 असोजसम्म क्रियाशील सदस्यता लिन सकिने पनि नेता प्रकाश शरण महतले बताउनु भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजारमा उपभोग्य वस्तुको अभाव रैथाने बाली उत्पादनमा स्थानीय तहको प्रयास
4: त्यो बडो जंजालयुक्त चीज भइरहेछ हाम्रा लागि त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
1: 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र

0: खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
2: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
2: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
3: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खापत्रको पहिलो पृष्ठमा चर्किएको जमीन त्रासमा बस्ती शीर्षकमा गणेश खनालले अर्घखाँचीबाट खबर लेख्नु भएको छ। आकाशमा बादल मडारिन थाल्यो कि सन्धि खर्क नगरपालिका साथ भुजुङका स्थानीयवासीको मनमा त्रास उत्पन्न हुने गरेको छ। जोखिममा रहेको सन्धिखर्क नगरपालिका साथको भुजुङ बस्तीमा धेरै स्थानीयहरूले जमीन चर्किएका कारण त्रासमा रहनु परेको बताएका छन्। अधिकांश दलित समुदाय रहेको यो बस्ती भन्दा माथिको जमीन बर्खायाममा चर्किएर पहिरोको जोखिम बढ़ने गरेको स्थानीयले बताएका छन्। दलित समुदायका थर सूचीकरण शीर्षकमा लक्ष्मण दर्नाले लेख्नु भएको खबर पनि प्रकाशित छ भने भित्र पृष्ठमा स्टार्टअपमा सरकारको 2 अर्ब लगानी शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै वैदेशिक लगानी प्रतिबद्धताको 30% मात्रै भित्रियो शीर्षकमा अर्को खबर छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आए पनि वास्तविक रूप भने बढ़ीमा 30% मात्रै लगानी हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा 28 अर्ब 49 करोड़ रूपियाँ मात्रै भित्रिएको हो। त्यस्तै प्राकृतिक स्रोतको रोयल्टी विवाद शीर्षकको खबर पनि प्रकाशित छ। यथाशीघ्र एकीकृत कानून बनाउन सुझाव छ। तरकारी निर्यात बढ़्यो शीर्षकमा अर्को खबर छ। यो खबर सल्यानको खबर हो। त्यस्तै कारोबारको पहिलो पृष्ठमा प्रत्येक वर्ष बजेट बढ्छ तर समयमा किन मल पाइँदैन पाउँदैनन् किसानले शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा मलमा दिने अनुदान रकम 4 अर्बबाट बढ़ेर 42 अर्ब रूपियाँ पुगेको छ तर कुनै पनि वर्ष किसानले सजिलै मल खरिद गर्न पाइरहेका छैनन्। त्यस्तै नयाँ सरकार बनिएता झण्डै 22,000 धेरै विदेशी शीर्षकको खबर पनि गोपाल संग्रौलाले पहिलो पृष्ठमा लेख्नु भएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा प्रदेश राजधानी सुर्खेतमा जहाज चढ़न नेपालगंज शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विमानस्थल छ तर प्रदेशकै हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला र डोल्पा जाने नागरिकले जहाज चढ़नको लागि छिमेकी प्रदेश लुम्बिनीको नेपालगंज पुग्नुपर्ने बाध्यता छ। आफ्नै प्रदेश मुकामबाट नियमित हवाई सेवा नहुँदा कर्णालीवासी महँगो भाड़ा, समयको बर्बादी र शास्ति खेप्न बाध्य रहेको उल्लेख गरिएको छ। सगरमाथा टू द सी बहस भोटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा शिव प्रसाद ढुंगानाले लेख्नु भएको खबर छापिएको छ। जलवायु परिवर्तन विषयलाई विश्व सामू बलियो रूपमा उठाउन संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 2 महिनासम्म कार्यान्वयनमा गएन टीकापुरको बजेट शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। नगर प्रमुख र उपप्रमुख विहीन टीकापुरमा कार्यवाहक नगर प्रमुखबारे कार्यपालिकामा विवाद

0: भएको पनि उल्लेख गरिएको छ। हिमाललाई ज्वरो सेतीले 2069मै दिएको थियो चेतावनी, भोटेकोशीले 2083मा सम्झायो पाठ शीर्षकमा एम बमले लेख्नुभएको खबर छापिएको छ। नेपालमा हरेक वर्ष हिमबाड़ी सरकारी व्यवस्था शीर्षकमा पनि अर्को खबर छ। 165 शैयाको भक्तपुर क्यान्सर अस्पतालमा एक दिनमै आउँछन् औसत 500 बिरामी शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको खबर छ। बिरामीको चाप बढ़ेको बढ़ै छ, दैनिक 50 बिरामी फिर्ता गर्नुपर्ने बाध्यता भएको कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिस बताउनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। नयाँ पत्रिका दैनिकमै गौरवका आयोजनाको लज्जास्पद प्रगति शीर्षकमा पवन तिमल सिन्हाले लेख्नुभएको हो। 24 मध्ये 10 आयोजनाको प्रगति 20% भन्दा कम छ, वर्षभरिमा 1% पनि काम हुन नसकेको उल्लेख गरिएको छ। प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित भएको बारेमा शान्ता कमलीले लेख्नु भएको छ भने मेयरको तोक आदेशमै दमक नगरपालिकाको राजस्व चुहावट भइरहेको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। लुटौल गोरुसिङ्गे सड़क 3 वर्षमै सक्न चुनौती, 60% पुग्नुपर्ने निर्माण प्रगति 28%मा सीमित शीर्षकमा विष्णु घिमिरेले बुटौलबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा भने 2.5 दशकदेखि त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा जाँच किन छ शीर्षकमा मातृका दाहालले लेख्नु भएको हो। नौ पुष 2056मा इण्डियन एयरलाइन्सको IC-814 विमान हाइज्याक भएपछि नेपालमा 5 महिना भारतीय उड़ान स्थगित भएको थियो। विक्रम सम्वत 2057 भने भारतले सुरक्षा जाँच शुरू गर्यो तर नेपालका सरकारी निकायसँग यसबारे जवाफ नरहेको उल्लेख गरिएको छ। बाढ़ीबाट विस्थापितलाई झरीको कष्ट, त्रिपाल चुहियो, ओछ्यान भिज्यो, चुलोमा हिलोको दलदल शीर्षकमा सजना बराल र आर्या चौधले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा कांग्रेस देउवा पक्ष पनि होमियो महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याउन लागेको बारेमा राजेश मिश्रले लेख्नु भएको खबर छ। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गरिएको छ। वर्षातले आपूर्ति प्रभावित हुँदा तरकारीको भाउ बढ़ेको बारेमा कृष्ण प्रसाईले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र बन्दै जाँदा हिजो दुवै देशमा भएका आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। युक्रेनमा रूसी आक्रमणबाट 4 जनाको मृत्यु भएको छ भने रूसमा युक्रेनी ड्रोन आक्रमणबाट 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढ़ाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने दावी गर्नुभएको छ। उहाँले युक्रेनले कुनै पनि उत्तेजन गतिविधि वा तनाव बढ़ाउने कदमबाट आफूले चाहेको परिमाण प्राप्त गर्न नसक्ने समेत दावी गर्नुभएको हो। र थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि राजधानीका सबै 50 जिल्लामा विपदको घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदमहरू अगाडि बढ़ाएका छन्। बैंकका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा करिब 300 मिलिमिटर वर्षा भएको छ। मध्य बैंकको उत्तरतर्फ नहर नजिकैका स्थानीयहरू थप जोखिममा रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। लगातारको डुबानका कारण 2 दिनदेखि आफ्ना व्यवसायहरू समेत बन्द गर्नु परेको स्थानीय व्यवसायहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्सी खेल्ने भएको छ। समूह ए को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग मंगलबार खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले 1-1 अङ्क बाँडेका हुन्। र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको चीफ अफ अपरेटिङ अफिसर सीओओ बन्नुभएको छ। मलेसिया क्रिकेट संघले 1 महिना अघि खोलेको सीओओको आवेदनमा विनोद छनौट हुनुभएको हो। द्विपक्षीय हस्ताक्षर गर्न बाँकी रहेको छ। विनोद यसअघि नेपाल क्रिकेट संघ क्यानको क्रिकेट अपरेशन म्यानेजरको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। अनि बुटवलको तिलोत्तमामा 38 औं झरना रनिङ सिल्ज नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। असोज 14 गतेदेखि खेल शुरू हुनेछ। तिलोत्तमा 6 कुञ्जलापुर स्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा 12 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
1: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब चाडपर्वमा बजार अनुगमनको प्रसंग। दशैं जस्ता चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग बढ़ी हुन्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले त्यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनेको लागि उपभोक्ता आफै सचेत हुनुपर्ने देखिन्छ।
4: एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रूपियाँसम्म कमाउँछन् एउटा सिलिण्डर 150 रूपियाँमा बिक्री गर्दाखेरि।
5: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
4: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
5: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र बध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
6: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौ। म अहिले पनि भनिरहेछु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिँ नि मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब पारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनाला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिँ नि पारासाइटहरू सर्ने धेरै सम्भावना।
5: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
6: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन।
5: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
7: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो, अब त्यसलाई आवाज दिन पर्यो, त्यसलाई आवाज दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
5: बजार अनुगमन नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
7: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है, प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौँ न भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो र यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
5: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: हामीलाई भर्खरै प्राप्त सूचना अनुसार पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। गैराती काठमाडौँको महाराजगंज स्थित आफ्नै घरबाट उहाँ पक्राउ पर्नु भएको हो र थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
1: यो खबरसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझैसम्म उच्च सावधानी अप्नाउनु पर्ने। नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
1: कांग्रेस संस्थापन र इतर पक्षी समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिकरणको अधिकार प्रदेश स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
0: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग। 23 वर्षपछि हेटौँडामा मासुजन्य ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाँ चढ्ने व्यवस्था मिलाउने माग।
1: रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र। युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपतिको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
0: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्से खेल्ने। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको शुरूआती विवाद र पछि अध्यक्ष आफैले हस्तक्षेप गरेर प्रतिवेदन र आफ्नो आत्मालोचनाको कुरा पनि विभिन्न नेताहरूले उठाएका थिए। नेतृत्व परिवर्तनको कुरा उठाएका थिए। अन्तिममा अध्यक्षकै प्रस्तावमा समाहित हुँदै अरू नेताहरूले पनि साथ दिएको भनेर विभिन्न चर्चा परिचर्चा भइराखेको छ। एउटा बन्द कोठा जस्तो देखाइएको छ। ठूलो कुर्सी शोभा जस्तो देखिन्छ जहाँ अध्यक्ष ओली जस्ता देखिने व्यक्ति बसिराखेको जस्तो देखाइएको छ। नजिकैबाट दुईजना नेता निन्याउरो मुख लगाएर त्यहाँ पार गर्दैछन्, अगाडि बढ़न खोज्दैछन्। अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, आत्मआलोचना त मैले होइन कमरेड, अब तपाईहरूले गर्नुपर्ने भयो, तयार हुनुहोस्।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भन्छु। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: Venga, algo me
1: Extreme energy drink.

0: अब वर्षा रोकिएपछि पनि बाढ़ी पहिरो जोखिम तत्काल घट्छ वा अझ केही घण्टा कायम रहन सक्ने सम्भावना रहन्छ?
1: हजुर, अब अहिले पनि हामी मनसुनको नै समयमा छौँ होइन, अब यो सिस्टम गइसकेपछि बिस्तारी हामी यो मनसुनको उत्तरार्धमै छौँ। केही दिनपछि हामी बिस्तारी मनसुन बहिर्गमनको जुन अनुगमन पनि गरिरहेको छौँ, केही दिनपछि बहिर्गमन हुन पनि सक्ला। अहिले हामी मनसुनकै अवधिमा भएको र यो मनसुनी वायुको प्रभाव नेपालमा रहिरहेको कारणले गर्दाखेरि चाहिँ अब अहिले सबैलाई समयमित हुनको लागि म आग्रह गर्न चाहन्छु, किनभने अब के आजदेखि चाहिँ म यो पानीको क्रममा धेरै हदसम्म कम भए पनि यो नेपाल मौसम विज्ञान विभागको आधिकारिक र पछिल्लो सूचनामा चाहिँ अध्यावधिक हुनु होला, किनभने मौसमी प्रक्रिया प्रणाली भनेको चाहिँ अब यो कुनै नयाँ प्रणालीले असर गर्न पनि सक्ने अवस्था हुन्छ कहिले काहीँ होइन। अब अहिले हामीले एकदमै अनुगमन गरिरहेको छौँ, त्यस कारणले पछिल्लो जुन घटना के भइरहेको छ पछिल्लो मौसमी प्रणाली त्यसको बारेमा चाहिँ हामीले तपाईँहरूलाई बताउने नै छौँ। त्यसकारण हाम्रो चाहिँ आधिकारिक वेबसाइट सामाजिक सञ्जालमा चाहिँ एकदमै ख्याल गर्नुहोला। अहिलेको लागि चाहिँ भोलिदेखि चाहिँ धेरैसम्म मौसममा सुधार हुने पनि म सबैलाई जानकारी गराउन चाहन्छु अहिलेको विश्लेषण अनुसार।
0: जाँदा जाँदै सञ्जीव सर, यो जस्तो किनभने नेपालीहरूका महान पर्वहरू पनि यतिखेर आइरहेका छन् होइन, महान पर्व विजया दशमी पनि नजिक नजिक आउँदैछ, अब यसै महिना चाहिँ घट स्थापना पनि छ, दशैं आउन 20 दिन बाँकी रहँदाखेरि यस पालाको दशैं चाहिँ कस्तो हुन्छ, हामी कतिसम्मको प्रक्षेपण गर्न सक्छ, हाम्रो राडारले कतिसम्म बताउन सक्छ?
1: हजुर, अब हुन त हाम्रो क्षमता भनेको एक हप्ताभन्दा पछिको चाहिँ त्यो हरेक दिनको फोकस गरेर चाहिँ पूर्वानुमान गर्ने त्यति धेरै क्षमता छैन, तर पनि अहिले क्षेत्रीय र विश्वव्यापी जुन मौसमी मोडलहरूलाई विश्लेषण गर्ने हो भने र पछिल्लो यो मौसमी प्रक्रियालाई चाहिँ विश्लेषण गर्दाखेरि चाहिँ दशैंको बेलामा चाहिँ मौसमले दुःख दिने अवस्था त्यति देखिँदैन, दशैं राम्रै हुन सक्ने अहिलेको यतिखेरको विश्लेषणमा देखिन्छ। तथापि हाम्रो पछिल्लो सूचनाहरू चाहिँ सबैलाई चाहिँ ध्यान दिनको लागि म आग्रह गर्न चाहन्छु।
0: सञ्जीव सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हस्, धन्यवाद।
0: उहाँहरू जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि वास्टी जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: account open. Activate any karobar. Sachile sanga. Busy life easy. Banau dai har ek din. Global Smart Plus Life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइमी ब्याङ्क सबैका लागि ब्याङ्क दिस होम इन्टरनेट
6: यतिकै हाम्रो बीचमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: हजुर धन्यवाद
6: नेपाली कंग्रेसको महाधिवेशनको उल्लासको विषयमा कुरा गर्नुभन्दा अगाडि म यहाँलाई जानकारी गराउन चाहन्छु पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणा गैराती निवासबाटै पक्राउ पर्नु भएको छ आइतबार आज पनि सार्वजनिक विदा हो उहाँलाई पक्राउको कारण चाहिँ खुल्न त सकेका छैन तैपनि अब यो साइबरले अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको भन्ने खालको खबर चाहिँ प्राप्त भएको छ यो अवस्थामा यो हिजोका दिनहरूमा नेपालमा पक्राउ पर्ने फेरि छुट्ने अब यो टेन्डेन्सी त चलिया छ सोलेन्द्र शमशेर जबराको यो पक्राउलाई अपराध अनुसन्धान कार्यालय टेकुले गरेको पक्राउलाई चाहिँ कसरी हेर्नु भएको छ
7: अब हेर्नुहोस् चाहिँ संसारका अरू मुलुकहरूले यो अनुसन्धान र कार्यालयको प्रकरणलाई जसरी अगाडि बढाउँछन् त्यसमा हाम्रो परिपक्वता देखिँदैन हामी चाहिँ कहिले व्यापारीलाई पक्राउ गर्छौँ कहिले उद्योगपतिलाई पक्राउ गर्छौँ कहिले अन्य क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गर्छौँ कहिले राजनीतिज्ञलाई पक्राउ गर्छौँ र पछि हामी फेरि छोडिदिन्छौँ कसैको प्रमाण पुग्दैन या चाहिँ नि पक्राउ गरिहाल्नुपर्ने कारण देखिँदैन या अन्य कारणले अदृश्य कारणले उनीहरूलाई हामी रिहा गर्छौँ यो परिपाटी पहिलेदेखि नै चल्दै आएको अहिले प्रकरण पनि त्यस अन्तर्गत त्यसै अन्तर्गत हो या चाहिँ अन्य कुनै ठोस प्रमाणका आधारमा चाहिँ केही जघन्य अपराधका आधारमा चाहिँ गरिएको भन्ने कुरा अहिले भन्न सकिँदैन तर हाम्रो काम गर्ने तरिका राज्यको शैली होइन सरकारको चाहिँ नि जुन खालको अख्तियार अवलम्बन गरेको चाहिँ तौर तरिका चाहिँ त्यति उपयुक्त र त्यति जायज चाहिँ रूपबाट स्थापित भइसकेको देखिँदैन अहिलेसम्मका विगतका घटनाहरू हेर्दा अब यो चाहिँ वस्तुपरक छ कि ठोस छ कि अब समयक्रममा यो विषयमा अनि मात्रै भन्न सकिन्छ
6: अब एउटा कुरा के पनि आइरहेको छ भने अब यसलाई हामीले एकदमै पुष्ट त नगरौं तर धेरै संचार माध्यमले लेखेको छ पक्राउ पुर्जी बिनै पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा प्रहरी हिरासतमा भन्ने खालको विषय आएको छ र स्रोतको हवाला दिएर प्रहरीले नै पुष्टि गरेको भन्ने खालका पनि विषय आएका छन् पूर्व प्रधान न्यायाधीश नेपालको इतिहासमा पक्राउ परेको यो पहिलो घटना हो भन्नुभएको थियो वरिष्ठ अधिवक्ताले यसभन्दा अगाडि होइन अब यो प्रक्रियाले चाहिँ एक किसिमको सन्तास र त्रासको वातावरण सिर्जना भएन भयभीतको वातावरण सिर्जना हुँदै छैन त्यसो भए
7: त्यही त मैले अघि नै भने यस्ता पक्राउका प्रकरणहरू जे जति त्यसको श्रृङ्खला हामीले देखेका छौँ बेहोरेका छौँ त्यसले चाहिँ हाम्रो काम गर्ने शैलीमा परिपक्वता छैन भन्ने देखिन्छ अब यो प्रकरण चाहिँ नि अब तपाईँले नि भन्नुभयो पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको नेपालको इतिहासमा पहिलो घटना भन्नुभयो।
6: वरिष्ठ अधिवक्ता बाबुराम दालजीले मलाई भर्खरै भन्नुभएको थियो त्यो पहिलो घटना भन्नु।
7: त्यही त, त्यही सुनेका कुराहरू अहिले आएका कुराहरू प्राप्त सूचनाहरूको आधारमा नै हामीले पनि आफ्नो धारणा बनाउने हो। त्यसैले यस्ता घटनाहरू जसरी अहिले घट्दै आएका छन् नि, यी घटनाहरूले राज्यको र सरकारको, राज्यको प्रतिनिधिको रूपमा काम गरिरहेको सरकारको चाहिँ विश्वसनीयता स्थापित हुनुपर्छ। काम गरेको कुराले नै विश्वसनीयता चाहिँ कमजोर हुँदै जाने हो भने भोलि सरकारलाई पनि कसैले नटेर्ने नमान्ने अवस्था आउन सक्छ। राज्यका अङ्गहरूले पनि आफ्नो विश्वसनीयता कायम गर्न सक्नुपर्छ, स्थापित गर्न सक्नुपर्छ। यो मामलामा चाहिँ विगतमा हाम्रो कमजोरी हुँदै आएको छ, यो विषय चाहिँ अब समयक्रम प्रष्ट हुन्छ।
6: महामन्त्रीज्यू, नेपाली कंग्रेसको महाधिवेशनको चटारो पनि छ, यतिखेर वडा अधिवेशन सकिए, पालिका अधिवेशन सकिए, क्षेत्रीय अधिवेशन पनि यो वर्षाका कारणले छिटपुट कतै सारिएका पनि छन्, कतै भइ नै रहेको स्थिति पनि छ। र नेपाली कंग्रेसको 15 महाधिवेशनमा कतिको उत्साह छ?
7: अब हेर्नुहोस्, देशव्यापी रूपबाट अहिले यो प्रक्रिया जारी छ। हामीले प्रारम्भिक तहका चाहिँ निर्वाचनका प्रक्रियाहरू अगाडि बढाउँदैछौ। वडा तहको, पालिका तहको सकेर अब हामी चाहिँ संसदीय निर्वाचन क्षेत्र सँगसँगै प्रदेश सभा निर्वाचन क्षेत्रका अधिवेशनका प्रक्रियाहरू सम्पन्न गर्ने क्रममा छौ। यस क्रममा देखिएको वास्तवमा चाहिँ उत्साहलाई हेर्दाखेरि हामीले विधानमा जुन के अरे थप जुन एउटा व्यवस्था गरेका छौँ, 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ पार्टीको प्रारम्भिक तहदेखि केन्द्रीय तहसम्म पुग्ने जुन सुविधा अथवा अवसर हामीले उपलब्ध गराएका छौँ, र पेसागत चाहिँ क्षेत्रका चाहिँ नेपाली कंग्रेसमा राजनीति गर्न चाहने, नेपाली कंग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूका लागि पनि हामीले जुन सुविधा विधानको सुविधा उपलब्ध गराएका छौँ, र हामीले चाहिँ अन्य पनि क्लस्टरहरू थपेर हामीले चाहिँ विधानलाई फराकिलो बनाएका छौँ, विधानको दायरालाई। यसले गर्दाखेरि चाहिँ गाउँ गाउँमा चाहिँ पार्टीमा एउटा थप आकर्षण बढेको पाइएको छ। युवाहरूको त असाध्यै ठुलो एउटा जमात चाहिँ नेपाली कंग्रेसको क्रियाशील सदस्य भएको र पार्टीको निर्वाचनको प्रक्रियामा सामेल भएको अवस्था छ। यसले चाहिँ अहिलेको झरी बादल चाहिँ र यो प्राकृतिक विपत्तिको जुन अवस्थामा पनि चाहिँ देशको विभिन्न भागमा चाहिँ निकै ठुलो संख्यामा चाहिँ पार्टीमा साथीहरूको चाहिँ उपस्थिति र निर्वाचन प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ।
6: अर्को महाधिवेशन पनि असोज 15 गते हुँदैछ नि त, होइन? कंग्रेसका दुईटा महाधिवेशन हुँदैछन् यसपाल।
7: होइन, नेपाली कंग्रेसको त एउटै महाधिवेशन हुँदैछ।
6: अब प्रकाश शरण महर्जीसँग मेरो हिजो बिहान पनि कुरा भएको थियो, उहाँले त हाम्रो अर्को महाधिवेशन हाम्रो असोज 15 गते हुँदैछ कंग्रेसको भन्नुभएको थियो।
7: नेपाली कंग्रेसको महाधिवेशन चाहिँ यही मात्रै हो नेपाली कंग्रेसको, होइन? पार्टीका साथीहरूले चाहिँ अर्को कुनै चाहिँ आयोजना गर्नुभएको छ भने त्यो चाहिँ संस्थागत छैनन्। नेपाली कंग्रेसको नाममा अन्य साथीहरूले जुन हामी गर्दैछौँ यही हो।
6: अब यो 15 महाधिवेशनको अहिलेको स्थिति हेर्दाखेरि एउटा पक्ष त छुट्यो नि त, अब दुईटा महाधिवेशन हुन्छन्, अब कंग्रेसको औपचारिक रूपमा विभाजनको मात्रै चरणमा छ कंग्रेस, त्यसको डिलमा छ, सर्वोच्चमा एउटा मुद्दा कायम नै छ, आधिकारिकताको मुद्दालाई चाहिँ सर्वोच्चमा विचाराधीन अवस्थामा राखिएको छ, के हुँदैछ कंग्रेसको अबको भविष्य गतिविधि?
7: प्रकरण छ, मुद्दा मामलाको प्रकरण त शुरूदेखि नै हुँदै आएकै छ, होइन? चाहे निर्वाचन आयोगमा जाँदा होस्, चाहे अदालतमा जाँदा होस्, होइन? अदालतका चरणबद्ध चाहिँ नि बहसका श्रृङ्खलाहरू, विवादका श्रृङ्खलाहरू चाहिँ जारी नै छन्। त्यसैले अदालतले गर्ने काम आफ्नो समयक्रममा गर्ला, होइन? तर यो महाधिवेशनलाई आयोजना गर्ने मार्ग प्रशस्त गरिसकेपछि हामी के कुरामा विश्वस्त छौँ भने नेपाली कंग्रेसको महाधिवेशन निर्धारित समयमा हामी सम्पन्न गर्छौँ। त्यस बाहेकका महाधिवेशनहरू चाहिँ नेपाली कंग्रेसको नाम दिए पनि नेपाली कंग्रेसका संस्थागत महाधिवेशनहरू हुँदैनन्। कांग्रेस पार्टी यो अहिलेकै प्रकरणमा पनि एक डिका छ, नेपाली कंग्रेस चाहिँ का नाममा अन्य गतिविधिहरू मात्रै भएका हुन्, संस्थागत रूपबाट नेपाली कंग्रेस एकै छ। त्यसो भएको हुनाले यो विभाजनको संघार, फूटको संघार भन्ने यो बहुप्रचारित जुन विषय छ, यो चाहिँ वास्तवमा सत्य होइन, यो वस्तुगत छैन, यो चाहिँ एक प्रकारको प्रचारात्मक मात्रै छ।
6: महामन्त्रीज्यू, अब 15 महाधिवेशन आइ नै सक्यो, क्षेत्रीय अधिवेशनहरू हुँदैछन्, अब तपाईँ त महामन्त्री विशेष महाधिवेशनबाट, अब केमा छ उम्मेद्वारी, के को तयारी गर्दै हुनुहुन्छ?
7: होइन, अब सल्लाह हुँदैछ, यसमा कसैले पनि केही कुरा हाम्रो तर्फबाट हामीले केही भनेका पनि छैनौँ।
6: होइन, महामन्त्रीमा त धेरै 8-10 आइसक्यो नामहरू, हामी कहाँ त
7: उम्मेद्वारी आउनु स्वाभाविक पनि छ। नेपाली कंग्रेसको यो परम्परा पनि हो, धेरै नेताहरूले आफ्नो उम्मेदवारी का लागि चाहिँ एउटा प्रयत्न गर्नुहुन्छ, होइन उम्मेदवारी दिनु पनि होला कतिपय साथीहरूले, यसलाई मैले अस्वाभाविक मानेको छैन। तर हामी के गर्छौँ भन्ने कुरा चाहिँ महाधिवेशनको अब अलिकति नजिकै पुगेपछि हामी सल्लाह पनि गर्छौँ, सल्लाहबाट नै तय हुन्छ।
6: होइन, अब तपाईँको उम्मेदवारी पक्कै पनि महामन्त्री भन्दा तल त नहोला, उपसभापतिमा जाने कि महामन्त्रीमै बस्ने कि के गर्ने?
7: अब यो विषयलाई हामीले, मैले भने नि पहिला पनि विशेष महाधिवेशनमा पनि हामीले सल्लाह गरेर भूमिकाको बाँडफाँड गरे हौ,
6: अब त सल्लाह भन्दा पनि अब त निकै व्यापक रस्ताकसी नै हुन्छ नि अब त महाधिवेशनमा त।
7: त्यसैले अब जब रस्ताकसी त हुने नै भयो नि, यो पार्टीको चाहिँ केन्द्रीय समितिको नेतृत्व पदाधिकारीमा आउने कुरामा त रस्ताकसी हुन्छ नै, तर यसलाई मैले चाहिँ सहज रूपमा लिएको छु। पार्टी नेतृत्वसँग बसेर हामीले सरसल्लाह गरेर हामीले यसलाई तय गर्छौँ।
6: सभापतिमै त उम्मेदवारी रहँदैन नि यहाँको?
7: रहेन, सभापतिमा हाम्रो गगन थापाज्यू नै फेरि सभापति भन्नुहुन्छ।
6: ए, भनेपछि अब तपाईँको चाहिँ महामन्त्रीमा चाहिँ कन्फर्म नै छ, अब त्योभन्दा माथि चाहिँ केमा समायोजन हुन्छ, केमा मिल्छ, कुरा मिलिएपछि त्यो त्यसभन्दा माथि पनि जान सक्नुहुन्छ होइन?
7: होइन, तल माथि भन्ने कुरा यी सबै कुराहरू चाहिँ अहिले केही पनि छलफलमा केही पनि आएका छैनन्।
6: होइन, महामन्त्रीमा त तपाईँ कन्फर्म नै हो नि त उम्मेद्वार त,
7: यो विषय
6: कंग्रेस महामन्त्रीको उम्मेद्वार गुरुराज घिमिरे कन्फर्म हो भनेर धेरैले भनिसक्नु नै भएको छ होइन, केही व्यक्तिले अरूले पनि त्यहाँ उम्मेद्वारी घोषणा गर्दै हुनुहुन्छ होइन सामाजिक सञ्जालमा, उपसभापति बन्ने कि महामन्त्री बन्ने?
7: होइन, अब हामीले यो विषयलाई अहिले चाहिँ ज्यादा चाहिँ बहसमा ल्याएका पनि छैनौ, यो समय क्रममा यो आफै हुने कुरा हो होइन, हामी छलफलबाट तय गर्छौ, हामी बसेर आपसी परामर्श गरेर जिम्मेवारी बाँडफाँड गर्छौ।
6: अब कंग्रेसको अहिलेको आन्तरिक रूपको जुन झमेला पनि छ, हुन त अब धेरै कंग्रेसी जनहरू संस्थापनमा फर्किसकेको विषय पनि छ, देउबा पक्ष कमजोर बनेको भन्ने यहाँहरूको आकलन पनि स्थिति हो, अब एक ठाउँमा उभिन सक्ने त्यस्तो खालको कुनै बुटी छैन, अब त्यो बुटीले काम गर्ने सम्भावना छैन?
7: होइन, किन नहुने, हामी विभाजितै छैनौ, अघि पनि मैले भने।
6: कस्तो विभाजित नहोला, 15 गते अर्को अधिवेशन हुँदैछ फेरि, 15 गते महाधिवेशन,
7: हामी विभाजित छैनौ। मलाई लाग्छ असोज 15 गते अर्को चाहिँ नि नेपाली कंग्रेसको नाममा अर्को अधिवेशन गर्नुपर्ने कुनै आवश्यकता म देख्दिन। अस्ति नै हामीले भनेका हौ, सभापतिजीले पनि आह्वान गर्नुभएको हो र त्यो आह्वानलाई स्वीकार गरेर ठूलो संख्यामा साथीहरू अहिले चाहिँ यो महाधिवेशनको प्रक्रियामा सामेल हुनुहुन्छ पनि, त्यसो भएको हुनाले अहिले पनि हामीले चाहिँ चाह्यौँ भने चाहिँ महाधिवेशनको 15 गते गरिने भनिएको प्रचार गरिएको त्यो सबै प्रक्रियालाई रोकेर यही महाधिवेशनलाई सघाएर पार्टीका बाहिर रहनुभएका साथीहरूलाई सबैलाई समाविष्ट गरेर अगाडि बढ्न सक्छौ। त्यसो भएको हुनाले नेपाली कंग्रेस एक भएर अगाडि बढ्नुपर्ने यो ऐतिहासिक घडीमा यो मोडमा नेपाली कंग्रेसको नाममा चाहिँ एकभन्दा बढी गतिविधिहरू गरिराख्नु चाहिँ दूरदर्शितापूर्ण पनि हुँदैन, बुद्धिमत्तापूर्ण पनि हुँदैन, हामी सबै एक भएर अगाडि बढ्न सक्छौ।
6: 15 महाधिवेशनमा टिम बनाउने प्रचलनको निरन्तरता हुन्छ वा चाहिँ हुँदैन, चिटसिट बाँड्ने काम हुन्छ नि त, यहाँ हाल्ने यहाँ नहाल्ने भनेर हुन्छ कि हुँदैन?
7: होइन, हामीले गुटबन्दी तोड्नलाई नै हामीले विशेष महाधिवेशन गर्नु परेको हो, परम्परागत कार्यशैली बदल्नलाई हामीले, पार्टी चलाउने कार्यशैली बदल्नलाई, सरकार चलाउने हाम्रो तौर तरिका बदल्नलाई र यो पार्टीलाई सबैको साझा पार्टीको रूपबाट विकसित गर्नलाई, सबै सदस्यहरूको स्वामित्व भएको अपनत्व भएको पार्टीको रूपबाट यसलाई अगाडि बढाउनका लागि र देशमा विद्यमान समस्याहरूलाई चाहिँ समाधान गर्ने सूत्र पहिल्याउनका लागि होइन, र सरकारमा पुगेर चाहिँ नेपाललाई चाहिँ भौतिक विकासको चाहिँ एउटा उचाइमा लिएर जानका लागि र नेपालको हामीले सङ्घर्षबाट स्थापित गरेको यो लोकतान्त्रिक गणतन्त्रलाई चाहिँ अझ बलियो बनाएर अगाडि बढाउनका निम्ति र नेपाललाई नेपालको प्रतिष्ठालाई अगाडि बढाउनका निम्ति उचाइमा पुर्याउनका निम्ति चाहिँ नेपाली कंग्रेसलाई दर्विलो लोकप्रिय पार्टीको रूपबाट रूपान्तरण गर्नका निम्ति नै हामीले चाहिँ नि नेतृत्व हातमा लिनुपर्ने अवस्था भएको हो कि
6: होइन रस्साकस्सीका बीचमा त अब यी कामहरू यी गतिविधिहरू पनि त हुन सक्छन् नि होइन
7: होइन त्यो त आन्तरिक गतिविधि हुन् यी गतिविधि मुख्य हाम्रा चाहिँ मुद्दाहरूमा पर्दैनन् यी गतिविधिहरू भनेको नेतृत्व लिने भनेको चाहिँ हामी आपसी बसेर सरसल्लाह गरेर परामर्श गरेर हामी तय गरिहाल्छौँ नि
6: अब सभापतिको विकल्प त गगन थापाको विकल्प कोही पनि रहनु भएन यसमा क्लियर नै भयो होइन अर्को अर्को चाहिँ सभापतिमा उम्मेदवारी दिने उम्मेद्वारै छैन भन्दा पनि हुन्छ अहिलेको अवस्थासम्म
7: हजुर होइन उहाँको बारेमा उहाँले भर्खरै जिम्मेवारी प्राप्त गर्नुभएको छ विशेष महाधिवेशनबाट सभापति बन्नुभएको छ अब पन्ध्रौं महाधिवेशनबाट फेरि सभापति बनेर होइन त्यसपछि पार्टीको जुन अभिभारा छ जिम्मेवारी छ ऐतिहासिक दायित्व छ अहिलेको चुनौतीपूर्ण घडीमा पार्टीलाई चाहिँ सबलतापूर्वक कुशलतापूर्वक नेतृत्व दिएर नेपाली कंग्रेसलाई लोकप्रिय र चाहिँ बलियो जनमत भएको पार्टी बनाउनु पर्ने जुन अभिभारा छ यसलाई पूरा गर्नका निम्ति उहाँको नेतृत्व फेरि आवश्यक छ।
6: अब कंग्रेसलाई एक ठाउँमा उभ्याउन सकिन्छ कि सकिँदैन महामन्त्रीज्यू छलफल बहसहरू यसभन्दा अगाडि चाहिँ जस्तो अब महाधिवेशन त दुईटा नै अब उहाँहरूले पनि गर्नु हुने नै भयो किनभने तोकिसकिया छ त्यसले चाहिँ के समस्या पार्छ?
7: होइन नेपाली कंग्रेसलाई एकताबद्ध बनाएर लैजाने प्रयास त जारी नै छ नि हाम्रो त्यो प्रयासलाई त हामी अगाडि बढाइहाल्छौँ नि होइन बेला बेलामा नेपाली कंग्रेसको नेतृत्वले सार्वजनिक गरेका धारणाहरूमा बैठकले गरेका
6: जस्तो मैले भन्न खोजे महाधिवेशन पछि पनि एक ठाउँमा उभिन सक्ने आधारहरू तयार हुन सक्छन् कि सक्दैनन् भनेको
7: होइन सम्भव छ सबैलाई समेट्ने प्रयास जारी छ त्यो हामी गर्छौँ।
6: सरकारको स्थिति के छ बालेन शाह प्रधानमन्त्रीजी संयुक्त राष्ट्रसंघको महासभामा पुगेर फर्किनु भएको
7: छ सरकारले प्रभावकारी रूपबाट काम गर्नुपर्नेमा जेपीआई चाहिँ जनमत प्राप्त गरेर आएको सरकारले जुन रफ्तारमा काम गर्नुपर्नेमा त्यो रफ्तारमा काम गरेको देखिएको छैन सरकारलाई काम गर्नमा कुनै बाधा विरोध व्यवधान छैन कुनै सडक गतिविधि छैन विपक्षी दलले चाहिँ नि रचनात्मक चाहिँ रूपबाट भूमिका खेलिरहेको छ सरकारका काम कारवाहीको आधारमा समर्थन र विरोध गर्ने नीति अख्तियार गरिरहेको छ तथापि सरकारले काम गर्न सकिरहेको छैन यस्तो अनुकूल समयमा यस्तो प्रबल बहुमत ल्याएको सरकारले यो गतिमा काम गर्ने हो भने त वास्तवमा 5 वर्षको समय सदुपयोग हुन सक्छ जस्तो लाग्दैन हामीलाई।
6: अब अहिले सरकारले चाहिँ आफ्ना चाहिँ गतिविधिहरू जस्तो जलवायु अनुकूलन सम्बन्धी वा परिवर्तन सम्बन्धी चाहिँ राष्ट्रसंघमा उठाएका मुद्दाहरू प्रधानमन्त्रीको पर्फर्मेन्सहरू त्यसले पार्ने प्रभावहरूका बारेमा प्रमुख प्रतिपक्षी दलको हैसियतले महामन्त्रीको हैसियतले तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ?
7: होइन अब उहाँले चाहिँ महासभामा भाग लिँदाखेरि चाहिँ उहाँले जुन प्रस्तुति जुन नेपालको तर्फबाट उहाँले जुन विचार राख्नुभयो यसको सबैले एप्रिसिएट यसलाई गरेकै छन् यो राम्रो थियो प्रस्तुति उहाँको उहाँले प्रभावकारी रूपबाट नेपालको तर्फबाट प्रधानमन्त्रीको हैसियतले आफ्ना कुराहरू राख्नुभएको छ यसलाई सबैले एप्रिसिएट गरेकै छन् यसलाई सराहना गरेकै छन् होइन एउटा पाटो भयो यो यो भूमि यो जलवायु परिवर्तनले नेपालमा पारेका प्रभाव दुष्प्रभावका बारेमा जुन कुरा उहाँले राख्नुभयो यो नेपालीहरूको साझा मत नै हो।
6: अब उहाँले मुद्दा त उठाउनु भएको छ तर त्यसको चाहिँ कार्यान्वयनको चरणमा वा अन्तर्राष्ट्रिय जगतले चाहिँ नेपाललाई हेर्ने दृष्टिकोणमा उहाँको अर्थात उहाँको चाहिँ त्यो दमदार प्रस्तुति रह्यो कि रहने यसले छाप पार्न सक्ने स्थिति बन्यो कि बनेन त्यहाँ?
7: होइन अब संसारले पनि राम्ररी के बुझेको छ भने नेपाल जस्ता देशहरूले जुन खालको चाहिँ यो जलवायु संकट झेलिरहेका छन् यसको बहुआयामिक चाहिँ यसको प्रभाव दुष्प्रभाव संसारलाई नै पर्छ 2 अरब जनसंख्यालाई यसको सिधा प्रभाव पर्छ होइन यो कुरालाई संसारले पनि महसुस गरेकै छ त्यसैले यसको मारमा नेपाल मात्रै पर्नुहुन्न र नेपालले यो यसबाट कसरी उन्मुक्ति पाउने यो संकटको सामना कसरी गर्ने भन्ने विषयमा मलाई लाग्छ संसार सहमत छ संसार एकमत छ र संसारका शक्तिशाली राष्ट्रहरू नेपालको भलो चाहने हित चाहने राष्ट्रहरू नेपाल जस्ता चाहिँ विकासमा पछि परेका राष्ट्रहरूका लागि चाहिँ संसारले सकारात्मक रूपबाट चाहिँ सहयोग पुर्याउँछ भन्ने हामीलाई विश्वास छ।
6: जाँदा जाँदै सरकारलाई प्रतिपक्षीको सुझाव वा सहयोग उसप्रतिको धारणा चाहिँ के छ?
7: होइन, अब सरकारले काम गर्ने मौका पाएको छ, निर्वाचनपछि चाहिँ सरकार चलाउने जिम्मेवारीको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ र यो सत्ता भनेको मौका हो र यो मौका जनताले दिएका हुन्। त्यसैले देशलाई, लोकतान्त्रिक शासन प्रणालीलाई र जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्ने हो भने, सकारात्मक चाहिने बाटोतर्फ अग्रसर हुने हो भने फेरि पनि सबैको सहयोग प्राप्त हुन्छ। तर सरकारमा मात्रै बस्ने, जनताको जीवन बदल्ने गरी, राष्ट्रको मुहार बदल्ने गरी र नयाँ पुस्ताको भविष्य चाहिँ नेपालमै सुरक्षित गर्ने गरी र नेपाललाई चाहिँ एउटा प्रतिष्ठित राष्ट्र बनाउने गरी काम नगर्ने हो भने, नेपालीहरूलाई सम्मानित नेपाली बनाउने गरी जन काम नगर्ने हो भने चाहिँ सरकारमा पुग्नुको औचित्य रहँदैन। त्यो दिशामा सरकार अझै गम्भीर बन्नुपर्छ र यो विषय हामीले बारम्बार औल्याएका छौँ, बारम्बार यो विषय उठाएका छौँ, बारम्बार खबरदारी गरेका छौँ।
6: हस् महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
7: थियो
6: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.2 MHz।
1: तपाईँको झोलिङ्गे पुललाई अब छुन लगभग 1 मिटर बाँकी छ, मान्छेहरू यसरी आइरहेको छ।
2: गरे गयो भने चाहिँ

भनेको अब यो गाडी नि फुलफुली छोइसकेको छ पानीले, अनि यो घर भत्किसकेको छ अगाडि त्यसमा छ पोखरी ताजा अवस्था। तपाईँको झोलिङ्गे पुललाई अब चुनाव लगभग एक मिटर बाँकी छ,

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: तामाङको विषयमा कुराकानी गर्छौं। संयुक्त राष्ट्रसंघको 81औं महासभामा नेपालले जलवायु न्यायको विषय उठाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महासभालाई सम्बोधन गर्नुभएको यो समय आफैमा महत्वपूर्ण छ। विश्व शक्ति राष्ट्रबीच बढ्दो तनाव, युद्ध, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकताको बहससँगै राष्ट्रसंघ स्वयं आर्थिक तथा संस्थागत संकटबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा नेपालले महासभामा के बोल्यो भन्ने मात्र होइन, नेपालले आफ्नो आवाज राखिरहेको मंच कति प्रभावकारी छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। नेपालको मुख्य जोड जलवायु न्यायमा छ। विश्वको हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्ने भए पनि हिमालय, हिमनदी, नदी प्रणाली र पहाड़ी बस्ती जलवायु जोखिमको अग्रपंक्तिमा छन्। भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले यो जोखिमलाई अझ प्रत्यक्ष बनाएको छ। जलवायु न्यायको बहस केवल पैसा माग्ने विषय होइन, जलवायु वित्त कसरी जुड्छ, पीड़ित देशसम्म कति छिटो पुग्छ, जिम्मेवारी कसरी बाँडिन्छ र साना राष्ट्रको आवाज विश्व निर्णय प्रक्रियामा कति प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि यससँग जोड़िएका छन्। आजको कार्यक्रममा हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्छौं। हामीसँग हुनुहुन्छ जलवायु विज्ञ डाक्टर विमल रेग्मी। विमल रेग्मीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
4: हस्, धेरै धेरै धन्यवाद।
3: सबैभन्दा पहिला चाहिँ राष्ट्रसंघको 81औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो र नेपालको जलवायु न्यायको विषयमा कुरा उठाउनु भएको छ। तपाईँले सरसर्ती सम्बोधन सुन्दा कस्तो पाउनुभयो?
4: हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभाको 81औं बैठकमा जुन राष्ट्रको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुभयो, समग्र रूपमा यो चाहिँ सकारात्मक छ र स्वागत योग्य छ। र हामी जलवायु परिवर्तन र को संकट भइरहेको अल्पविकसित राष्ट्र र यो संकटबाट हामी हरेक वर्ष जुन हामी प्रभावित भइरहेछौं, हाम्रो समुदायप्रति उहाँले न्याय गरेको जस्तो मलाई लाग्छ। अब यो समग्र रूपमा हेर्दा राजनीतिक नेतृत्वले यसरी जलवायु न्यायको विषय यति प्रष्ट रूपमा अन्तर्राष्ट्रिय सामु राख्नु हाम्रो लागि गर्वको विषय हो।
3: अब उहाँले सम्बोधनका क्रममा भन्नुभएका केही मुद्दाहरूलाई अझै बुझिने गरी व्याख्या गरौं। जस्तो उहाँले नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऊ भनेर प्रस्ताव गर्नुभएको छ, यसलाई चाहिँ कसरी बुझ्ने?
4: उहाँको यो प्रस्ताव निकै सकारात्मक हो, किनभने हामी यो जुन पर्वतीय राष्ट्र हिन्दुकुश को हिमालय क्षेत्रमा हाम्रा छिमेकी मुलुकहरू र अझै हिन्दुकुश भन्दा त 8 देशहरू पर्छन्। अब यो हाम्रो क्षेत्रीय समस्या हो र क्षेत्रीय रूपमा हामीले समाधान गर्न पनि सक्छौं। क्षेत्रीय समस्या भनेको विश्वव्यापी समस्या हो, तर क्षेत्रीय रूपमा भारत, चीन, नेपाल, भूटान जति हामीलाई यो पर्वतीय समस्याले संकटले यहाँ बस्ने जनसंख्यालाई असर गरेको हुन्छ, त्यो अन्यत्र त्यसले त्यति असर गरेको पाइँदैन। हाम्रो भूगोल, हाम्रो सामाजिक आर्थिक परिवेश र हाम्रो सहकार्य अनि सूचना प्रविधिको चाहिँ पहुँच लगायत यिनीहरू सबैको प्रभावकारिताको लागि हामीले छिमेकी राष्ट्रहरूसँगको सुदृढ सम्बन्ध, समन्वय र विशेष गरी अनुसन्धान र यो संकट समाधान गर्नको लागि भारत, चीन र नेपालको त्रिदेशीय जलवायु परिवर्तन सम्बन्धी यो पर्वतीय राष्ट्र सम्बन्धी उत्थानशील संयन्त्र भन्नुभएको छ उहाँले। संयन्त्रले मात्रै काम गर्छ जस्तो मलाई लाग्दैन, किनभने त्यो संयन्त्र भनेको यो संस्थागत एउटा चाहिँ शुरूआत हो जसले सहकार्यको चाहिँ ढोका, समन्वयको ढोका चाहिँ खोल्छ। तर हामीले एउटा केन्द्र जस्तै बनाएर त्यसमा चाहिँ वित्तीय स्रोतहरूको पनि जो गरेर हामीले त्यसलाई चाहिँ एउटा सेन्टर जस्तो बनाएर नियमित रूपमा त्यसलाई चाहिँ अनुसन्धान गर्ने अध्ययन गर्ने त्यसको चाहिँ अनुगमन गर्ने त्यसका सूचना प्रणालीहरू विकास गर्ने र आम जनमानसलाई पूर्व सूचना प्रणाली मार्फत सुसूचित गर्ने र यो संकट समाधान गर्नको लागि तत्काल रूपमा संकट आउनु अगाडि यसलाई चाहिँ रोक्नको लागि र संकट पछाडि यसको चाहिँ उत्थानशील विकासको लागि यो संयन्त्र मार्फत हामीले ठोस रूपमा रणनीतिक कार्यदिशा र कार्ययोजना सहित अगाडि बढ़न सक्यौं भने उहाँले राखेको यो प्रस्ताव निकै सकारात्मक छ र हामीलाई चाहिएको पनि के हो भने छिमेकी राष्ट्रहरूको आर्थिक विकास र उहाँहरूको जुन सूचना प्रणालीमा उहाँहरूको जति फड्को मार्नु भएको छ त्यसबाट हामीलाई धेरै सहयोग र साथ हुन सक्यो भने यो क्षेत्रीय समस्यालाई हामीले त्रिदेशीय समन्वय र सहकार्य मार्फत चाहिँ सम्बोधन गर्न सक्छौ जुन चाहिँ सकारात्मक मान्नुपर्छ।
3: एकदम प्रश्नसँग भन्नुभयो डाक्टर रेग्मीज्यू, अब उहाँले जलवायु न्यायलाई आर्थिक सहयोग वा क्षतिपूर्तिमा मात्र सीमित गर्न हुँदैन, जलवायु न्याय भनेको चाहिँ केवल पैसाको विषय होइन भन्नुभएको छ, यसलाई हामीले कसरी बुझ्ने?
4: उहाँले यो एकदम सान्दर्भिक र यो गहकिलो र यो जुन हामीले पीड़ितहरूले भोगेको चाहिँ जुन पीड़ा हो र हाम्रो सार्वभौम अधिकार जनताको अधिकार जुन हनन भएको छ जलवायु संकटको कारणले गर्दा यो हाम्रो नेपाली जनताको बाँच्न पाउने अधिकार सुरक्षित बाँच्न पाउने अधिकारलाई चाहिँ जलवायु संकटहरूले जुन व्यवधान खड़ा गरिरहेका छन् यसमा उहाँले दुईटा चीज भन्नुभएको छ, एउटा डिस्ट्रिब्युसनल जस्टिस अर्को प्रोसिड्युरल जस्टिस, एउटा प्रक्रियागत रूपमा चाहिँ हाम्रो अर्थपूर्ण सहभागी र निर्णय प्रक्रियामा समुदाय जो प्रभावित समुदाय हो अल्प विकसित राष्ट्रहरूको चाहिँ अर्थपूर्ण सहभागिताको कुरा गर्नुभएको छ, अर्को चाहिँ यो प्रदूषकहरूले चाहिँ यो सबै जुन क्षतिको मूल्य बियर गर्नुपर्छ पोल्युटर्स पे भन्ने कुरामा डिस्ट्रिब्युटिभ भन्यो जसले जति यो समस्या समाधान गर्नको लागि चाहिँ योगदान दिए अथवा यसको चाहिँ मुख्य कारक हुन् तिनले नै बढी जिम्मेवार रूपमा जवाफदेही हुनुपर्छ र यो जवाफदेहीता भनेको चाहिँ यो न्यायको विषय हेर्दाखेरि चाहिँ हामीलाई जति प्रभाव परिरहेको छ महासन्धिका विषयहरू कूटनीतिक विषय हुन् तर यो न्यायको विषय अधिकारको विषय हो र यो भएको हुनाले उहाँले प्रष्ट रूपमा जलवायु न्याय भनेको खालि वित्त मात्रै प्रवाह होइन है, यो हाम्रो अधिकारको विषय पनि हो किनभने जलवायु वित्तले त केही राहत देला तर अकालमै ज्यान गुमाउनु पर्ने घाइते परिवारबिन विस्थापित हुनुपर्ने समुदायलाई न्याय दिनको लागि त यो जुन हरित गृह ग्यास उत्सर्जन जुन बढ़िरहेको छ यसलाई कटौती गर्दै विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा तल राख्नुपर्ने जुन दायित्व छ धनी विकसित राष्ट्रहरूको यो दायित्व उहाँले पूरा नगरेको हिसाबले यो अन्याय भयो, हामीले यसको चाहिँ मार भोग्नु पर्यो, हाम्रो अधिकार हनन भयो भन्ने विषयसँग जोड्नु भएको छ। यो अर्थ राजनीति मात्रै नभइकन विकसित राष्ट्रहरूले चाहिँ जुन जिम्मेवारी वहन गर्नुपर्ने हो त्यो जिम्मेवारी र जवाफदेहिताको पनि उहाँले प्रश्न उठाउनु भएको छ, त्यो सकारात्मक
3: एकदम। अब प्रधानमन्त्रीले जलवायु संकटको लागत कसले व्यवहार्ने भन्ने प्रश्न नै जलवायु न्यायको मुख्य प्रश्न भएको भन्दै कसको आवाज सुनिन्छ भन्ने प्रश्नलाई जलवायु न्यायसँग जोड़िएको छ, विशेष गरी हिमाली समुदाय साना टापु राष्ट्र भूपरिवेष्टी तथा अति कम विकसित देश र भावी पुस्ताको आवाज महत्वपूर्ण रहेकोमा चाहिँ उहाँले जोड़ दिनुभएको छ।
4: यो सही हो किनभने हाम्रो भावी पुस्ताको लागि हामीले चाहिँ उहाँहरूको भविष्यलाई जुन संकटतर्फ धकेलिरहेका छौं यो निकै सोचनीय विषय हो, गम्भीर विषय हो, जटिल विषय हो, यो संकट हो किनभने हामीले भावी पुस्ताको लागि त्यो खालको चाहिँ विश्व वातावरण त्यो खालको चाहिँ व्यवस्था गर्न सकेका छैनौं, प्राकृतिक दोहनको कारणले जलवायु परिवर्तनको कारणले यस्ता संकटहरूको कारणले विश्वमा जुन सामाजिक आर्थिक संकटतर्फ विश्व धकलिरहेको छ यसले गर्दा त हाम्रो भावी पुस्ताहरूको चाहिँ जुन अधिकार हो त्यसलाई हनन गरेको छ, त्यो अधिकार स्थापित गर्नको लागि तत्काल रूपमा हामीले यो समस्या समाधान गर्न सकेनौं भने अझै यो विकराल रूप लिनेछ। यसमा अब उहाँले प्रष्ट रूपमा के भन्नुभयो भने जलवायु परिवर्तन सम्बन्धी महासन्धिको जुन सिद्धान्त छ यो चाहिँ फरक फरक दायित्व भन्ने जसले बढ़ी उत्सर्जन गर्यो त्यसले बढ़ी दायित्व लिनुपर्छ, कम उत्सर्जन गर्ने तर बढ़ी प्रभावित गर्ने जुन राष्ट्र हुन् त्यसलाई असमान रूपमा असर गरेको हुनाले यो असमानता जुन असमानताको खाडल छ यसलाई पूर्णको लागि वित्तीय प्राविधिक र क्षमता विकासमा लगानी गर्नुपर्छ भनेर महासन्धिको सिद्धान्त पनि हो, महासन्धिले प्रस्तावित गरेका परिच्छेदहरूमा पनि छ र महासन्धिका हस्ताक्षर राष्ट्रहरूले त्यो प्रतिबद्ध पनि जनाएका छन् भने पेरिस सम्झौतामा आइसकेपछि जलवायु वित्तलाई अझै विविधीकरण गर्ने, यसलाई अझै स्केल अप गर्ने र यसलाई चाहिँ सरल रूपमा अल्प विकसित राष्ट्रहरूको पहुँच बढ़ाउने भन्ने विषय राखे तापनि जुन हामीलाई चाहिएको वखतमा तत्काल रूपमा जलवायु वित्त उपलब्ध नभएको र हामीले यस्तो संकटबाट यसलाई समाधान गर्नको लागि राज्यको आफ्नो सीमित स्रोत साधन खर्च गर्नुपर्ने जुन बाध्यता छ यो अन्याय हो, किनभने यसमा चाहिँ धनी राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन नगरेको हुनाले त्यसको चाहिँ आर्थिक भार चाहिँ हाम्रो जस्तो गरीब मुलुक र सरकारलाई पर्ने भएको हुनाले सरकारको त्यो दायित्व नै बढ़ेको छ र यसले गर्दा चाहिँ हाम्रो विकासमा गर्ने लगानी, गरीबी निवारणमा गर्ने लगानी, हाम्रो 16 योजनाको चाहिँ हाम्रो लक्ष्य प्राप्ति लगायत अब यो दिगो विकासका लक्ष्यहरू हासिल गर्नको लागि हामीलाई निकै कठिनाई भइरहेको छ र यो अब संकट कसले सिर्जना गर्यो, यसको कारक को र यो संकट सिर्जना गर्नेले नै यसको समाधान हुनुपर्छ भन्ने त एकदम न्यायको मूलभूत सिद्धान्तको एउटा कड़ी हो, त्यसैलाई समातेर सम्माननीय प्रधानमन्त्रीज्यूले जुन जलवायु न्यायलाई अझै परिभाषित गर्दै यसमा वित्तीय स्रोतको व्यवस्थापनको बारेमा उहाँले प्रश्न रूपमा राख्नु भएको छ, उहाँले प्रश्न भन्नुभएको छ कि अहिलेको विद्यमान अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी वित्तीय संरचनाहरूले काम गर्न छोडेको छन्, त्यो भुत्ते भइसकेको छ, त्यसले गर्दा हामी जस्ता मुलुकहरूलाई सरल रूपमा यथेष्ट रूपमा तत्काल रूपमा हामीले चाहिँ पाउनुपर्ने वित्तीय सहायता पाउन सकिरहेको छैन, प्रक्रियागत कठिनाईहरू छ, हामीले परियोजना मार्फत चार वर्ष पाँच वर्ष छ वर्ष लगाएर एउटा परियोजना त्यो पनि 10 मिलियन 20 मिलियनको लागि यति धेरै मेहनत गर्नुपर्छ, मागे जस्तो छ, यो माग्ने होइन हाम्रो अधिकारको कुरा हो, त्यो भएको हुनाले अहिलेको चाहिँ जुन जलवायु परिवर्तन सम्बन्धी वित्तीय संस्थागत संरचना छ यसलाई टोटल रिफर्म गर्नुपर्छ, उहाँले त्यही कुरा उठाउनु भएको छ जुन हामीले उठाउनु पर्ने विषयहरू हामीले भन्दै आइरहेका छौं, हामीले विगतमा दिनहरूमा पनि के भनेका छौं भने यस्तो खालको वित्तीय संरचना यति असमान छ यसले हामीलाई तत्काल रूपमा जलवायु जोखिमको र हामीलाई आवश्यक परेको चाहिँ वित्तीय सहायता उपलब्ध गराउन सक्दैन भने यस्तो वित्तीय संयन्त्रको के काम, अब त्यही भएर यसलाई चाहिँ हामीले अहिले नै यो विषयलाई उठाउन सकेनौं भने यसको बारेमा हामीले कूटनीतिक पहल गर्न सकेनौं भने यसको बारेमा हामीले प्रष्ट रूपमा आफ्ना धारणा राख्न सकेनौं भने हामी सार्वभौम राष्ट्र हौं र सार्वभौम राष्ट्रको हैसियतले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विषय र राष्ट्रिय स्वार्थको लागि चाहिँ जसरी कूटनीतिक पहल गर्नुपर्छ यो कूटनीतिक पहल गर्ने क्रममा यो सम्बोधन एउटा शुरूआत हो, सम्बोधनले सबै कुरा समाधान हुँदैन,
5: एकछिनपछि म आउँला डाक्टर, यसमा एकछिनपछि आउँला डाक्टर विमल रेग्मीज्यू, तपाईँ जलवायु विज्ञ हुनुहुन्छ, आज हामी प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु न्यायको विषयमा उठाउनु भएका विषयमा तपाईँसँग कुरा गरिरहेका छौं बुदागत रूपमा र प्रधानमन्त्रीले सम्बोधनको शुरूआतमा चाहिँ नेपालको भोटे कोशी नदी विश्वलाई चेतावनी पनि हो तपाईँले सुन्नुभयो भनेर एउटा ध्यानाकर्षण गराउनु भयो, त्यो ध्यानाकर्षणले चाहिँ कतिको प्रभाव पार्यो भनेर हामीले बुझ्न सक्छौ,
4: यो ध्यानाकर्षणलाई हेर्नुहुन्छ भने अब यहाँहरूले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले पनि आफ्नो यो सम्बोधनमा महासभाको शुरूआती सम्बोधनमा पनि त्यही भन्नुभएको छ, म 3 वर्ष अगाडि नेपाल गएर हिमालयको
5: तपाईँसँग कुरा गरिरहेका छौं बुदागत रूपमा र प्रधानमन्त्रीले सम्बोधनको शुरूआतमा चाहिँ नेपालको भोटे कोशी नदी विश्वलाई चेतावनी पनि हो तपाईँले सुन्नुभयो भनेर एउटा ध्यानाकर्षण गराउनु भयो, त्यो ध्यान

0: परिवर्तन ले हिम हिमाली क्षेत्र में जुन खाल को तीव्र रूप में प्रभाव पड़ रखे र जसरी हिम नदी पग्लि हिमताल निर्माण भईर तेल समग्र पारिस्थितिक प्रणाली मानवीय सभ्यता संस्कृति ठूल प्रभाव पाई रखे विश्व को लगी ठूल चेतावनी हो। यदि हामी समय संबोधन कर सकेन जलवायु संकटले ठूलो महाप्रलय ल्याउने तीन वर्ष अगाड़ी संयुक्त राष्ट्र संघ का महासचिव बोल्नु भएको विषय उहाँले फेरि उठान गर्नुभयो। मैले त्यतिखेर विश्व सामु यो यथार्थ चित्रण गरिरहँदा मेरा भनाईहरूलाई विषयान्तर गरियो, यसलाई गहिराईमा बुझिएन र यो भाषण मात्रै हो भन्ने खालको हिसाबले सशंकित रूपमा जुन विश्वले लियो त्यसको परिणाम स्वरूप नेपालले जुन जलवायु संकटबाट जुन रसुवा र भोटेकोशीको जुन महाप्रलय भयो यो हाम्रो लागि निकै दुखद पीड़ादायी कुरा भयो भनेर उहाँले शुरू गर्नुभयो हैन। त्यसमा हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले त्यही विषयलाई समातेर हामीले यो पूर्व जानकारी हुँदा हुँदै पनि हामीले यसलाई संवेदनशील रूपमा विश्वले ग्रहण नगर्दा फेरि त्यसको परिणाम नेपाली जनताले भोगे, यो ठूलो अन्याय हो। किनभने यो चेतावनी त संयुक्त राष्ट्र संघका महासचिव लगायतका विश्वका वैज्ञानिकहरू सबैले बताइसकेको कुरा हो कि यो तीव्र रूपमा पग्लिरहेको हिमता हिमाली क्षेत्र र जुन संकट पर्वतीय क्षेत्रहरूमा परेको छ यसले कुनै न कुनै दिन महाप्रलय निम्त्याउनेछ भन्ने पूर्व अनुमान भइसकेको थियो। तर यसलाई सम्बोधन गर्नको लागि न प्राविधिक न वित्तीय न अन्य सहायताहरू भए त्यसको परिणाम स्वरूप हाम्रो चाहिँ 1400 भन्दा बढी सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्यो, 6000 भन्दा बढी चाहिँ अहिले बेपत्ता छन् हैन। अब यो चाहिँ जस्तो दुःखदायी घड़ी हामीले हेर्दा हेर्दै धनी राष्ट्रहरू विकसित राष्ट्रहरू त्योसँग सम्बन्धित संयन्त्रहरू जिम्मेवार नहुँदाखेरि जवाफदेही नहुँदाखेरि जुन हामीलाई अन्याय पर्यो जुन पीड़ा पर्यो यसलाई त प्रष्ट रूपमा राख्नै पर्छ। जुन राख्नु भएको छ त्यो सकारात्मक छ तर अब त्यसका अरू पाटाहरू छन् अरू विषय
1: त्यसको। अब समग्रमा भन्दाखेरि प्रधानमन्त्रीले नेपालको उत्सर्जन नगर्ने भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ, त्यसैले जलवायु न्याय भनेको पैसा मात्र होइन जिम्मेवारीको न्यायपूर्ण बाँडफाँड प्रभावितको आवाजको सम्मान र भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु हो भनेर सारांशमा उहाँले त्यो कुरालाई जोड़ दिनुभएको छ। अब यसमा नेपालले यसपटक जलवायु न्यायलाई मुख्य मुद्दा बनाउनुको आधार चाहिँ के हो?
0: जलवायु न्यायलाई मुख्य आधार बनाउने हाम्रो श्रृंखलाबद्ध जुन जलवायु जन्य महाप्रलयहरू भयो हेर्नुहुन्छ नि विगतमा 10 वर्षमा हेर्नुहोस् होइन जुन श्रृंखलाबद्ध रूपमा जलवायुकै कारण अब त्यसमा वैज्ञानिक आधारहरू प्रष्ट छन्। जस्तै हिमताल थामेमा हिमताल विस्फोट भयो, मेलम्चीमा पनि एउटा कारक जलवायु परिवर्तन नै हो। हाम्रो पश्चिममा सुदूरपश्चिममा कञ्चनपुरतिर जुन महा ठूलो बाढ़ी आयो त्यो पनि वर्षाले रेकर्डै तोड्या हो होइन। अनि 2 वर्ष अगाडि काठमाडौँ वरपर जुन खालको चाहिँ वर्षा भयो त्यसले वर्षौंको रेकर्ड तोडेको छ, त्यो पनि एकदम अतिशय भारी वर्षा भएको कारणले गर्दा जुन जनधन क्षति भयो। गत वर्ष तपाईँले फेरि हेर्नुभयो भने रोसुवामा पनि त्यो खालको तिब्बतमा आएको चाहिँ हिमताल विस्फोटपछि आएको बाढ़ीले असर गरेको थियो भने त्यही वर्ष इलाममा हेर्नुभयो भने धेरैको ज्यान गएको छ, इलाममा पनि भारी वर्षा भएको छ, अतिवृष्टि भएको कारण हो जुन चाहिँ जलवायुजन्य अतिशय घटनासँग हामीले जोड्न सक्छौ। र यी श्रृंखलाबद्ध जुन जलवायुजन्य प्रमाणित छन् किनभने हाम्रो चाहिँ यो जलवायु परिवर्तनको दुईटा कारणले हुन्छ, एउटा तापक्रम अत्याधिक रूपमा वृद्धि हुनु होइन त्यो चाहिँ एउटा कारण हो भने अर्को चाहिँ वर्षामा ठूलो फेरबदल हुनु छोटो समयमा बढी पानी पर्नु र नियमित पानी पर्नु भन्दा एकदम त्यसलाई त्यो चाहिँ दोब्बर तिब्बर पानी पर्नु जुन एउटा चाहिँ थ्रेसहोल्ड भन्छ त्यसको नियमित पर्ने पानी भन्दा धेरै पर्दाखेरि चाहिँ त्यसले ल्याउने चाहिँ महाविपत्ति हामीले भोगिसकेका छौं। यो श्रृंखलाबद्ध विपत्तिको उदाहरणहरूलाई समग्र रूपमा समेटेर अझै हाम्रो चाहिँ

0: पर्वतीय क्षेत्रहरूमा हिमाली क्षेत्रमा हिमाली जिल्लाहरूमा अन्य ठाउँको तुलनामा अन्य ठाउँमा अहिले 1.5 डिग्री बढेको छ भने त्यहाँ 1.8 डिग्री तापक्रम बढ़िसकेको छ। यो जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय जुन वैज्ञानिक संयन्त्र छ जसलाई हामीले आईपीसीसी भन्छौं, इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, त्यसले प्रष्ट रूपमा हिमाली क्षेत्रहरूमा तापक्रमको वृद्धि तीव्र रूपमा भएको छ भनेको छ। हाम्रो अहिले नेपालका चाहिँ यससँग काम गर्ने संस्थाहरूले पनि त्यो प्रमाणित गरेका छन् कि तापक्रम वृद्धि छ। त्योहरू मैले भन्न खोजेको के हो भने हामीसँग श्रृंखलाबद्ध रूपमा जलवायु जन्य घटना र विपदहरूका थुप्रै उदाहरण छन्। अब यो रसुवा र भोटे कोशीलाई मात्रै नलेकिन यो श्रृंखलाबद्ध रूपमा जुन संकट हामीले भोगेका छौं यसबाट सयौंको संख्यामा जनधनको मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने यसबाट हाम्रो आर्थिक जुन क्षति भयो अहिले सम्माननीय प्रधानमन्त्रीज्यू अथवा भाषणहरूमा सुन्न सक्नुहुन्छ अहिले 15% जति जीडीपी हाम्रो चाहिँ यो भोटे कोशीकै कारणले गयो भने योभन्दा अगाडिका घटनाहरू हेर्ने हो भने जलवायु जन्य कारणबाट 2-5% जति हाम्रो चाहिँ कुल ग्रास्त उत्पादनको हानि नोक्सानी त्यसले पुर्याएको छ होइन। यो चाहिँ ठूलो संकट हो र अब आउने शताब्दीको अन्तिमसम्ममा यो त अझै भयावह भएर हाम्रो चाहिँ यसले आर्थिक सामाजिक सांस्कृतिक पर्यावरण संकट निम्त्याउनेछ। यो प्रमाणहरू यथेष्ट छ, त्यही भएर यो प्रमाणहरूलाई एकीकृत गर्दै यो श्रृंखलाबद्ध रूपमा जे जति जलवायु जन्य घटनाहरू भए यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिक आधार सहित यो तथ्य तथ्याङ्कको आधारमा अब यो जलवायु न्यायको भाष्यलाई राष्ट्रिय सोच हाम्रो तयारी अनुसार चाहिँ यसलाई अन्तर्राष्ट्रिय रूपमा पैरवी र कूटनीतिक पहल गर्न जरूरी छ।
1: कार्यक्रम बदलिन्दो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गरिरहेका छौं। जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा जलवायु विज्ञ डाक्टर विमल रेग्मीसँग कुरा गरिरहेका छौं। डाक्टर विमल रेग्मीज्यू, नेपालमा पछिल्ला वर्षहरूमा जलवायु जन्य विपत्तिहरू जे जस्तो भइरहेका छन् ती हाम्रो कारणले गर्दा भन्दा पनि अरू विश्वका अरू विकसित देशहरूको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनमा त्यसले असर गर्यो र त्यस्ता घटना भएका छन् र नेपालले जलवायु न्याय पाउनुपर्छ भन्ने जुन विषय तपाईँले नि उठाउनु भयो, प्रधानमन्त्रीले महासभामा उठाउनु भयो, अरू विज्ञहरूले उठाउँदै आउनु भएको छ, सबैले बुझ्ने भाषामा अरूको कारणले हाम्रो देशमा जलवायु परिवर्तनको त्यो असर कसरी हुन्छ र जलवायु न्याय भनेको चाहिँ के हो, एकदम सरल भाषामा भन्दाखेरि।
2: अब यो जलवायु परिवर्तनको विषय हेर्दाखेरि यसको कारक के हो भन्ने विषयमा जानुपर्ने हुन्छ, होइन? यसको कारण के हो भने वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन भएर वायुमण्डलमा थुप्रिने हो। हरितगृह ग्यास उत्सर्जन भनेको कार्बन जस्तै हो, जुन केबाट हुन्छ भने हाम्रो चाहिँ
1: उद्योग
2: कल कारखाना, अब यातायात, होइन, यातायातबाट र विविध हिसाबले हामी जति कार्बनको इन्धन भनौँ, पेट्रोल डिजेल ग्यास लगायतका इन्धनहरू जति प्रयोग गर्छौं त्यसबाट उत्सर्जित हुने जुन प्रदूषण हो त्यो ग्यास हो, त्यो गएर वायुमण्डलमा गएर थिग्रिन्छ। त्यसले सूर्यको चाहिँ प्रकाश पृथ्वीमा आएर फर्किने क्रममा त्यो तापलाई चाहिँ त्यसले रोक्छ र त्यसको कारणले गर्दा पृथ्वीको तापक्रम चाहिँ बढ्दै जाने हो। जति धेरै उत्सर्जन गएर वायुमण्डलमा यो सिरक जस्तो हिसाबले थुप्रियो उति नै सूर्यबाट आएको चाहिँ प्रकाश पृथ्वीमा ठोकेर फर्किने जाने प्रकाशलाई त्यसले रोक्छ। र यो हरितगृह ग्यास उत्सर्जन कसले गर्यो भनेर हेर्नुपर्छ। यो चाहिँ विशेष गरी यो औद्योगिक क्रान्तिको समयमा 1970 दशकतिर धनी विकसित राष्ट्रले जसरी खनिज पदार्थलाई बढी चाहिँ दुरुपयोग गरे, त्यसको चाहिँ उत्खनन गरे, त्यसको चाहिँ धेरै प्रयोग गरे र त्यसबाट सिर्जित जुन हरितगृह ग्यासको उत्सर्जन जुन तीव्र रूपमा भयो त्यसले ठूलो वातावरणीय समस्या पछि गएर जलवायु जन्य समस्या भयो। यो प्राकृतिक होइन, प्राकृतिक रूपमा जति हाम्रो चाहिँ जलवायुमा हुने परिवर्तन होइन, यो मानव सिर्जित के भयो भने यो विकसित धनी राष्ट्रहरूको औद्योगिक क्रान्तिको नाममा उहाँहरूले गरेको प्रकृतिमा गरेको दोहन र उहाँहरूले जुन प्रदूषण गर्नुभयो त्यसको कारणले बढ्दै गएको समस्या हो। अब यो विश्वव्यापी हुन्छ किनभने युरोपमा गरेको चाहिँ समस्या नेपालमा नहुने होइन, किनभने हामी एउटै वायुमण्डल हामी सेयर गर्छौं, होइन? त्यो कारणले गर्दा त्यो तापक्रम वृद्धिको असर नेपालमा पनि पर्छ, त्यही भएर अझै हिमाली क्षेत्रहरूमा बढी पर्छ। त्यसका विविध कारणहरू छन्, वैज्ञानिक कारणहरू, त्यो अन्य देशहरू अन्य ठाउँहरूको तुलनामा हाम्रो हिमाली क्षेत्रमा बढी पर्छ र जलवायु परिवर्तनको दुईटा प्रत्यक्ष रूपमा हामीले किटानै गरेर प्रभाव हेर्न सक्छौं। एउटा चाहिँ तापक्रम वृद्धिको कारणले गर्दा हिमाली क्षेत्रमा यो हिम श्रृंखला ग्लेसियरहरू पग्लिने, होइन, यो पग्लियो भने नदीनालाबाट तल जान्छ समुद्र अनि समुद्रको सतह बढ्छ, यो चाहिँ माथि ग्लेसियर मेल्ट हुने, होइन, हिम श्रृंखला पग्लिने अनि त्यसको पानी चाहिँ को कारणले गर्दा समुद्रको सतह त्यो बढ्ने, होइन, सी लेभल राइज र ग्लेसियर मेल्टिङ, यो प्रत्यक्ष जलवायु परिवर्तनको कारण हो। अब प्राकृतिक रूपमा जो नियमित रूपमा हामीले चाहिँ भोग्दै आइरहेको बाढ़ी पहिरोहरू यो चाहिँ वर्षासँग सम्बन्धित छ। अब वर्षाको चाहिँ तौर तरिका कसरी परिवर्तन भएको छ भन्ने विषय हेर्दा अब हामीले जुन मनसून भन्छौं जुन महत्वपूर्ण हो हाम्रो कृषि अर्थतन्त्रको लागि, हाम्रो सामाजिक आर्थिक विकासको लागि, होइन, मनसूनमा निर्भर छ नि हाम्रो कृषि अर्थतन्त्र। समयमै पानी पर्दा जुन किसानहरूलाई त्यसले चाहिँ सहयोग गर्छ खेतीपातीमा, तर त्यो चाहिँ अतिवृष्टि भयो अनावृष्टि भयो भने त्यसले ठूलो विपद निम्त्याउँछ। अहिले मनसून समयमा हुँदैन र ढिलोसम्म जान्छ र पानी पर्ने तौर तरिकाहरू फरक छ, छोटो समयमा बढी पानी पर्ने अनि यो आली घोप्टे वर्षा एकै ठाउँमा
3: एकैचोटि
2: पानी पर्ने यसो हेर्दा त तपाईँले चाहिँ महिनामा वर्षमा लगभग उस्तै पानी परेको चाहिँ तथ्याङ्क देख्नुहुन्छ तर छोटो समयमा तपाईँको पाँच घण्टामा बाह्र घण्टामा चौबिस घण्टामा पानी जति बढी पर्छ त्यो दर बढ़िरहेको छ भनेको छोटो समयमा बढी पानी पर्दा के हुन्छ हाम्रो जस्तो एकदम अस्थिर भौगोलिक बनावट भएको चाहिँ एकदम स्लोपी भिरालो जमिनमा र यो त भर्खरै बनेको चाहिँ पर्वतीय क्षेत्र हो नि पहाड़हरू हो त्यसले गर्दा यो कमजोर भू पारिस्थितिकी प्रणालीको कारणले गर्दा पनि छोटो समयमा बढी पानी पर्ने तीव्र रूपमा चाहिँ जुन तापक्रम वृद्धि छ यसले गर्दाखेरि चाहिँ हाम्रो जमिन थिलो थिलो पार्ने र अब यो पहिरो निम्त्याउने पहिरोले चाहिँ खोला थुन्ने अनि फेरि त्यो ठूल त्यसले विकराल रूप लिने यसलाई चाहिँ यो के छ भने यो धेरै विपदहरूको चाहिँ अन्तर सम्बन्ध छ कि अब जस्तै माथि चाहिँ एउटा हिमताल विस्फोट भयो भने अनि त्यसले चाहिँ सिर्जना गर्दा खालि हिमतालबाट आउने पानी मात्रै होइन कि त्यो पानी थुनिन्छ अनि त्यसले फेरि पहिरो निम्त्याउँछ पहिरोले फेरि खोला थुन्छ अनि पानीको सतह बढ्छ अनि एकैचोटि विस्फोट हुन्छ अनि हाम्रो कमजोर भू धरातलको कारणले गर्दा तल प्रभाव त्यो सँगसँगै हाम्रो विकासका कुराहरू पनि जोडिन्छन्।
3: यसलाई तपाईँले प्रश्न पार्नुभयो जलवायु परिवर्तनको असरले हाम्रो देशमा कस्तो खालको समस्या भइरहेको छ भन्ने कुरो प्रश्न पार्नुभयो। अब यो जलवायु न्यायको विषय जोडौं न। जलवायु न्याय भन्नाले वास्तवमा के बुझिन्छ? क्षतिपूर्ति अनुदान ऋण र प्रविधि हस्तान्तरण मध्ये यसको दायरा कहाँसम्म पुग्छ?
2: जलवायु न्याय भनेको के हो भने जलवायु परिवर्तनबाट संकटबाट अन्यायसै कुनै आफ्नो कारण बिना कोही एकदम पीड़ित हुन्छ कोही प्रभावित हुन्छ त्यसको कुनै देन हुँदैन र त्यसबाट ऊ चाहिँ संकट बेहोर्नुपर्छ त असमान संकट बेहोर्नुपर्छ उसको चाहिँ जीविकोपार्जन उसको चाहिँ जीवनयापन उसले प्रयोग गर्ने स्रोतहरूमै त्यसले ठूलो संकट निम्त्याउँछ भने यो चाहिँ ठ्याक्कै नखाएको विष भनौं न अब नेपालीहरूले उखान नखाएको विष लाग्ने भने जस्तै हो आफूले चाहिँ नगरेको चाहिँ जुन कारणले गर्दा आफूले बढी समस्या बेहोर्ने अब यो त अन्याय भयो नि त अन्याय कसरी भयो भने तपाईँको मानव अधिकार हनन भयो नि हजुरको अधिकार के हो भने तपाईँले सुरक्षित रूपमा स्वतन्त्र रूपमा पूर्ण रूपमा आफ्ना स्रोतहरूलाई दिगो रूपमा परिचालन गरेर बाँच्न पाउने अधिकारै हनन भयो अर्काको कारणले गर्दा किनभने नियमित प्राकृतिक रूपमा जसरी हाम्रो चाहिँ मानव सभ्यता र हाम्रो पारिस्थितिक प्रणाली हिमाली क्षेत्रको जुन सम्बन्ध छ नि त्यो सम्बन्ध नै यसले खलबलाइदियो किनभने अब नियमित रूपमा हुने तपाईँको वर्षा मनसुन अथवा तापक्रम वृद्धिले त हाम्रो सन्तुलन लिएर आएको थियो नि यो चाहिँ हाम्रो चाहिँ पर्यावरण सन्तुलन लिएर आएको थियो भने त्यो पर्यावरण सन्तुलनमा जुन खलबल लिएर आयो यो त अर्को कारणले गर्दा खलबल भयो भने हाम्रो जुन अधिकार हो बाँच्न पाउने अधिकार स्वच्छ रूपमा स्वच्छ वातावरणमा हाम्रा चाहिँ स्रोतहरूलाई दिगो रूपमा प्रयोग गरेर बाँच्न पाउने अधिकारै हनन भएको हुनाले यो कसले गर्यो त्यो अधिकार हनन भन्ने कुरालाई लिएर हेर्दाखेरि हामीले पल्युटर्स पे भन्छौ नि जसले प्रदूषण गर्यो तिमीले तिर होइन भनेपछि तिम्रो कारणबाट सिर्जित समस्याको भागीदार हामी हुन परेको छ। अहिले यत्रो मान्छेहरूले अकालमै ज्यान जोगाउनु पर्ने यत्रा हराइरहेका मान्छे हजारौंको संख्यामा मान्छेहरूले आफ्नो चाहिँ थाक थलो छोडेर विस्थापित हुनुपर्ने यो अन्याय होइन किनभने उहाँहरूले गरे होइन नि उहाँले गरे कारणले यो सिर्जित भएको होइन त्यही भएर यो चाहिँ अधिकारसँग जोडिएको हुनाले हामीले न्यायको कुरा गर्छ अन्याय भयो हाम्रो अधिकार हनन भयो भन्ने विषय हो र अब क्षतिपूर्तिको कुरा जुन हामी चिया चर्चा गर्छौ नि यसको बारेमा थोरै प्रस्ताव हाम्रो संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा अब यो धेरै राष्ट्रहरू छन् 193 भन्दा बढी छन् यसका पक्षधर राष्ट्र यो सबैजना मिलेर यो महासन्धिमा हस्ताक्षर गरे पेरिस सम्झौतामा यिनीहरू चाहिँ सहमति भए अब के हुँदो रहेछ भने यो अर्थ राजनीति सबैजना एकै ठाउँमा आएर सबैको सहमतिमा कुनै एउटा चाहिँ सन्धिमा सबैलाई मनाउनु विषय पनि गाह्रो हुन्छ त्यही भएर यो पैरवी गर्दा गर्दै यो चाहिँ एउटा विषयमा धनी राष्ट्रहरूले विकसित राष्ट्रहरूले यदि हामीले यसलाई क्षतिपूर्ति भनियो भने त तत्काल रूपमा हाम्रो जिम्मेवारी बढ्छ, आर्थिक जिम्मेवारी बढ्छ र यो हामीले तिर्नुपर्छ, कानूनी रूपमा हामी चाहिँ बाध्यताकारी हुन्छौं भनेर क्षतिपूर्तिको विषय कूटनीतिक हिसाबले बठाईपूर्वक चतुर्याईपूर्वक उहाँले स्वीकार नगर्या हो। तर रिपारेसन भनेर अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले जुन उठाउनु भयो त्यो लगभग क्षतिपूर्तिकै कुरा उहाँले उठाउनु भएको। अब महासन्धिको उसमा क्षतिपूर्ति नभएर अनुदान भने पनि जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुनाले हामीले क्षतिपूर्तिका विषयहरूलाई जलवायु न्यायसँग जोडेर हेर्नुपर्छ। अब यहाँ के भाष्य निर्माण गरिएको छ भने नेपालले क्षतिपूर्ति भन्ने कुरा कूटनीतिक रूपमा उठाउनु हुँदैन, जलवायु न्यायको मुद्दा खासै कसैले छुन्दैनन्, यो विषय उठाएर केही हुँदैन भन्ने कुरा गर्नुभएको छ। अब आफ्नो अधिकार हनन हुँदा पनि चुप लाएर सहेर बस्ने भन्ने भाष्य हो क्या यो। यदि त्यो हो भने हामी सहेरै बसौं, यो अन्याय यसको बारेमा अब जसले जे गर्छ त्यही हुन्छ, हामी पीड़ा भोग्दै जाउँ हो। तर यदि अब राष्ट्रले त त्यो गर्न सक्छ सक्दैन, राष्ट्रको नेतृत्वले त्यो गर्न मिल्दैन, उसले त जनताप्रति न्याय गर्नुपर्छ नि, र राजनीतिक दलले हाम्रो नेतृत्वले क्षतिपूर्तिको न्यायको विषय उठाउनु समय सान्दर्भ पनि हो र जनतालाई न्याय पनि हो। त्यही भएर यो भाष्य जुन छ यो उठाउनु हुँदैन, हाम्रो कूटनीतिक रूपमा हामीलाई अप्ठ्यारो पर्छ, जे जति हामीले भनेका छौं नि यो विषयले त्यति मान्य राख्छ जस्तो लाग्दैन। जनताले सधैँ ज्यान गुमाइरहेका छन्, जनताको त्यो पीड़ा हामी यदि बुझ्न सक्दैनौं र हाम्रो नेतृत्वले त्यो कुरालाई अगाडि बढ़ाउन सक्दैन र जनतालाई न्याय दिने कुरामा त्यो आवाज पनि उठाउन सक्दैन भने अनि हामी सार्वभौम राष्ट्र कसरी भयौं भन्ने प्रश्न मलाई चाहिँ मनमा नै आउँछ कि। त्यही भएको हुनाले यो विषयलाई हामीले विषयान्तर गर्नुभन्दा पनि यो विषय यथार्थ हो, यो विषय हामीले भोगेको विषय हो, यस्ता संकट यदि हामीले उठाएनौ, सतर्क गरेनौ, सचेत बनाएनौ भने यो बारम्बार यो संकटबाट हामी प्रभावित हुन्छौं। समय यही हो, यही बेला हामीले सशक्त रूपमा यो विषयलाई स्थापित गर्नको लागि हामी मात्र होइन हामी जस्तै अल्प विकसित राष्ट्रहरू र त्यसबाट लाखौं प्रभावित जनसमुदायहरू गरीबहरू वित्तन्नहरू जसले जसको प्रभाव प्रत्यक्ष रूपमा भोगेका छौं, हामी काठमाडौँ बस्ने सुविधा सम्पन्न व्यक्तिहरूलाई त्यो पीड़ा हामीले महसुस नगरौंला, तर दूर दराजमा रहेका यसबाट सबभन्दा प्रभावित भएका समुदायप्रति हामीले थोरै पनि न्याय गर्ने हो भने यो क्षतिपूर्तिको विषय जलवायु न्यायको विषय चाहिँ यो सान्दर्भिक छ, हामीले उठाउनुपर्छ, यो हाम्रो अधिकारको विषय हो।
3: डाक्टर विमल रेग्मीज्यू तपाईँ जलवायु विज्ञ हुनुहुन्छ, आज हामी जलवायु न्याय र राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले यो विषयमा उठाउनु भएको विषयलाई केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले भनिहाल्नुभयो यो जलवायु न्यायको विषय चाहिँ नेपालले बारम्बार उठाउनुपर्छ, त्यो कारणले गर्दा पनि प्रधानमन्त्रीले यसपालि उठाउनुभयो। अब योभन्दा अगाडि पनि प्रधानमन्त्रीहरू त्यस्तै खालको महासभामा जाँदा अन्तर्राष्ट्रिय त्यस्तो खालको बैठकमा जाँदा पटक पटक उठाउँदै आउनु भएको। अब यो नेपालको मुख्य मुद्दा रहेको, मुख्य चासो रहेको, सरोकार रहेको यो मुद्दामा चाहिँ अरू देशहरूले अहिलेसम्म कस्तिको चाहिँ उनीहरूले यसलाई सम्बोधन गरेको, बुझेको, ध्यान आकर्षण भएको पाइन्छ?
2: यो महत्वपूर्ण विषय उठाउनु भएको छ। यसमा मैले के सम्झन चाहन्छु भने आजभन्दा धेरै वर्ष अगाडि यो पर्वतीय राष्ट्रको जलवायु न्यायको मुद्दा सन् 2009 यो विषय उठान भएका यहाँभन्दा विगतका राष्ट्राध्यक्षहरू र सम्माननीय प्रधानमन्त्रीज्यूहरूले पनि यो विषयलाई सधैँ महासभाका सम्मेलनहरूमा उच्चारण गरेको विषय हो, तर अहिले अलि यसलाई चाहिँ स्पष्ट रूपमा यसैलाई मुख्य विषय बनाएर उठाएको पहिलो सन्दर्भ हो। तर पहिला पनि हाम्रा पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि यस विषयमा चाहिँ उठाएको कुरालाई हामीले सकारात्मक रूपमै लिनुपर्छ। अब यो कस्तो छ भने यो अर्थ राजनीति भू राजनीति नै हो, यो धनी राष्ट्रहरू र गरीब राष्ट्रहरू पीड़क र पीड़ित जुन हुन्छ नि, जसले अब यो धनी र गरीब राष्ट्रहरू बीचमा चाहिँ खाडल जुन छ यो अब धेरै ठाउँमा हामीले यो कूटनीतिमा देख्न सक्छौ। अब धेरै जसो अल्प विकसित राष्ट्रहरू र यसबाट प्रभावित भएका राष्ट्रहरूको एउटै स्वर छ, जस्तै दुई हप्ता अगाडि अल्प विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकले यो जलवायु परिवर्तनको संकटको बारेमा र यसलाई समाधान गर्नको लागि धनी राष्ट्रहरू जति उदासीन छन् त्यसलाई सचेत गराउँदै नेपालको घटनालाई लिएर तत्काल रूपमा यसमा धनी विकसित राष्ट्रहरूको आफ्नो जिम्मेवारी दायित्व वहन गर्नको लागि उहाँहरूले एक स्वर भएर लगभग 43 जस्तो लाग्छ अल्प विकसित राष्ट्रहरूको चाहिँ मन्त्री स्तरीय बैठकले एउटा निष्कर्ष निकालेको छ भनेको जहिले पनि जलवायु कूटनीतिको कुरा गर्दाखेरि अल्प विकसित राष्ट्रहरू अफ्रिकन राष्ट्रहरू र यसबाट प्रभावित राष्ट्रहरू एकै ठाउँमा उभिन्छन् उहाँहरूको समान चासो विचार हुन्छ तर अब यो कूटनीति भएको हुनाले अब डिभाइड एण्ड रूल पनि छ धनी राष्ट्रहरूले हाम्रो एकबद्धतालाई त्यसलाई आघात पुर्याउने हिसाबले उहाँहरूले आफ्नो कूटनीतिक प्रयासहरू गर्नुहुन्छ कसरी हुन्छ हाम्रा आवाजहरूलाई कमजोर गराउने हिसाबले अब यो त प्रष्ट छ सिधै रूपमा सजिलो रूपमा उहाँहरूले आफ्नो दायित्व महसुस गरेर त्यो अनुसार जिम्मेवार रूपमा प्रस्तुत नभएको त यथार्थ हो नभए त हामीले 1990 जुन जलवायु परिवर्तन महासन्धि सम्बन्धी संयन्त्रको बारेमा छलफल भयो त्यतिखेर भन्दा लगभग कार्बन डाइअक्साइडको हाम्रो वायुमण्डलमा डबल जस्तो भइसकेको छ
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: जनाउनुभयो यो पेरिस सम्झौतामा त्योभन्दा अगाडिका महासन्धिका बैठकमा त्यो पनि पूर्ण रूपमा उहाँले पालन गर्नुभएन जस्तै उदाहरण स्वरूप हामीले अल्प विकसित राष्ट्रहरूले बाकु अजरबैजानको बाकुमा हामीले जलवायु वित्तको नयाँ सन्दर्भमा लगभग हामीले जुन खोजेको हो 5 ट्रिलियन अमेरिकन डलर जति चाहिन्छ भन्ने हामीले भन्यौं तर त्यो अनुसार चाहिँ धनी राष्ट्रहरूले त्यो एग्री नै गर्नु भएन अनि एग्री के अरे उहाँहरूले त्यसलाई चाहिँ पछि धकल्ने त्यो चाहिँ एकदम कम रूपमा उहाँहरूले चाहिँ प्रतिबद्धता जनाउनु भयो अब यो विश्वको चाहिँ जुन सन्दर्भ छ जहाँ हामी हाम्रो अधिकारको लागि एकबद्ध भएर अल्प विकसित राष्ट्रहरू जस्तै अन्य हाम्रा चाहिँ शुभचिन्तक राष्ट्रहरू पनि छन् सहयोगी राष्ट्रहरू जस्तै युरोपियन राष्ट्रहरू यो मामिलामा अलिकति सहयोगी छन् त्यही भएर यो कूटनीति पनि हो कि अब यसै हामीले गएर भन्दैमा त यो विषय हुने होइन यसको प्रक्रिया छ हेर्नुहोस् महासन्धिको प्रक्रिया
3: अब मैले यसमै जोड्न खोजेँ डाक्टर विमल रेग्मीज्यू अब हामीले योभन्दा अगाडि पनि बारम्बार जलवायु न्यायको विषय चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका छौं संयुक्त राष्ट्रसंघको महासभा लगायतका अरू फोरमहरूमा उठाउँदै आएका छौं तर हामीले उठाएको कुरालाई जसरी सम्बोधन गर्नुपर्ने हो सम्बन्धित देशहरूले त्यो अनुसार सम्बोधन नभएको र हाम्रो कुरा नसुनिएको अवस्था छ सारांशमा भन्दा होइन अब यसपालि प्रधानमन्त्रीले अझ जोड़सँग यो विषयलाई उठाउनु भएको छ अब पोटेकोशी बाढ़ीको यो विपद यो संघारमै भएको कारणले गर्दाखेरि पनि यो विषय चाहिँ विश्वले सुनेको छ भनेर बुझौं किनकि राष्ट्रसंघका महासचिवले पनि यसलाई नेपाली नागरिकै तर्फबाट चाहिँ उहाँले पनि उठाउनु भएको छ अब प्रधानमन्त्रीले महासभामा सम्बोधन गरिसकेपछि चाहिँ नेपालले आफ्नो मागलाई निरन्तरता दिन चाहिँ अब कस्तो खालको कूटनीतिक पहलको खाँचो छ
2: अब यसलाई अलिकति पछाडि हेर्दा 2009 हामी काला पत्थरमा जुन मन्त्री स्तरीय बैठक बस्यो त्यतिखेरको पूर्व सम्मानित प्रधानमन्त्रीज्यू माधव कुमार नेपालको अध्यक्षतामा त्यो यता यो विषय धेरै उठान भएको होइन नेपालले यो हिमाली पर्वतीय क्षेत्रको विषयलाई सशक्त रूपमा उठाउनुपर्छ भनेर त्यो खालको केही गृह कार्य गरेको पनि थियो र बारम्बार अब गएका पूर्व प्रधानमन्त्रीज्यूहरू जस्तै पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउबा बाबुराम भट्टराई कृष्ण प्रसाद ओली केपी शर्मा ओली लगायतका पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि उठाउनु भयो तर के भयो भने त भाषणमा मात्रै सीमित भयो, हाम्रो गृह कार्य, हाम्रो कूटनीतिक तयारी र त्यो अनुसार चाहिँ राष्ट्रले न्यूनतम रूपमा यसको तयारीहरू नगर्दा फेरि यो अन्तर्राष्ट्रिय माझ स्थापित हुन सकेन। जस्तै म यहाँलाई के भन्न चाहन्छु भने जलवायु परिवर्तन सम्बन्धी महासन्धि अथवा यो पक्षधर राष्ट्रहरूको सम्मेलन कपमा यो जुन विषय हुन्छ, एजेण्डा हुन्छ, जुन हामीले चाहिँ विषय प्रवेश गराउनु पर्ने हुन्छ, त्यसको एउटा प्रक्रिया हुन्छ। यदि कुनै नयाँ विषयहरू प्रवेश गराउने हो भने सम्बद्ध राष्ट्रले समयमै त्यसको चाहिँ सम्मिशन गराउनु पर्ने हुन्छ। त्यो सम्मिशन गराइसकेपछि अनि अध्यक्ष मण्डल अनि यो सचिवालयसँग हामी छलफल गरेर र अन्य राष्ट्रहरूको सहमतिमा त्यो चाहिँ आधिकारिक र औपचारिक एजेण्डा बन्छ कि बन्दैन भन्ने चाहिँ छलफल हुन्छ। त्यसमा नेपालले पूर्व तयारी अनुसार त्यो पहिला सम्मिशनै गर्नुपर्छ, होइन? हामी यदि पर्वतीय राष्ट्रलाई जलवायु न्यायको कुरा पनि हामी उठाउन सक्छौं, एउटा एजेण्डा बनाउन सक्छौं, औपचारिक एजेण्डा बनाउन सक्छौं, तर त्यसलाई त हामीले गृह कार्य गरेर समयमै प्रक्रियालाई अनुसारै हामीले चाहिँ बुझाउनु पर्यो नि त। त्यो बुझाउन नसक्दा खालि यो पक्षधर राष्ट्रहरूको सम्मेलन कपमा जाने, जाँदाखेरि त कुनै औपचारिक एजेण्डा पनि बनाए हुँदैन, होइन? पर्वतीय राष्ट्रहरूको अनि बाहिर एउटा चाहिँ सानो इभेन्ट गरेर हामी भाषणमा मात्रै सीमित गरेर फर्किन्छौं र प्रक्रियागत रूपमा यो विषयलाई प्रवेश गराउने हिसाबले त्यो तयारी एउटा चाहिँ जरूरी देखिन्छ। दोस्रो के छ भने यो विषय निरन्तर रूपमा सशक्त रूपमा कूटनीतिक माध्यमद्वारा विज्ञानद्वारा चाहिँ विज्ञानमा आधारित भएर हामीले प्रस्तुत गर्नुपर्छ। जस्तै अब यो विषयलाई अगाडि बढ़ाउनको लागि हाम्रो कूटनीतिक पहलमा के हाम्रो संस्थागत संरचना त्यो अनुसारको चाहिँ विज्ञ अथवा दक्ष टोली कूटनीतिक टोली गठन छ त? छैन, अहिलेसम्म त्यो नै छैन। को गएर के कुरा गर्ने भन्ने कुराहरूमा हामी प्रष्ट हुन जरूरी छ। त्यही भएर नेतृत्व लिने भन्ने के हो भने तयारीका साथ हामी अगाडि प्रस्तुत गर्नुपर्छ। त्यो तयारी देखेरै हाम्रा छिमेकी मुलुकहरू अथवा अन्य राष्ट्रहरूले हामीलाई विश्वास गर्ने हो। गएर एकछिन गफ गर्दैमा हुँदैन। नेपालले निरन्तर रूपमा संस्थागत रूपमा यसलाई चाहिँ एकबद्ध भएर त्यो चाहिँ तयारीका साथ त्यसको नेतृत्व लिने वातावरण सिर्जना नगरेसम्म यो हामीले कूटनीतिक रूपमा यसलाई स्थापना गर्नै सक्दैनौं। त्यही भएर हामीले अरू राष्ट्रहरूलाई यसमा गोलबन्द नगरेसम्म अगाडि बढ्न सकिँदैन। तर यसको लागि अहिले ठूलो अवसर पनि हो, किनभने पर्वतीय राष्ट्रहरू विशेष गरी हाम्रो क्षेत्रीय समस्या हो। त्यही भएर भारत, चीनलाई हामी भूटान लगायतका राष्ट्रहरूलाई एकबद्ध गरेर एउटा चाहिँ क्षेत्रीय हाम्रो धारणा निर्माण गरौं, त्यही अनुसारको पैरवीको एउटा चाहिँ मार्गचित्र खड़ा गरेर सबैलाई लिएर अगाडि बढ़ौं। अर्को कूटनीतिक पहल हो। कूटनीतिक पहल त हामीले निरन्तर गर्नुपर्छ होला नि त। कप त सधैँ हरेक वर्ष हुन्छ। यो मुद्दा त के एकचोटि मात्रै आउने हो र भोटेपछि हुँदा? यो पर्वतीय संकट त हामीले चाहिँ अब झन बिहोर्ने हुन्छौं। त्यही भएर चाहिँ सरकारले एउटा थाई किसिमको यो कूटनीतिक पहलको लागि वार्ताको लागि एउटा टोली गठन गर्नु पर्यो। त्यो पनि फेरि राजनीतिक पूर्वाग्रहको आधारमा नभइकन समावेशी हुनु पर्यो र यो विषयलाई कूटनीतिक रूपमा, वैज्ञानिक रूपमा, सशक्त रूपमा राख्नको लागि एउटा त्यो खालको चाहिँ टोली जसले निरन्तर अर्को किन राज्यको पनि लगानी हुनु पर्यो नि। हाम्रो स्रोत अनुसार चाहिँ हामीले क्षेत्रीय रूपमा, अन्तर्राष्ट्रिय रूपमा यसलाई कूटनीतिक रूपमा लैजाने हो भने त्यो खालको चाहिँ महादूत, होइन, पहिला यो खालको अन्य देशहरूमा चलन छ, त्यो खालको चाहिँ संस्थागत रूपमा हेर्ने एउटा कुनै देशमै एउटा चाहिँ विभाग अथवा केन्द्र, त्यो पनि हामीले सोध्न सक्छौ जसले यही बारेमा मात्रै कुरा गरोस्।
3: एकदम, त्यो चाहिँ निरन्तरको पहलको।
2: अनि हाम्रो कूटनीतिक नियोगहरू छन्, उहाँहरूलाई कति यो विषयमा जानकार छ त? हामीले कति यो विषयमा उहाँहरूलाई चाहिँ सुसूचित गरेका छौं? कति विषय हाम्रो चाहिँ कूटनीतिक पहल मार्फत चाहिँ यो विषय अन्य राष्ट्रहरूसँग हामी कुरा गरेका छौं? जस्तै यस्तो विपत्ति भयो, पर्वतीय राष्ट्रहरूको समस्या छ भने हामीले कूटनीतिक नियोगहरूलाई परिचालन गर्नु पर्यो, त्यो अनुसार चाहिँ हाम्रो चाहिँ कूटनीतिलाई प्रभावकारी बनाउनु पर्यो भने यो त हेर्नुहोस्, यसमा राज्यले लगानी नगरेसम्म यो मुद्दालाई स्थापित गर्न गाह्रो छ।
3: यसरी बुझौं न, महासभा आयो अथवा कुनै अन्तर्राष्ट्रिय मञ्च भयो, नेपालले बोल्ने अवसर पायो, त्यहाँ गएर बोलेर मात्रै, भाषण गरेर मात्रै भएन, त्यसलाई चाहिँ निरन्तर रूपमा एउटा छुट्टै संयन्त्र बनाएर र अन्तर्राष्ट्रिय निकायहरू जुन नेपालको नियोगहरू छन् उनीहरू मार्फत पनि निरन्तर यो आवाज चाहिँ उठाइरहनु पर्छ।
2: एकदम यसको प्रत्यक्ष एउटा उदाहरण छ, जहाँ यो टापु राष्ट्रहरू, समुद्र तटीय टापु राष्ट्रहरू जुन यो समुद्रको सतह बढेको कारणले ठूलो संकटमा छन्, त्यसैको हिसाबले उहाँहरूले यो हानि तथा नोक्सानीको विषयलाई सन् 2008 उठाउन खोज्नुभएको, तर त्यो लामो समय पछाडि बल्ल त्यो संस्थागत भयो, कति दुःख झेल्नुभयो उहाँहरूले। तर निरन्तर रूपमा कूटनीतिक रूपमा के अरे हतोत्साही नभइकन त्यसलाई चाहिँ पहलहरू गर्नुभयो होइन, त्यो कारणले गर्दा अहिले हानि तथा नोक्सानी सम्बन्धी कोष पनि छ होइन, भलै त्यो कोषको बारेमा हामी धेरै त्यसका अन्य पाटका बारेमा हामी छलफल गर्न सक्छौ, त्यसलाई चाहिँ अब शंकाको सुविधा दिँदाखेरि त्यो सकारात्मक हो। त्यस्तै पर्वतीय राष्ट्रहरूको मुद्दामा हामीले यहाँ त बोल्छौ, हामीले उठाउनु पर्छ भन्छौ, हामीले सगरमाथा संवाद गर्छौ, ती बैठकहरू सकारात्मक छन्। हामीले अब त्यसलाई फेरि बैठक गर्दैमा नराम्रो भन्न मिल्दैन, त्यो चाहिँ साझा मञ्च हो जहाँ हामी आएर विचारहरू विज्ञानहरू हाम्रा अनुभवहरूको बारेमा आदान प्रदान गर्छौं, क्षेत्रीय रूपमा साझा धारणा निर्माण गर्ने प्रयास गर्छौं। तर त्यो त्यस्तो बैठकमा संवादमा मात्रै केन्द्रित हुन्छ कि, त्यो पछाडि के त यसले हामी यस्ता खालका बैठक सम्मेलनपछि यो मुद्दालाई हामी कसरी स्थापित गर्छौं, हाम्रो चाहिँ गन्तव्य के हो भन्ने बारेमा हामी प्रश्न हुन जरुरी छ।
3: अब अन्त्यमा डाक्टर विमल रेग्मीज्यू, हामीले धेरै कुरा गर्यौं यो जलवायु न्यायको विषयमा, अब प्रधानमन्त्रीको महासभा सम्बोधनपछि नेपालको सफलता चाहिँ अब कसरी मापन गर्ने, कति रकम आयो भनेर कि नेपालको जलवायु एजेण्डा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा कति स्थापित भयो भनेर।
2: अब यसको प्रत्यक्ष मापन त सम्माननीय प्रधानमन्त्रीज्यूले यो पूरै भाषणमा जलवायु परिवर्तनको विषय जुन उठान गर्नुभयो र न्यायको विषय प्रष्ट रूपमा राख्नुभयो र वित्तीय संयन्त्रको पूरै रिफर्मको कुरा उहाँले उठाउनुभयो, यो अन्यायको क्षतिपूर्तिका कुरा उठाउनुभयो, क्षेत्रीय सहयोगको अन्तर्राष्ट्रिय सहायताको अनि अन्तर्राष्ट्रिय साझेदारीको विषयलाई जुन सशक्त रूपमा उठाउनुभयो त्यसलाई मापन गर्दा त उहाँले जे होस् उहाँ उत्कृष्टै भएर फर्किनुभयो। तर अब त्यो होइन, यो पूरै एजेण्डा पर्वतीय राष्ट्रको एजेण्डा र न्यायको एजेण्डामा यो जम्मा शुरूआती मात्रै हो, यसलाई जम्मा 5% दिउँ 100 अब 95% अब उहाँले आएर आन्तरिक गृह कार्य गरेर अब आउने दिनहरूमा राज्यले सरकारले र नेतृत्व गर्ने राजनीतिक दलले यसलाई कसरी सशक्त रूपमा अन्तर्राष्ट्रिय रूपमा उठाउँछ भन्ने एउटा विषय हो। दोस्रो विषय घरेलु पनि छ कि आन्तरिक, हामी यो विषय उठाउँछौं तर हाम्रा विकासका चाहिँ निर्माणमा जलवायु परिवर्तनलाई आन्तरिकरण गर्ने, हाम्रो जलवायु वित्तलाई स्थानीय समुदायसँग पुर्याउने र सम्पन्ना बढी संकटमा रहेका संकटासन्न समूह व्यक्ति घरदूरीलाई हामीले न्याय नै गर्न सकेका छैनौ आन्तरिक रूपमा घरेलु रूपमा। हामीले हाम्रा विकासका संरचना हेर्नुहोस् त, कुनै पनि वातावरण जलवायु मैत्री छैनन्, त्यसले पनि ठूलो जोखिम र संकट निम्त्याएको छ भने अझै जलवायु वित्तको जुन असमानताको कारणले गर्दा अझै दूर दराजमा रहेका हाम्रो चाहिँ गरीब विपन्न र यो सीमान्तकृत समुदाय अझै जलवायु संकटमा परेका छन्, हाम्रो कारणले पनि परेका छन्। हाम्रो नीति कार्यान्वयन नहुनु, हाम्रो संस्थागत संरचना कमजोर हुनु, हाम्रो वित्तीय प्रणाली केन्द्रीकृत हुनु र हामीले प्रभावकारी रूपमा चाहिँ परियोजना कार्यक्रमहरू चाहिँ लक्षित समुदायसँग पुर्याउन नसक्यौं, यसको पनि आत्मसमीक्षा हुनु पर्यो। किनभने जलवायु संकट त अरूले मात्रै समाधान गरेर हुने होइन, हामीले आन्तरिक रूपमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले आधाभन्दा बढी भूभाग चाहिँ अब वन क्षेत्रले ढाकेको छ, त्यसबाट उत्सर्जन कम गर्ने, हाम्रो चाहिँ रिन्युएबल इनर्जीमा हाम्रो हाइड्रो पावरमा जति लगानी गरेका छौं, हामी स्वच्छ ऊर्जा मार्फत विश्वलाई पनि त्यो खालको हाम्रो योगदान छ भनिरहँदा हामीले हाम्रा जनतालाई आन्तरिक रूपमा हाम्रा नीति कार्यान्वयन मार्फत हाम्रा क्रियाकलाप मार्फत वित्तीय प्रवाह मार्फत कति न्याय गर्न सकेका छौं भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। त्यही भएर व्यावहारिक रूपमा हामीले आन्तरिक रूपमा गर्नुपर्ने जुन कार्यान्वयन जुन फितलो छ त्यसलाई पनि सुदृढ गर्दै अब अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउनको लागि सरकार अगाडि बढ़ोस्, हाम्रो शुभेच्छा छ सरकारलाई, हामी यो चाहिँ सहयोग पनि गर्नुपर्ने हुन्छ र अहिले जुन सकारात्मक पहल भएको छ यसलाई अब यो ऊर्जा छ नि सबैमा यो खालको चाहिँ चासो छ, यो ऊर्जालाई अब हामीले सही दिशातर्फ रूपान्तरण गर्न सक्यौं भने वास्तविक रूपमा जलवायु न्यायको विषयले स्थान पाउनेछ र हामीले यसबाट प्रभावित भएका समुदायप्रति साँचो न्याय गर्नेछौ। धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर विमल रेग्मी। आजको कार्यक्रममा हामीले राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888 98-12-35-8888।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्वमा झरी रोकियो, काठमाडौँमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने, पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा, पाल्पाको माथागढ़ी 3 मा पहिरोले घर पुरिदा 3 जना सम्पर्कविहीन। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह। सेतीको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी, बाढ़ी पहिरोले सड़क अवरूद्ध, खुल्न समय लाग्ने। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ गर्नुको कारण खुल्न बाँकी। हर्मुज जलमार्ग खोल्ने प्रस्ताव बारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा दुई देशबीच युद्ध शुरू भएको 7 महिनामा हर्मुज विवाद कायमै। र क्रिकेट लीग 2 का लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा रातीदेखि नै पानी परिरहेको छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिम क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। पश्चिमी भेगमा पनि गैरातीको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। तर पश्चिममा आज दिनभर नै पानी पर्नेछ। देशका धेरैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुनेछ। गैराती, बागमतीको चितवन, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ। मौसमविद अधिकारीका अनुसार विशेष गरी चितवन, तनहो, नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लामा मुसलधारे र आरीघोप्टे वर्षा भएको छ। ठूलो वर्षा ती क्षेत्रमा आज बिहानदेखि केही घटेको हो। गैरातीभन्दा अहिले कम मात्रामा पानी परिरहेको छ, तर यसअघि परेको पानीले नारायणी, तिनाउ सहित विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेकोले आज दिनभर नै सावधानी अपनाउन महाशाखाको आग्रह छ। काठमाडौँमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीका कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाडौँ उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाडौँमा फेरि पानी परेको हो। निरन्तर जसो पानी परेपछि जनजीवन प्रभावित भएको छ। मुख्य सड़क अवरूद्ध नै छन्। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेश र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। आजदेखि कोशी र मधेशमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भए लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन। यद्यपि मनसूनी प्रणाली देशैभर अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। पाल्पाको माथागढ़ी गाउँपालिका 3 बैस्कुट्टमा पहिरोले घर पुरिदा एकै परिवारका 3 जनाको अवस्था थाहा हुन सकेको छैन। आज बिहान 5 बजेतिर घरमाथिबाट पहिरो खसेको हो। पहिरोले घर पुरेपछि 70 वर्षीय लीलबहादुर घरती मगर, उहाँका छोरीहरू 17 वर्षीय झरना र 15 वर्षीय दिना घरती सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट आएको ठूलो ढिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरिएको छ। ठूलो ढिस्को र पहिरो आएकोले उद्धारमा समस्या भएको गाउँपालिका का अध्यक्ष यामचिदीले बताउनुभयो। घटना लगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले उज्यालोलाई जानकारी दिनुभयो। देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा चितवनको माड़ी कल्याणपुर केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको मेघौली, नवलपरासीको वर्दघाट र तनहुमा पनि 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ।
200 मिलीमीटर भन्दा धेरै वर्षा पछिल्लो 24 घण्टामा मापन हुनुलाई अति भारी अर्थात आरिघोप्टे वर्षा मानिन्छ। त्यस्तै 100 देखि 200 मिलीमिटर वर्षा हुनुलाई धेरै भारी अर्थात मुसलधारी वर्षा र 50 देखि 100 मिलीमिटर वर्षा हुनुलाई ठूलो वर्षा भनिन्छ। आज दिउँसोपछि काठमाडौँ उपत्यका सहित पूर्वमा मौसम सुधार हुनेछ। त्यस्तै अरू क्षेत्रमा भोलिदेखि क्रमशः सुधार आउने अनुमान छ। यसैबीच नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान पौने 8 बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जल सतहले खतरा तह अर्थात 9 मिटर पार गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जल सतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ। त्यसै गरी सेती, मादी, मर्स्याङ्गी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा रहेको छ। नारायणी, कालीगण्डकी सहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै गरी निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ। रामघाटमा साँगुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढ़ाएको कास्की प्रशासनले जनाएको छ। साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि आग्रह गरेको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा महानगरको वडा 9 र 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन्। निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। यस्तै निरन्तरको वर्षाका कारण सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबानमा परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 मा बाढ़ी पस्दा 17 घर डुबानमा परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर, कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो। बाढ़ीबाट प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने र तत्काल खानाको व्यवस्था गर्ने काम भइरहेको तथा पानी कम भएपछि पीड़ित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने उहाँले बताउनु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ीले स्याङझाको कालीगण्डकी गाउँपालिका 7 मिर्वी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरीकारले स्याङझाका अनुसार बाढ़ीले पक्की पुल बगाएको हो। वर्षाका कारण स्याङझाको मिर्वीको कालीगण्डकी 1 जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाले विद्युत उत्पादन समेत बन्द गरेको जनाएको छ। स्याङझा पर्वत र गुल्मीको संगम स्थलमा रहेको सेतीबेड़ी बजार समेत डुबानमा परेको जिल्ला प्रहरीकारले स्याङझाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन छ घर बरसिन छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्ज अब थप खबरहरू लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ निरन्तरको झरी नरोकिएकोले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीको भनाई छ संघीय राजधानी काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ नारायणगढ़ मुगलिन सड़क खण्ड पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन् चितवनतर्फको विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकोले यात्रु तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबास मादीपुल घाँसीकुवा मुसेखोला छिर्कने विमलनगर डुम्रे र ऐनापहारा लगायतका क्षेत्रमा पहिरो खसेको छ बीपी राजमार्ग अन्तर्गत काभ्रेको माप्ती पिपले 400 बेसी कटुन्जे र चौकीडाँडा लगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरूद्ध छ सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ तमोर करिडोर अन्तर्गत छरूवा खोला नावा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क बन्द छ राप्ती राजमार्गको कपूरकोट खारखोला खण्ड भालुवाङ चकचके लिवाङ सड़क र कर्णाली राजमार्गको गगने खोला नागमो जुम्लाको राँका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित छन् गुल्मी पाल्पा रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कटानका कारण यातायात ठप्प छ सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको हो प्रहरीले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ काठमाण्ड उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाण्ड महाराजगंजमा रहेको निवासबाट उहाँलाई गैराती पक्राउ गरेको हो उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ यसबारे थप विवरण आउन भने बाँकी नै छ 2075 साल पुस 17 प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 2078 फागुन 1 गते महाभियोग दर्ता भएको थियो त्यसपछि निलम्बनमा पर्नुभएको थियो महाभियोग लामो समयसम्म संसदमा अलपत्र भएको थियो संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो अब विदेशको खबर इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग खोल्ने विषयमा तेहरानले अमेरिका समक्ष राखेका प्रस्तावबारे औपचारिक जवाब अहिलेसम्म प्राप्त नभएको बताउनु भएको छ उहाँको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि आएको हो इरानले अस्ति शुक्रबार कतार मार्फत अमेरिका समक्ष 7 दिने अर्थात 1 हप्ते मार्गचित्र प्रस्तुत गरेको थियो प्रस्ताव अनुसार आवश्यक शर्त पूरा भएमा केही दिनभित्रै चरणबद्ध रूपमा तनाव कम गर्ने हर्मुज खोल्ने र अमेरिका इरानबीच थप वार्ता शुरू गर्ने योजना थियो त्यसका लागि अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने इरानी तेल बिक्री सम्बन्धी प्रतिबन्धमा सहजीकरण गर्ने रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र क्षेत्रीय युद्धविराम कायम गर्ने इरानको प्रस्ताव थियो तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरानको प्रस्ताव अस्वीकार गरेको घोषणा गर्नुभयो अमेरिका र इरान बीचको तनाव अहिले 7 महिनामा प्रवेश गरेको छ हर्मुजको यो द्वन्द्वको प्रमुख केन्द्रको विषय बनिरहेको छ अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपाल र ओमानसँग हुने श्रृंखलाका लागि क्यानाडाले 15 सदस्यीय टोलीको घोषणा गरेको छ क्यानाडाको कप्तानी 36 वर्षीय हम्जा तारिकले गर्नेछन् हम्जा तारिकले 7 वर्ष अघि क्यानाडाको एकदिवसीय टोलीमा हम्जा तारिकले 7 वर्षपछि क्यानाडाको एकदिवसीय टोलीमा पुनरागमन गर्न लागेका हुन् लीग टू श्रृंखलामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो स्थानमा छ क्यानाडा 32 खेलमा 25 अंकसहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंकसहित 7 स्थानमा रहेको छ चारभन्झाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पूर्वमा झरी रोकियो, काठमाण्डौमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने, पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा, पाल्पाको माथागढ़ी 3 पहिरोले घर पुरिदा 3 सम्पर्कविहीन, नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह, सेतीको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी, बाढ़ी पहिरोले अवरूद्ध सड़क खुल्न अझै समय लाग्ने, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा पक्राउ गर्नुको कारण खुल्न बाँकी, हर्मुज जलमार्ग खोल्ने प्रस्तावबारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा, दुई देशबीच युद्ध शुरू भएको 7 महिनामा हर्मुजको विवाद कायम, र लीग टू क्रिकेटका लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह,
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio.
4: Nepal ko pahilo bank.
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm.

0: Opportunity Fund, मज्जाको लगानी गर्ने अवसर।
1: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
0: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
1: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
0: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
1: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
0: अवसर सँगै अघि बढ्दै
1: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
2: साली नदीको शिर,
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जनभित्रका खबरमा तपाईंलाई स्वागत छ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा हिजो माथिल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा सम्पन्न गरिएको छ। यससँगै अस्ति शुक्रबार तल्लो टोलमा रथयात्रा गरिएको थियो। भदौ शुक्ल द्वादशीका दिन हनुमानडोका दरबार क्षेत्रमा इन्द्र जोत्थान गरी शुरू भएको इन्द्रजात्रा उपत्यकाको महत्वपूर्ण तथा प्रमुख जात्रा भएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्र कुमारी पाण्डेले जानकारी दिनुभयो। असोज 13 गते महिलाले महिलाका लागि किलागल क्षेत्रबाट रथ तानेर नानीचा यात्रा चलाइनेछ। त्यसै दिन बेलुका राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुर कुमारी घर जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ। पर्सि राति 9:25 इन्द्र ध्वजपातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ। यस्तै इन्द्रजात्रा पर्वका अवसरमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका 4 बालकुमारीका 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले हिजो बेलुका 8:30 जिब्रो छेडेर मध्यपुर थिमीको टोलटोल र मन्दिरहरू घुमेर जात्रा मनाइएको छ। भदौ शुक्ल पूर्णिमाको बेलुकी मध्यपुर थिमी नगरपालिका 4 र 5 को संगम स्थलमा रहेको दिगुटोल दिग भैरव अगाडिको डबलीमा कर्मी नायके बाबुकाजी श्रेष्ठले 3 चुच्चो भएको 10 इन्च लामो फलामको सियोले जिब्रो छेडेर महाद्वै भेय बोकेर खाली खुट्टा मध्यपुर थिमीको टोलटोल घुम्नु भएको हो। यस्तै भक्तपुरको इन्द्रदह अर्थात सिद्ध पोखरीमा लागेको मेला पनि सम्पन्न भएको छ। भदौ शुक्ल पूर्णिमाको दिन बिहानैदेखि दिनभर इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लागेको थियो। र काठमाडौँ महानगरपालिकाले 8 करोड़ रूपियाँ लागतमा नन्दीकेश्वर सत्तल पुननिर्माण गराउन थालेको छ। 72 सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणको विषयमा स्थानीय बासिन्दाबीच फरक फरक मत भएपछि काम हुन सकेको थिएन। असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुननिर्माणका लागि महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले जग पूजा र शिलान्यास गर्नुभएको हो। वहाँले ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनर्स्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। बिहान 9:00 राष्ट्रिय र चारभञ्जाङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। पूर्वमा झरी रोकियो, काठमाडौँमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा पक्राउ, पक्राउको कारण खुल्न बाँकी। र मध्यपुर थिमीका वीरेन्द्र भक्तले 5 पटक जिब्रो छेड्नुभयो। बिहान 9:00 नेपाल खबर सकियो। बिहान 10:00 नेपाल भाषामा र दिउँसो 12:00 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाई त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउनु नि त।
1: श्री प्रदी तथा टाटा मोटर्स को सहकार्य।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: कृषि मंत्र नार्क संग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

गाउँपालिका एक स्थित उक्त गाउँ नदीको बाप थुनिएर जलमग्न भएको हो। गाउँपालिका अध्यक्ष धनबहादुर गुरूङका अनुसार केही घर डुबानमा परे पनि मानवीय क्षति भने नभएको खबर छ। यसअघि 2078 सालमा बाढ़ीले बगाएको उक्त गाउँ केही समय अघि मात्र पुननिर्माण सकिएको थियो, अहिले फेरि डुबानमा परेको हो। गाउँपालिका अध्यक्ष गुरूङका अनुसार बाढ़ी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू समेत पूर्ण रूपमा बन्द भएका छन्। चितवनको देवघाट स्थित नारायणी नदीमा जलसतह 10.11 मिटर पुगेको छ। यो खतराको बिन्दु 9.1 मिटर भन्दा बढ़ी हो। नारायणीमा 7.3 मिटर पुगेपछि चेतावनीको ता पार हुनेमा अहिले जलसतह निरन्तर बढ़िरहेको छ। जलसतह बढ़ीसँगै नदी आसपासका तल्लो तटीय क्षेत्रमा कटान तथा डुबानको जोखिम बढ़ेको छ। भरतपुर महानगरपालिका 17 र 28 का तटीय क्षेत्रमा केही बस्तीमा पानी पस्न थालेको छ। जोखिम बढ़ेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ। यस्तै चितवनको वनकट स्थित रियु खोलामा पनि जलसतह 4.62 मिटर पुगेको छ। 3.40 मिटर चेतावनी तह र 3.80 मिटर खोलाको सतह मानिन्छ। जलसतह घटे पनि त्यहाँ खतराको सीमा भन्दा माथि नै रहेकाले आज दिनभरि नै नारायणी नदी र आसपासका नदीहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच मोगली नारायणगढ़ सड़क खण्डको सिमलतालमा सड़क भाँसिएको छ। लगातारको वर्षापछि त्रिशुली नदीमा पानीको बाब बढ़ेर तल्लो भागमा कटान गर्दा उक्त सड़क भाँसिएको हो। सड़क डिभिजन भरतपुरका अनुसार आज बिहान 9:15 बजेको समयमा त्रिशुली नदीले सड़कको तल्लो भाग कटान गर्दा सड़क लगभग आधा भाँसिएको छ। राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि आज बिहान मात्रै पनि पृथ्वी राजमार्ग अवरूद्ध बनेको छ भने मुगली नारायणगढ़ सड़क खण्ड समेत अवरूद्ध बनेको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैराती उनको महाराजगंज स्थित निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिनुको कारणबारे प्रहरी औपचारिक रूपमा नबोले पनि उच्च स्रोतका अनुसार उनको ज्यान असुरक्षा रहेको भन्दै नेतृत्व तहबाट खबर गरिएपछि प्रहरीकोमा लिएर राखिएको हो। माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रूपमा बताएका छन्। 2075 प्रधान न्यायाधीश बनेका जबरा 2078 महाभियोग लागेपछि निलम्बनमा परेसँगै अवकाश पाएका थिए, तर सर्वोच्चको संवैधानिक इजलासले जबरालाई गत महिना मात्र महाअभियोगबाट सफाई दिएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन जारी छ। वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ नगर अधिवेशन सम्पन्न हुने क्रम जारी छ। त्यसक्रममा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा सम्पन्न भएको छ। त्यसैगरी संखुवा सभा, धनकुटा, उदयपुर, चितुवन, ललितपुर, कपिलवस्तु, रूकुम पूर्व, रोल्पा, रूकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेलधुरा र कञ्चनपुरमा उद्घाटन सत्रको शुरूआत भई निर्वाचन प्रक्रिया चलिरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार। थाहा संचार नेटवर्कबाट

हिजो पराई थियो, पराई भएर पनि आफ्नै थियो, आज आफ्नै थियो, तर आफ्नै भएर पनि पराई भयो

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 12 PM
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको

0: थाह संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाह खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाह खबर थाह संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: लगातारको बाढ़ी र पहिरोका कारण विभिन्न ठाउँमा 10 जनाको मृत्यु। मनाङमा हिम पहिरो जाँदा 10 जना आरोही तथा सहयोगी सम्पर्कविहीन।
0: महाकाली, नारायणी, तिनाउ लगायतका नदीको जलस्तर खतराको तहभन्दा माथि। पहिरोका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ़ मुलिन सड़क अवरूद्ध।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ। सुरक्षा थ्रेट आएपछि कार्यालयमा बोलाइएको प्रहरीको जिकिर।
0: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार। हर्मुज स्ट्रेट खुलाउने सम्झौताको प्रयास असफल।
1: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
4: यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। लगातारको बाढ़ी र पहिरोमा परि विभिन्न ठाउँमा 10 जनाको मृत्यु भएको छ। पहिरोमा परि बागलुङ र म्याग्दीमा 4 तथा पाल्पामा 2 जनाको ज्यान गएको हो। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका 3 39 वर्षीय श्यामकुमारी विक, उहाँका 3 छोरा 12 वर्षीय मनोज, 9 वर्षीय मुकेश र 5 वर्षीय निशान विकको मृत्यु भएको हो। गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घरतीका अनुसार उनको गोठ पुनिदा भैंसी समेत मरेको छ। सोहीवड़ाको एङबेङ गाउँमा जंगबहादुर खड्काका 25 बाख्रा खोलाले बगाएकोमा 9 मरेका छन्। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोका कारण 4 ज्यान गएको छ। गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनका अनुसार वड़ा नम्बर 3 दानामा घर पुरिएर 2 र वड़ा नम्बर 5 पनि 2 ज्यान गएको छ। पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको उहाँले बताउनुभयो। यसै गरी पाल्पामा पहिरोमा परि 2 मृत्यु भएको छ, 3 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार पहिरोमा पुरिएर माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिद्धीकोट गाउँपालिका 6 ठिमुरेकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको हो। रिद्धीकोट 6 ठिमुरेमा घर पुरिएर बेपत्ता भएकी सारूको खोजी गर्ने क्रममा सब परेको हो भने चितीको आफ्नै घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ। यसै गरी माथागढ़ी गाउँपालिका 3 कसेनीमा आइतबार आज बिहान करिब 5 बजेतिर घरमाथिबाट पहिरो खस्दा लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। पहिरो जाँदा घरभित्र सुतिरहेका घरधनी लीलबहादुर घरती, झरना घरती र दिना घरती बेपत्ता भएको स्थानीय वडाध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। बेपत्ताहरूको खोजी कार्य जारी छ।
1: मनाङको नारफू क्षेत्रमा पर्ने 7126 मिटर अग्लो हिमलुङ हिमालमा हिम पहिरो जाँदा 10 आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्। एक्सपिडिशन अपरेटर्स एसोसिएशन नेपालका महासचिव ऋषि भण्डारीले घटनाको पुष्टि गर्दै हिम पहिरोमा परि 10 सम्पर्कविहीन भएको बताउनुभयो। उहाँका अनुसार इमेजिन नेपाल प्रणालीका 2 र हिमालयन होलिडेज नेपालका 8 सम्पर्कविहीन भएका हुन्। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पनि घटनाबारे विभागले बुझ्ने प्रयास गरिरहेको बताउनुभयो।
0: भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले 5 घर बगाएको छ। अरू 5-6 घर जोखिममा परेका छन्। गैराती आएको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 ती घर बगाएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दका अनुसार हिजो राति नै बाढ़ीको जोखिममा रहेका 500 सुरक्षित स्थानमा सारिएको छ। अरू 50-60 दुर्गा मन्दिर स्थित होल्डिङ सेन्टरमा राखिएको छ। कालीगण्डकी नदीको बाढ़ीले पर्वतको जलजलामा 20 भन्दा बढ़ी घर बगाएको छ। वड़ा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 भन्दा बढ़ी घर बगाइसकेको र यो क्रम अझै पनि जारी रहेको वड़ाध्यक्ष हरिविकास जिस्तीले जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकीको बाढ़ी अझै बस्तीतिर पस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उहाँले बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले लामा खेतमा पनि केही घर बगाएको जानकारी पाएको र आफू प्रभावित क्षेत्रतर्फ गइरहेको जानकारी दिनुभयो। यसैबीच कालीगण्डकीय जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ। कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि स्थित कालीगण्डकी ई जलविद्युत केन्द्रबाट उत्पादित 144 मेगावाट विद्युत उत्पादन बन्द गरिएको केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभयो। पानीको बहाव निकै बढ़ेपछि मिरमी स्थित कालीगण्डकी विद्युत आयोजनाका विद्युत उत्पादनका सबै ढोका खोलिएका छन्। निरन्तर बढ़दै गएको वर्षाका कारण विद्युत उत्पादनको ड्याम क्षेत्र र आसपासका बस्तीको जोखिमलाई मध्यनजर गर्दै शनिबार रातिदेखि विद्युत उत्पादन रोकिएको जनाइएको छ।
1: यसैबीच लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। पानीको सतह 1,97,774 क्युसेक पुगेपछि प्रहरीले चार पंगडे सवारी साधन आवागमनमा रोक लगाएको छ। यो सँगै नेपाल भारत आउजाउ गर्ने सवारी साधन रोकिएका छन्। निरन्तरको वर्षाका कारण सुदूरपश्चिमका पहाड़ी जिल्लामा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। मौसममा सुधार नआएपछि भोलि बिहानसम्मका लागि सवारी साधन आवागमनमा लगाइएको हो। यस्तै नारायणी र सहायक नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह 9 मिटर मानिएकामा जल सतह 11 मिटर भन्दा माथि पुगेको छ। देवघाट बाढ़ी मापन केन्द्रमा आज बिहान 11 बजे वरपर अधिकतम तापक्रम 13 मिटरसम्म पुगेको छ। आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि रहने सम्भावना छ। यसै गरी नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बाप खतराको तहभन्दा निकै माथि पुगेको छ। सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा बाहाव सतर्कता तहभन्दा माथि रही बढ़दो क्रममा छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा पनि बाहाव सतर्कता तह नजिक पुगेको छ। चितुवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण गर्न अनुरोध गरिएको छ। नारायणी नदी आसपासका बस्तीहरू पनि डुब्न थालेका छन्। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै जाँदा आज कोशी र मधेस बागमती प्रदेशका जिल्लामा जोखिम कम हुँदै गएको छ। मौसमविदहरूका अनुसार आजबाट बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा वर्षा रोकिने सम्भावना छ। कोशी प्रदेशबाट यो प्रणाली बाहिरिसकेको छ। आजबाट मधेस र बागमतीमा रहेको हल्का प्रभाव हट्दै जाने सम्भावना छ। अपरान्हदेखि कोशी मधेसका साथै काठमाडौँ उपत्यका सहित बागमतीमा उल्लेख्य मौसममा सुधार देखिने सम्भावना छ। तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आज पनि वर्षा जारी रहनेछ। यद्यपि अघिल्लो दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: यस्तै वर्षाका कारण 70 मा 500 भन्दा बढ़ी घर डुबानमा परेका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पश्चात 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 मा
2: यसबाट
0: 2000 भन्दा बढ़ी परिवार प्रभावित भएको हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। यता मर्स्याङदी नदी थुनिएपछि मनाङको ताल गाउँ फेरि डुबानमा परेको छ। नासो गाउँपालिका 1 स्थित उक्त गाउँ नदीको बाब थुनिएर जलमग्न भएको हो। गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङका अनुसार केही घर डुबानमा परे पनि मानवीय क्षति भने नभएको खबर छ। यसअघि 2078 सालमा बाढ़ीले बगेको उक्त ताल गाउँ केही समय अघि मात्रै पुननिर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको हो। गाउँपालिकाका अध्यक्ष गुरूङका अनुसार बाढ़ी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू पुनरूप अवरूद्ध भएका छन्।
1: मर्स्याङदी नदी थुनिएपछि मनाङको ताल गाउँ फेरि डुबानमा परेको छ। यता नागडुङ्गा मुगलिन सड़क खण्डको विभिन्न 10 ठाउँमा पहिरो गएको छ। नागडुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार आज बिहान कृष्ण भीर, ज्यामेरे घाट, चौकी भीर, घोप्टे भीर र सिमलधारामा पहिरोका कारण दुईतर्फी सड़क अवरूद्ध छ। शीतल बजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेको छ, जसका कारण ती क्षेत्रमा एकतर्फी सड़क सञ्चालनमा छ। आयोजनाका अनुसार पानी पर्न रोकिएपछि सबै स्थानमा आवश्यक उपकरण परिचालन गरी अवरूद्ध सड़क खोलिनेछ। त्यस्तै मुगलिन नारायणगढ़ खण्डको नाम्सी खोला पुलमाथिबाट लेदो सहितको पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध बनेको छ। अहिले सड़क खुलाउने प्रयास भइरहेको छ। डिभिजन सड़क कार्यालय मार्फत मेसिन उपकरण परिचालन गरी बाटो हटाउने कार्य भइरहेको सड़क डिभिजन भरतपुरले जानकारी दिएको छ। सोही खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़कको आधा भाग भाँसिएको छ। त्यो ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
0: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैराती उनको महाराजगंज स्थित निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले औपचारिक रूपमा जानकारी नदिए पनि उनको ज्यान असुरक्षा रहेको भन्दै नेतृत्व तहबाट खबर गरिएपछि प्रहरीकोमा लिएर राखिएको हो। माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रूपमा बताएका छन्। 2075 प्रधान न्यायाधीश भएका जबरा 2078 महाभियोग लागेपछि निलम्बनमा परेसँगै अवकाशमा गएका थिए। तर सर्वोच्चको संवैधानिक इजलासले जबरालाई महाभियोगबाट भने सफाई दिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवन को आधार
6: यहाँ
5: स्वच्छ पानी स्वस्थ
6: कालिंगदेखि
5: हिमालय अनटॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सोह्र श्राद्ध अर्थात पितृपक्ष आरम्भ भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्षका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रमा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। समयलाई अपर प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञ यज्ञादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको छ। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। सोह्र श्राद्ध अपराह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात मंगिरसम्म जुराएर गर्न सकिने धर्म सिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुन्छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक पानी जहाजका लागि हर्मुज स्ट्रेट पुनः संचालनमा ल्याउने इरानको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले ठूलो क्षति बेहोरीका कारण तत्काल स्ट्रेट खुलाउने सम्झौता गर्न चाहेको दावी गर्नुभयो। यद्यपि आफूले उनीहरूको यो प्रस्ताव स्वीकार गरेको बताउँदै ट्रम्पले अमेरिकाले हाल सो जलमार्गमा पूर्ण नियन्त्रण राखेको र त्यहाँबाट ठूलो मात्रामा तेलको आवागमन भइरहेको उल्लेख गर्नुभएको छ। उता इरानी विदेश मन्त्री अब्बास अराघचीले तेहरानले मध्यस्थकर्ताहरूको आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गर्ने बताउनु भएको छ। यसअघि न्यूयोर्कमा उहाँले यदि आवश्यक शर्तहरू पूरा भएमा र जुन महिनामा भएको समझदारी पत्रका बुँदाहरू कार्यान्वयन भएमा 7 दिनभित्रै जलमार्ग खुलाउन सकिने बताउनु भएको थियो। गत फेब्रुअरीमा युद्ध शुरू भएपछि विश्वको कुल ग्यास तथा तेल आपूर्ति करिब 500 भाग ओगट्ने यो महत्वपूर्ण जलमार्ग व्यावहारिक रूपमा बन्द रहँदै आएको छ। यसैबीच नोभेम्बरमा हुन गइरहेको अमेरिकी कंग्रेसको चुनाव नजिकै जाँदा ऊर्जा मूल्यमा आएको अस्थिरता र आर्थिक दबावका कारण द्वन्द अन्त्य गर्न ट्रम्पमाथि दबाव पनि बढ़दै गएको छ।
1: अब खेल समाचार। युरोपेली नेशन्स लीग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको छ। पेम्बली रंगशालामा गैराती भएको रोमाञ्चक खेलमा स्पेनले 2-1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै 3-2 गोलको जीत निकालेको हो। खेलको दोस्रो मिनटमै लामिन यामालले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाएका थिए तर इंग्ल्याण्डले पहिलो हाफमै खेल उल्ट्यायो। एन्थोनी गोर्डनले 36 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। त्यसको 4 मिनटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 2-1 को अग्रता दिलाएका थिए। दोस्रो हाफमै स्पेन पुनः खेलमा फर्कियो। एलेक्स बायनाले 60 मिनटमा गोल गर्दै खेल 2-2 को बराबरीमा ल्याए। त्यसपछि मिकेल ओयाल जाबालले 74 मिनटमा गोल गर्दै स्पेनलाई 3-2 को अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो। यस जीतसँगै स्पेनले राष्ट्र लीगको समूह A3 विजय शुरूआत गरेको छ। समूहमा स्पेन र इंग्ल्याण्डसँगै क्रोएसिया र चेक गणतन्त्र पनि छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: लगातारको बाढ़ी र पहिरोका कारण विभिन्न ठाउँमा 10 जनाको मृत्यु। मनाङमा हिम पहिरो जाँदा 10 जना आरोही तथा सहयोगी सम्पर्कविहीन।
0: महाकाली नारायणी तिनाऊ लगायतका नदीको जलस्तर खतराको तहभन्दा माथि। पहिरोका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ़ मुरिङ सड़क अवरूद्ध।
1: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ। सुरक्षा थ्रेट आएपछि कार्यालयमा ल्याइएको प्रहरीको जिकिर।
0: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार। हर्मुज स्ट्रेट खोलाउने सम्झौताको प्रयास असफल।
1: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 8 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले दिउँसोको एक बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: तपाईं अहिले उज्यालोको प्रतिध्वनिमा हुनुहुन्छ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ीले पर्वतमा 80 घर बगायो, मधेसमा 300 भन्दा बढ़ी घर डुबानमा, वर्षापछि विद्युत पूर्वाधारमा ठूलो क्षति।
0: काठमाडौँ जोड्ने 3 सहित 7 राजमार्ग पूर्ण अवरूद्ध, मलेखु मोगलिङ खण्ड खुलाउन 10 उपकरण परिचालन, पहिरो पछ्याउने कार्य जारी।
1: पूर्व प्रधान न्यायाधीश सज बरालाई परिवारको जिम्मामा छोडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कांग्रेसको माग।
0: एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने, कृत्रिम बुद्धिमत्ता सम्बन्धी विकासलाई ध्यानमा राखी अनुभव आदान प्रदान गरिने।
1: र पहिलो एक दिवसीयमा भारत विरूद्ध वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 स्थित फर्से बस्तीमा 80 घर बगाएको छ। बस्तीमा कालीगण्डकीको बाढ़ी पस्दा 80 घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। हिजो रातदेखि नै बाढ़ी बस्तीमा पस्न शुरू भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए। मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी नआएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ। पहिरोका कारण तत्काल प्रहरीले घटनास्थलमा पुग्न नसकेको जनाएको छ।
1: मध्य प्रदेशका विभिन्न जिल्लामा 300 भन्दा बढ़ी घर डुबानमा परेका छन्। अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमान नगर कंकाली नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका 250 घर डुबानमा परेका छन्। प्रहरीका अनुसार सप्तरीको हनुमान नगर कंकाली नगरपालिका 7, 11 र 12 क्षेत्रमा कोशी बाँधको दक्षिण तर्फका 200 घरमा पानी पसेको छ।
0: मनकामना केबलकारको गेटभित्रको सड़क भाँसिएपछि केबलकार सेवा बन्द भएको छ। निरन्तर परिरहेको वर्षासँगै त्रिशुली नदीले धार परिवर्तन गर्दा सड़क भाँसिएको चितवनको इच्छा कामना गाउँपालिकाले जनाएको छ। गोरखाको शहीद लखन गाउँपालिका 3 सिलिङटार जोड्ने झोलोंगे पुलमा त्रिशुली नदीको बहावले निरन्तर प्रहार गर्दा त्यस क्षेत्रमा समेत जोखिम देखिएको छ। नदीले लगातार किनार कटान गरिरहेको छ।
1: अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत उत्पादन तथा प्रसारण प्रणाली प्रभावित भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार पोखरा, बुटवल, हेटौडा र काठमाडौँ क्षेत्रका विद्युत पूर्वाधारमा बढ़ी लाइफ फाल्ट उपकरणमा समस्या र ओभरलोडका कारण आपूर्ति प्रभावित भएको हो। सबभन्दा बढ़ी प्रभाव पोखरा क्षेत्रमा देखिएको छ। उस्मान न्यू बुटवल 220 केभी लाइनमा फाल्ट हुँदा करिब 200 मेगावाट प्रभावित भएको छ। रौघाङ दाना लाइनका दुवै सर्किटमा समस्या आएपछि करिब 155 मेगावाट प्रभावित भएको छ। बाढ़ीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस, नामजुङ, सेती नदी, करूवा सेट, अपर दुर्दी र मोदी लगायतका आयोजनाको उत्पादन तथा आपूर्ति पनि प्रभावित भएको छ। पोखरा क्षेत्रका आयोजनाबाट मात्रै 400 मेगावाट भन्दा बढ़ी क्षमता प्रभावित भएको देखिन्छ। बुटवल क्षेत्रमा न्यू भारपुर र न्यू बुटवल 220 केभी लाइनमा रूख ढलेर फाल्ट हुँदा विद्युत आपूर्ति प्रभावित भएको थियो। उक्त लाइन आज चार्ज गरिएको छ। चापर पथलैया 132 केभी लाइन अवरूद्ध हुँदा काबसोती सब स्टेशनमा करिब 1 घण्टा लोड कटौती गरिएको थियो। हेटौडा क्षेत्रमा पाण्डु 66 केभी लाइनमा बाढ़ीका कारण करिब 32 मेगावाट प्रभावित भएको छ। काबसोती भरतपुरे 132 केभी लाइन अन्तर्गत भरतपुर सब स्टेशनमा सीभीटी जलेपछि पनि आपूर्तिमा असर परेको छ। सिमरा सब स्टेशनमा करिब 20 मेगावट तथा अम्लेखगंज परवानीपुर र वीरगंजका उद्योगमा करिब 80 मेगावट आपूर्ति प्रभावित भएको छ।
0: वर्षासँगै आएको भीषण बाढ़ी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने प्रमुख तीन राजमार्ग सहित देशका सात राष्ट्रिय राजमार्ग पूर्ण रूपमा ठप्प भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि राजधानीसँगको सम्पर्क टुटेको छ। राजमार्गहरू बन्द भएपछि काठमाडौँ आउजाउ गर्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौडा लगायतका क्षेत्रमा गाड़ीको लामो लाइन र जाम भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभेर तेङ्गाङ खानी बांगे चालिसेमा पहिरो खस्ता दुवैतर्फको यातायात पूर्ण रूपमा रोकिएको छ। यस्तै नारायणघाट मोगलिङ सड़क खण्डको नाम्सी खोला पुलको लेदो खसेको छ भने बीपी राजमार्गमा माम्ती पिप्ले र चौकी डाँडा लगायतका स्थानमा बाढ़ीले डाइभर्सन बगाएपछि आज सड़क सञ्चालन गर्न नसकिने सड़क विभागले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया तथा मध्य पहाड़ी राजमार्गका विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फी यातायात चालू गराइएको छ। कर्णाली राप्ती र तमोर करिडोरमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
1: यसैबीच पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मोगलिन सड़क खण्ड खुलाउन 10 हेभी इक्विपमेन्ट डोजर तथा एस्काभेटर परिचालन गरिएको छ। पेपर व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुंगा माटो पन्छाएर अवरूद्ध यातायात पुनः सञ्चालन गर्ने कार्य भइरहेको हो। मलेखुदेखि मोगलिनसम्मको सड़क खण्डमा लेदो सहितको ठूलो पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। राजमार्गलाई एक भए पनि तत्काल सञ्चालनमा ल्याएर रोकिएका सवारी साधन र यात्रुलाई सुरक्षित गन्तव्यतर्फ पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
0: बिना पक्राउ पुर्जे गए राती महाराजगंज स्थित आफ्नै घरबाट प्रहरी नियन्त्रणमा लिइएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई रिहा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएका राणालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको हो। पक्राउ गर्नुको स्पष्ट कारण नखुलाई राणालाई परिवारको जिम्मा घर पठाइएको छ। यद्यपि प्रहरीले जबरालाई सुरक्षाका लागि नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पठाएको बताएको छ। छुट्नु अघि जबराको अवस्था बुझ्न आज टेकु पुगेको राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदी फर्काइदिएको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले जबराको गिरफ्तारीप्रति कड़ा आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसीले विज्ञप्ति जारी गर्दै सरकारी अधिकारीहरूकै परस्पर विरोधी अभिव्यक्तिले गिरफ्तारीको कानूनी आधारमाथि नै शंका पैदा गरेको बताउनु भएको छ। कंग्रेसले कानूनको शासन र संवैधानिक सर्वोच्चताको पालना हुनुपर्नेमा जोड़ दिँदै यदि गिरफ्तारी कानूनसम्मत थियो भने सरकारले त्यसको स्पष्ट आधार र औचित्य तुरन्त सार्वजनिक गर्नुपर्ने माग गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा कानून, सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिने भएको छ। संघीय संसद सचिवालयका सचिव पद्म प्रसाद पाण्डेले आज सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूची अनुसार बैठक बिहान 11 बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक पेश गर्नुहुनेछ। त्यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बारीले सोही क्षेत्रसँग सम्बन्धित नेपाल ऐन संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका 4 विधेयकहरू पेश गर्नुहुनेछ, जसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन विधेयक र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक रहेका छन्।
0: घटेको सुपारीबाट अभिभावक विहीन तथा परिवारसँग सम्पर्क विहीन भएका बाल बालिकाको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्देशन दिएको छ। प्रशासनले रसुवा र नुवाकोट स्थायी घर भई काठमाडौँमा अध्ययनरत तथा बाढ़ीका कारण अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बाल बालिकाको व्यक्तिगत विवरण 7 दिनभित्र बुझाउन सम्बन्धित निकायलाई भनेको हो। त्यस्तै बाढ़ीबाट प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका र विद्यालय छात्रावास गुम्बा अनाथालय बालगृह वा अस्थायी आवासमा राखिएका अभिभावक विहीन बाल बालिकाको विवरण समेत उपलब्ध गराउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सरकारी तथा निजी विद्यालय गुम्बा बालगृह अनाथालय अस्थायी आवास वा बाल बालिकालाई आश्रय दिइरहेका सामाजिक संस्थालाई विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। प्रशासनले सरकारी निकाय तथा स्थानीय प्रशासनलाई जानकारी नदिई वा कानूनी प्रक्रिया पूरा नगरी अभिभावक विहीन बाल बालिकालाई राख्न नपाइने जनाएको छ। यस्तो अवस्थामा बाल बालिकालाई लुकाई छिपाई राख्ने प्रभावमा पार्ने वा प्रलोभनमा पार्ने कार्य गरेमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई सुपर इन्टेलिजेन्स एआई भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ। चीनी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दवाली छनौटलाई सम्मान गर्ने उल्लेख गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सको सट्टा सुपर इन्टेलिजेन्स शब्द प्रयोग गरिने घोषणा गर्नुभएको थियो। यसै साता वाशिङटनमा सम्पन्न अमेरिकी राष्ट्रपति ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीचको शिखर वार्तामा कृत्रिम बुद्धिमत्ता सम्बन्धी विषय प्रमुख एजेण्डा मध्ये एक थियो। वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति शीलाई पनि आर्टिफिसियल इन्टेलिजेन्स भन्दा सुपर इन्टेलिजेन्स शब्द बढ़ी उपयुक्त लागेको दावी गर्नुभएको थियो। विदेश मन्त्रालयले भने अमेरिकाले अप्नाएको नयाँ शब्दवालीलाई महत्व दिएको र त्यसको सम्मान गर्ने जनाएको छ। विज्ञप्तिमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेको उल्लेख गर्दै सबै पक्षले पछिल्लो विकासलाई ध्यानमा राखी संवाद अनुभव आदान प्रदान र सहमति निर्माणलाई अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। शिखर वार्तापछि दुवै देशले कृत्रिम बुद्धिमत्ता सम्बन्धी विषयमा समन्वय र आकस्मिक घटनाबारे जानकारी आदान प्रदान गर्न विशेष संचार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।
0: अब खेल समाचार। वेस्ट इण्डिज विरूद्धको पहिलो एक दिवसीयमा भारतले पहिले बलिङ गरिरहेको छ। भारतका कप्तान शुभमन गिलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। तिरूवनन्तपुरमको ग्रीन फील्ड अन्तर्राष्ट्रिय रंगशालामा वेस्ट इण्डिजले टस हारेर पहिले ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा वेस्ट इण्डिजले उत्कृष्ट शुरूआत गर्दै 12 ओभरको खेल चलिरहँदा बिना विकेटको क्षतिमा 90 रन जोडेर खेलिरहेको छ। सन् 2027 हुने एक दिवसीय विश्वकपको तयारीका लागि दुई टोली बीचको 3 खेलको एक दिवसीय सिरिज खेलिन लागेको हो। भारतले यस वर्ष खेलेका 3 एक दिवसीय सिरिज मध्ये 2मा हार बेहोरेको छ। यता वेस्ट इण्डिजले भारत विरूद्ध द्विपक्षीय एक दिवसीय सिरिज पछिल्लो पटक सन् 2006मा जितेको थियो। भारतमै भने उसले सन् 2002 यता भारतलाई हराउन सकेको छैन। भारत र वेस्ट इण्डिजले अहिलेसम्म 142 एक दिवसीय खेलेका छन्, जसमध्ये भारतले 72 र वेस्ट इण्डिजले 64 खेल जितेको छ भने 6 खेल बराबरीमा सकिएका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बाढ़ीले पर्वतमा 80 घर बगायो। मधेसमा 300 भन्दा बढ़ी घर डुबानमा। वर्षापछि विद्युत पूर्वाधारमा ठूलो क्षति।
0: काठमाडौँ जोड्ने 3 सहित 7 राजमार्ग पूर्ण अवरूद्ध। मलेखु मोगलिङ सड़क खण्ड खुलाउन 10 उपकरण परिचालन पहिरो पछ्याउने कार्य जारी।
1: पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मामा छोड़ियो। गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कांग्रेसको माग।
0: एको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने। कृत्रिम बुद्धिमत्ता सम्बन्धी विकासलाई ध्यानमा राखी अनुभव आदान प्रदान गरिने।
1: र पहिलो एक दिवसीयमा भारत विरूद्ध वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
11: करोडौं नेपालीका आआफ्नै दृष्टि,
12: तर उन्नतिका लागि हाम्रो प्रयास,
13: वास्तविकताको एउटै सम्बोधन,
11: कार्यक्रम आवाज आवाज
12: आवाज
13: आवाज।
14: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
11: अब तपाईँ आफै बोल्नुहोस्,
13: तपाईँको रेडियोमा तपाईँकै आवाज।
2: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: हजुर हनुमबी नेमी भाजमजो भाजु सलिसाके वकन च्यादिगु त यन्या पनि यता लुमंका यन्या पनि बारे के खंगो त के विस्तृत विवरण दुगुमे चिप्स न्या दिल चिस थम यनगु परिश्रम मेहनत त के नेब्लिङ गर्व महसुस या थन बाला पि पि पि सुयुन नुग मसे कि पि मन ते सहे तिति समस्या तना सामना यन चंगु दु फेस न चंगु दु चिस ख तर मेहनत जिसमें मेहनत परिश्रम यही भी अजय मामलो खाई गया था तनाव टेन्सन कैच निम को थगो आज लुमंग का न्याय होना है चुनी अले समाज परिवार थगो त्वार नपन दिए तो क्या नैबले सुख समृद्धि निम्ति सुन छु यान संगई थजा कुता कोशिश पाखे बालो को हिपा नई वो हिपा अजय को जी गुकी सुना नेपामी यहां दुख तनाव मजीमा नेब्ले नीला नीला निपुक अफुक मैखनीमा तजाको मति तयार जी राजेन्द्र डंगुल वचन ख थन सुन चाउथे छ ज्या जोय त चुता के वे कर लुसु स्याप गन तना हेलो जुजुलपा
1: जुजुलपा रेन जी
0: सम्बार जी मफो
1: अ मफे का तुम या
0: मफो
1: मफो त सुन जिन देंग वावो
0: वे वावो नी खया वावो नी गन्तनी तनी छ नपले
1: वे का बराबर तन जीउ वे माज ये माज र
0: ओले दगो ठीक दो
1: आ पासे जगो दुगा
0: जदो नि छ लिगु
1: फोन नम्बर दियो फोन
0: जमाना कुमारी मायो विश्वास दुई
1: मिजनी खला मुख न लक्ष्य कुमारी माई विषय
0: विश्वास
1: विश्वास दूर हाल्स पूरा विश्वास न झी महीना मरू ढाल लाशा मरू ढाल न झी मफू मखला जे परिस्थिति अयोपटी छिटा मखला गुने गुने जागिनी घाना दुनियो मखला गुने गुने जागिनी पुना मगा तुम लाखो चुप खर्चिया मालियोपटी परिस्थिति जैसे डू मखला नापे दू पूरा विश्वास है डू खरा जी नाप जिम हेन बढ़ महाव्यारे नियोनी विषय खोजू मखला जी छो चीज फुगे नियन खी हेन बढ़ महाव्यारे मखला एजा विश्वास मरु था न मथा मला विश्वास दुए ढाल ढाल उके दिन विश्वास नाचन्न जिसले प्याच मता ल
0: छो चाहिँ परिस्थिति थै समय परिस्थिति सेले ल मला जे एक सेले विश्वास नै या माने छ मला
1: समय परिस्थिति न बन ख छौ त नाल छि पर समय परिस्थिति अनुसार छि बि हिला न हुन्छ कि मला
0: छो आ त भने त विधि व्यवहार छि संस्कार त दुनी गुल्न दु आज के एकदम गड़बड़ गड़बड़ जे छौ दु मला ओके न देश से परिस्थिति त जब छ पोग्या मल्ला जों थै छौ
1: ओ बुनो मुख आ छि त नि बुझु न खदा छौ त छि त नि मन दे नि छौ त स्वास्थ्य पना ढावल छ मला
0: स्वास्थ्य
1: ओके स्वास्थ्य पना न छौ ख मला मन दे के
0: वे
1: के त नि स्वास्थ्य पना न छौ न छि छ सोचि से अवस्था
0: के न सोचि जिमा
1: मला
0: वे ख छै त जिल के मे बिना न्याउ न जिमा मतलब मरो मला
1: मतलब मोर छा जिल्ला घाटे मोहला
0: हजुर
1: किस्म जैसे परिस्थिति अधिकासी नाम हरेक किस्म
0: विकृति विनाश न जिया चाहूँ
1: विनाश न हाल विकास अब विकास अपोजो छ जो ख त विनाश छन् अपोजो छ पनि
0: का देखो मन त आफ्नो सुविधा सुविधा भोगी जुल
1: अनि
0: सुविधा क्या उख्न चाहिँ आफ्नो विकास केन्द्रीकृत जुले मला मन चुलन उख्न होला अनि चाहिँ पन्न मफत मेन राज्य सरकार पाके थियो उखे बिचारिया मा हो मला गुल्न थन आज सुविधा त दु सुविधा चाहिँ देश या छजा खेर चाहिँ इनाम बिया मला डक्टर उख्न सुविधा बि फो जस्तो चाहिँ बि खौ जसा बि फो जस्तो चाहिँ उख्न समस्या होइ छ
1: मलाई त विकास नाम्नेमा छिसो चाहिँ परम्परा नै छिसो लोमङ्गी मजो मला
0: हजुर
1: परम्परा छ ठ्याटो ठेजी छिसो पिसा ठ्याटो न ढु मला बोची त नै छिसो लोमङ्गी मजो छ मला
0: हजुर अवश्य
1: अब विषय नै त ल मिना पनि घुसन सामना या मिजो नगा ठाइ मला
0: खेला चाहिँ या मिजो
1: खेला चाहिँ या मिजो ल रे म नि रे म चिज गन गुब्ले दिन घण्टा सुजुरी चिज ठिकान म रोइ दिए मला प्रकृति नपाउँ छिसे घुसन छिसे सामना या मिजो प्रकृति त थौ ठाछ त्यहीमा नुने आछौ छि छि छौ थौ छि छ परिस्थिति से प्रज्ञा जुन मा कारण छ प्रकृति त छि छ थौ छ छ मत ल छ प्रकृति त छि छ चाहिँ नि यो यसै एना चाहिँ छि छ उ त यस न छि छ मोरे नै एंगल छ छ त गे जु उ एंगल छ छि छ ओके न न थौ थौ थौ चाहिँ छि छ परिस्थिति से प्रज्ञा मा रे मखला आज जस्तै चीज खुशी खुशी बाबो हो त खुशी रिमिसी खुशी रिमिस थौ लागा दुनि न पा नि थौ थौ लाग के रो दु गुले गन्था गुना उ दि छि चाम फु खु नाय खुशी मखला अथेन दु मि दि छि अथे गन्था गुले त छि छ थौ न चार सर ज मिन ल ए रे छ तर गुना गन्था गु मिन ल छि छ ता पि मखु ए जा छि प्रकृति न छि छ नि प्रकृति त नियम त न छि छ पा न या मा म त वो नियम त न छि छ सेंगे म जो आठौँ खुसी छिले छिले छेलेका मखला गुल्न वन जङ्गल दो वन जङ्गल मरेका चिसन त को चाहिँ कङ्क्रिट जङ्गल नाल गन छेदेकी जु गन छेदेकी मजु गन खुसी त ठाइदिए मन खुसी त ठाइदिए उहाँ यही छिसा मन्द ऊ माप डुन्ड यही छिटा मन्द मखला विकासी नामे चाहिँ छाया थासे छिसे चाहिँ पिचना लोटसिया
0: होलामन्द
1: सरकारी नियम न थासे मन्द बला त्यहाँ जाउन एउटा परिस्थिति भगाया माउठे मलाई खोटे खुसी त्यसले बाबल ऊ खुसी बढिया जा बाबलपट्टि मुसो अनि ऊ चाल त जाबले ऊ ल घनाउने घनाउने ज्या ऊ पनि छाल ज्याउँछु जस्तै छिचो नि कसी ट्याङ्की त्यहाँदेखि कसी ट्याङ्की चजा छिसके
0: ऊ
1: अनुसार ऊ उठेको हो ए ज्या छोरी छिसो नि
0: पाल्न या माथा सरकारले चोपिन्छ
1: मापदण्ड
0: कडै नक्सा छो नियम कानुन रुल एन्ड रेगुलेसन दुनै गुल्न दु मलाई छो अवलम्बन या त छिसो ध्यान नक्सा नि
1: नियम कानुन प्रधानमन्त्री झिमसेना छो चाहिँ कार्बन उत्सर्जन गरेर झिमसेना हेर्नु मुख हो त भगाइआमा दुःखलो झिमसे भगाइआमा ल थाहा छैन हो ठुलो चाहिँ थुप्रै चाहिँ बला त्यहाँ चाहिँ ज्याउन मुखला ए ज्या चाहिँ छो चाहिँ प्रकृति नै छिसन बिचायामा ए ज्या छिस सरकार न बिचायामा छि जनता नै बिचायामा जनता नै चाहिँ छिसके जिमा मुखला छयो लाग्यो झाँसे चाहिँ ल लागेको हसन सुँगुत राजनी कुनै उया थ ढबा उया थौ छेड गाउँ लाग्छ अलिक छेड गाउँ ल बाउँ हालत सोचिर अवस्था मैले चिज
0: शिक्षा छरी समस्या मलाई समस्या जिङ्के त समाधान या त समस्या मको समाधान याले चाहिँ न्याउन
1: मलाई छ नेपाल गाह्रो होला
0: मलाई
1: नेपाल गाह्रो ना नेपाल गाह्रो छ मलाई थोरै चिज छु जी आलाको बाठे जाबरी सोचे छ उपत्यका बरबर धैर्य मलाई फोन फोन राजनजी धै खोल म यो खोल धै फोन ठाकुरजी टाइम मिलेन
0: हजुर सुबा चन्द्रबाट सक्यो यो लगे थुच्युता नेब्लेन दिएछ नि माता कता उयो त छो जिन छो थौ पुङ्के आ जीवन त न जेज पखे मेगो मे पखेन भने त न थिति नेप्स नेप्स मेन जुन आयो त अलि चिपसँग फोन यहाँ दिइदिएको न त न बल्छ कसै ल्याएको छैन ख थो जेज पखे 5367279538003 थोलेखे फोन यहाँ दिन्छ नो ख निर्थक कनाइ छ आ जीवन त न मेगो मे पखे त न मत्य नयाँ स्वा छपो थो मेचकन निर्णय छ मेज निबा डंगल अरे सर लय चोसा गन्दी मिति ताम्रागर आइते थमिस कनुनी

हजुर, मदिना भाविया त मे रासायनिक मिनरल मान्दा वगम निगु मंका छ अथे आछि जसो भनि आउने जसो लिपङ इलेन थिन छि थोंगने देश या परिस्थिति अले समस्या त क्या बालुगु सम्भावना हजुर बालुगु सम्भावना खंका तिथि व्यवस्थापन या जन जसंगो त्याग जना सरकार पखे गुज या जसंगो दो ओ ज्या देव जनता ए भलाई निन्ति शुभ सम्बन्धि या निन्ति जुइमा अथे छि जनता देशन थगु परिवार त्वा गा शहर या देत बालुगु कथा मेहनत परिश्रम थगु कर्म खिले याना हे चुनागु दो छगु परिवार मेगु परिवार या या थन त्वा गा शहर या देह बालुगु ख परिवार पक्ष सुना सदस्य बालेको भिङ जुइको थिएको परिवार हेर्न बालेको ख अथे थजको बालेको भिङ्गो सुख उके त सक्षा थुइका सेका थमन अनुसरण याना न्याउन सल्लासा न्याउन फट्टासा सुइन सुख समृद्ध तपाई मको जीवो जन्म या छुन छु अर्थ दु अथे कारण दु जी मनाचनाको थोए थोए थो अर्थ हेन चरितार्थ सार्थक जीफु गण जीस थगे पला समाज परिवार राष्ट्रिय निन्ति थगु कर्म खिले छुन छु मानव कल्याण जना यञ्चङ दु तर निर्थक कथा न्याञ्चन दु थगु खसा थगु सासा दुसा व शरीर मृत यख अथे मञ्चनगु छुए अर्थन दैमको थजगु प दत्ता छ जीसा दुःख सुख अनुभव यञ्चन दुसा जीवन या उत्साह द्याचुनी थगु आज थ्याङ्क यु त अथे धरे गणन जीवन दुथ्या जह दुगु व खिङ्गो थ्या देहाजनी तर चिसा सूर्य थे तना विभेद मयसे सक्षित जवेका बिगु खिङ्गो थास बसे यागु थुल्जको मध्य दिया न्याउन पर्दास जीवन सार्थक जी अवश्य न चिसा मनाचनोको जीवन न तना नेपी सक्षित बालै थे मध्य दिया थे जज पछि उजा पनि इन वग्दु पासुदु जयराम वेक एक शुभ जले थन फोनिना थगु नुवाख पङ्कादीमा भाजु चन्द्र बहादुर साके जियात एक शुभ आवेक सुनबार तके छिल्दी भिजीमा सधैँ जस्तो लामा थे मन्टुसे उजा पनि वमन जीव सले थोचुपमिन बसाकला

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट।

0: अविरल वर्षाका कारण थुप्रिएको पहिरो हटाइएसँगै नारायणगढ़ मुगलिन सड़क खण्ड पुनः संचालनमा आएको छ। चितवनको नाम्से खोला पुलमा आज बिहान खसेको लेदो सहितको पहिरो दिउँसो पछाएपछि पोखरातर्फ आउसाउ गर्ने सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। पृथ्वी राजमार्गको मलेखु मुगलिन सड़क खण्डका 11 भन्दा बढ़ी स्थानमा भने ठूलो पहिरो खसेर यातायात अझै ठप्प छ। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार शीतल सिलत बजार कृष्ण भीर ज्यामिरे घाट र सिमलधारा लगायतका ठाउँमा खसेको ढुंगा रूख र लेदो पछ्याउने काम भइरहेको छ। पुनः ठूलो पहिरो नखसेमा आज साँझसम्म पृथ्वी राजमार्गलाई पनि पूर्ण रूपमा संचालनमा ल्याइने सड़क डिभिजन कार्यालयले जनाएको छ। 120 बाढ़ी र पहिरोका कारण जोखिम बढ़ेपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याफले लामो दूरीको पदयात्रामा जाने पर्यटकहरूका लागि अनिवार्य गाइडको व्यवस्था गरेको छ। जमसोम मुक्तिनाथ र घान्द्रुक जस्ता छोटा दूरीका गन्तव्य बाहेक अन्य पदमार्गमा जाँदा पर्यटकहरूलाई अनिवार्य रूपमा इजाजत प्राप्त गाइड साथमा लैसान अनुरोध गरिएको हो। यस्तै एक्याफले अन्नपूर्ण मनास्लु र गौरी शंकर क्षेत्रका लागि प्रवेश अनुमति पत्र पर्मिट जारी गर्न शुरू गरे पनि बाटोको अवस्था र मौसमको मूल्यांकन गरेर मात्रै भ्रमणको स्वीकृति दिइने स्पष्ट पारेको छ। अविरल वर्षा बाढ़ी पहिरो र हावाहुरीका कारण देशका विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै प्राविधिक टोली तथा जनशक्तिलाई हाई अलर्टमा परिचालन गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले साथै प्रदेशका प्रादेशिक तथा डिभिजन कार्यालय प्रमुखहरूसँग आपतकालीन भर्चुअल बैठक गरी प्रभावित क्षेत्रमा वैकल्पिक लाइन मार्फत भए पनि तत्काल विद्युत सुचारू गर्न निर्देशन दिनुभएको छ। हाल देशभरका विद्युत प्रसारण तथा वितरण संरचनाको निरन्तर अनुगमन भइरहेको छ। क्षति पुगेका स्थानमा सुरक्षित रूपमा मरम्मत तथा पुनर्स्थापना अघि बढ़ाउन आवश्यक उपकरण सामग्री र थप जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सुरक्षा खतरा रहेकाले नियन्त्रणमा लिएको स्पष्ट पार्दै अब उहाँलाई आफ्नै निवासमा सुरक्षा प्रदान गरिने जनाएको छ। गएको मध्यराति महाराजगंज स्थित निवासबाट पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएका जबरालाई आज दिउँसो रिहा गरी घर पठाइएको छ। कार्यालयका वरिष्ठ प्रहरी परीक्षक एसएसपी सन्तोष खड्काले पक्राउको विषय नभई सुरक्षा थ्रेटका कारण उहाँलाई प्रहरी निगरानी रानीमा राखिएको र जबराकै चाहना अनुसार निवासमै सुरक्षा बढ़ाएर छाड़िएको बताउनु भएको छ। बिना पक्राउ पुर्जी र स्पष्ट कारण नखुलाई मध्यराती घरबाट नियन्त्रणमा लिने प्रहरी शैलीको भने चौतर्फी विरोध भइरहेको छ। र लगातार चार दिनको अविरल झरीपछि काठमाण्ड उपत्यका सहित देशका अधिकांश भूभागमा मौसम सुधार हुन थालेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आज दिउँसोदेखि काठमाण्ड उपत्यकामा घाम लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनी प्रणाली कमजोर बन्दै गएकाले देशभर नै वर्षाको क्रम घट्दै गएको हो। महाशाखाले न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका कारण आज देशका केही स्थानमा मध्यम र एक दुई ठाउँमा मात्र भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल यो प्रणाली लुम्बिनी र सुदूरपश्चिमको दक्षिणी भूभागतर्फ केन्द्रित भएकाले ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। समीक्षा विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहा खबर .com।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
1: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
3: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाह संचार 99.4 सहित थाह संचार नेटवर्क का पार्टनर स्टेशन एक प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियता को अभ्यास। रेडियो थाह संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 5 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। पाल्पामा पहिरोमा परिमृत्यु हुनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसैनी भैंसी कट्टाका 75 वर्षीय दिलबहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीको घरतीकी 15 वर्षीय छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि आज बिहान पहिरोमा परि माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिडी र रिद्धिकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 69 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। यस्तै निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आज आएको पहिरोमा पुरिएका 2 जनाको शव भेटिएको छ। अन्नपूर्ण गाउँपालिका 3 दानाकी फगाममा पहिरोमा फँसेका 2 जनाको भने जीवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गिवाङकी 75 वर्षीय शिवकुमारी गर्जुबा र 56 वर्षीय दोमाया गर्जुबाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभएको छ। आजै बेनी नगरपालिका 3 भकिमलीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी 35 वर्षीय कुमारी ओली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फँसेका 2 जनाको सकुशल उद्धार गरेर बेनी ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ। आज पहिरोमा परि म्याग्दीका 3 जनाको मृत्यु भएको छ। पहिरो पछिल्लो 24 घण्टामा मात्रै देशभर 9 जनाको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। मनाङको हिमलुङ हिमालमा पहिरो गएको छ। आज नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो गएको हो। पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। हिमाल आरोहणमा गएका 22 जना पर्वतारोही मध्ये 12 जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ। उद्धारका लागि काठमाण्डुबाट हेलिकप्टर मनाङका लागि गएको सशस्त्रका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार क्षतिको यकिन जानकारी भने प्राप्त हुन सकेको छैन। लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ़ेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचोकी भएर नेपाल भारत आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा आज गरिएको मापन अनुसार नदीमा पानीको बहाव 1,75,700 क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभएको छ। महाकाली नदीमा पानीको बहाव बढ़दा बनबसा पुलमा भारतीय पक्षले चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मोटरसाइकल लगायतका साना सवारी साधन मात्र सञ्चालन गर्न दिएको छ। करिब 100 वर्ष पुरानो बनबसा पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्यूसेक नागेपछि सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ। उता नारायणी नदीमा आज जलसतह 11.94 मिटर पुगेको छ। देवघाट स्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जल सतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फील्ड कार्यालय भरतपुरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो नारायणीको जल सतह 11.94 मिटर पुगेको थियो। यहाँ 7.30 मिटरलाई चेतावनी तह र 9 मिटरलाई खतराको तह मानिन्छ। पछिल्लो मापन अनुसार त्यसपछि नदीको जलसतह 11.75 मिटरमा झरेको छ। नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि रहेको छ। नारायणी बेसिन फील्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मकै उच्च जलसतह आज मापन भएको हो। पहाड़ी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतार चढ़ाव आउन सक्ने उहाँले बताउनुभयो। 4 दिनदेखि लगातार वर्षा भइरहेको काठमाण्डुको मौसम आज दिउँसोदेखि खुलेको छ। गत बिहिबारदेखि निरन्तर पानी परे पनि आज दिउँसोबाट वर्षा रोकिएसँगै मौसम खुलेको हो। लगातारको वर्षाका कारण काठमाण्डु उपत्यका सहित देशका विभिन्न स्थानमा जनजीवन प्रभावित बनेको थियो। आज दिउँसो भने काठमाण्डुमा घाम देखिन थालेसँगै मौसममा सुधार आएको छ। अहिले पनि उपत्यकामा घाम लागिरहेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: हरि शरण म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ के गुनगुनाइरहेको?
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: account open. Activate any carobar. Sachilai sanga. Busy life easy. Banaudai harek din. Global Smart Plus Life ko pesma banking.
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: रेडियो एनआरएन 99.1
5: रेडियो एनआरएन 99.1 मा यो हो रमाइलो गीत

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: web surfer अब घर घर में fast internet।
1: तीन महीना तीर्नु होस, सात महीना चलाउनु होस। क्लासिक टेक को 200 Mbps इंटरनेट सात महीना को लागि मात्र ₹5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनु होस 200 भन्दा बढी HD र SDTV च्यानल हरु। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नु होस, कल गर्नु होस 9709184147। शर्तहरु लागू हुने छन्।
2: तपाई च्याउहरुको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

Radio NRN 99.1 समयको ख्याल राखौं 6 बज्यो

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: लगातारको वर्षाले चार दिनमा 12 जनाको ज्यान गयो। मनाङको हिमलुङ हिमालमा हिमपैह्रो, 10 जना सम्पर्कविहीन। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका एकजनाको मृत्यु, 9 जना सम्पर्कविहीन। वर्षा कम भए पनि पहिरोको जोखिम कायमै।
0: काली गण्डकीले पर्वतमा 80 घर बगायो। सप्तरीका 500 घर डुबानमा। सुस्तामा बाढ़ीले 170 घरधुरी प्रभावित। प्रहरीद्वारा जोखिममा रहेका 400 भन्दा बढ़ीको उद्धार। सड़क खोलाउन 250 उपकरण तैनात।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ र रिहासँगै विभिन्न टीका टिप्पणी। जबरासँग मानव अधिकार आयोगको टोलीलाई भेट्न नदिने प्रहरीलाई कार्यवाही गर्न सरकारलाई आयोगको निर्देशन।
0: रूसी आक्रमणबाट युक्रेनको 25% इन्टरनेट पूर्वाधारमा क्षति। अमेरिकासँगको तनाव र कड़ा आर्थिक प्रतिबन्धले इरानद्वारा उत्तरी सीमाहरूमा जाने वैकल्पिक व्यापारिक मार्गहरूको प्रयोग तीव्र।
1: र नेपालले 11 सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा 6 पदक जित्यो। नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ी र पहिरोको असर सम्बन्धी खबरबाट, मनसून शुरू भएता वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोमा परि हालसम्म देशभर 12 जनाको मृत्यु भएको छ र धेरैजना बेपत्ता भएका छन्। पछिल्लो 24 घण्टामा मात्र 6 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा पाल्पाका 1 जना, सिराहामा 1 जना, सुर्खेतका 1 र रोल्पाका 1 जना हुनुहुन्छ। यस्तै बागलुङका 1, रूकुम पश्चिमका 1 जना, काभ्रेपलाञ्चोकमा 1 जना, मकवानपुरका 1 जना रहनु भएको प्रवक्ता महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार असोज 9 गतेदेखि पाल्पाका 1 महिला पनि बेपत्ता हुनुहुन्छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र रूख टलेर देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सड़क खण्ड पूर्ण रूपमा ठप्प छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आज पहिरोमा पुरेर ज्यान गुमाएका 2 जनाको शव भेटिएको छ। गिवाङकी 75 वर्षीय शिव कुमारी गर्भुजा र 56 वर्षीय दो माया गर्भुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभएको छ। यस्तै अन्नपूर्ण गाउँपालिका 3 दानाको फगाममा पहिरोमा फँसेका 2 जनाको जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फँसेका 2 जनालाई सकुशल उद्धार गरेको थियो। आजको पहिरोमा परि म्याग्दीमा मृत्यु हुनेको संख्या 3 पुगेको छ। प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिका 3, भकिम लीको छेपारीमा 36 वर्षीय कुमारी ओली बिकको पनि पहिरोमा परि मृत्यु भएको छ। पाल्पाको माथागढ़ीमा पहिरोले घर पुरिँदा 3 जनाको ज्यान गएको छ। पाल्पाको माथागढ़ी गाउँपालिका वड़ा नम्बर 3 बसकट्टामा 3 जनाको मृत्यु भएको हो। बिहान करिब 4:30 बजे लगातारको वर्षाले पहिरो खस्दा स्थानीय लीलबहादुर घरती मगरको घर पुरिएको थियो। पहिरोमा परेर 75 वर्षीय लीलबहादुर सहित उनकी 17 वर्षीय छोरी दिना घरती मगर र छिमेकी मोतीलाल घरती मगरकी 15 वर्षीय छोरी झरना घरती मगर बेपत्ता थिए। पहिरोमा परेर बेपत्ता उनीहरूको खोज तलाश गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ।
0: मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो जाँदा 10 जना बेपत्ता भएका छन्। मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार आज बिहान हिम पहिरो गएको हो। हिम पहिरोमा परेर 10 जना बेपत्ता भएको सूचना आएको छ। उहाँले भन्नुभयो, हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ, यकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ। एकपटक उद्धारकर्तालाई हिम पहिरो गएको भनिएको ठाउँमा छोडेर आयो, अर्को हेली फेरि पनि जाँदैछ। उनीहरू अल्पलाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
1: हुम्लाको संखेली गाउँपालिका 2 स्थित बाढे ढुङ्गा सामुदायिक वनमा कटुको जड़ीबुटी संकलन गरिरहेका मुगुका स्थानीय मध्ये 1 जनाको मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएको खबर छ। मुगुको मुगुम कारमारोङ गाउँपालिका 9 पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार भदौ 28 गते 13 जना स्थानीय कटुको संकलनका लागि बाढे ढुङ्गा सामुदायिक वन पुगेका थिए। उनीहरू त्यहाँ जड़ीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए। फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पापुका 28 वर्षीय बलबहादुर बुढा, 27 वर्षीय प्रकाश बुढा, 36 वर्षीय ललित जंग बडुवाल, 35 वर्षीय जयबहादुर बडुवाल र 26 वर्षीय एक बहादुर रोकाय सम्पर्क बिन्छन्। यस्तै छाइलका 36 वर्षीय जयबहादुर रोकाय, 42 वर्षीय बीरबहादुर ऐडी, 23 वर्षका प्रेम रोकाय र 19 वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका 36 वर्षीय बच्चा बुढा, 34 वर्षीय प्रिय बुढा र 16 वर्षीय सर्जन बुढा सम्पर्कमा आएका छन्। स्थानीयका अनुसार मोगुको पाटन क्षेत्रमा जड़ीबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमा क्षेत्र पुगेपछि दुई समूह बीच विवाद तथा झडप पनि भएको छ। असोज 10 गते झडप भएको पनि बताइएको छ। मोगु तर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्ला तर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोप मुगुका स्थानीयवासीले लगाएका छन्। घटनाबारे जानकारी पाए लगत्तै मुगु र हुम्ला तर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले जानकारी दिनुभएको छ। उहाँका अनुसार घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले उद्धार तथा खोजीमा कठिनाई भइरहेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहेको बताएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। हाल मुख्य जोखिम नदीको बहाव बढ़ेर हुने कटान र पहिरो अबको जोखिम रहेको उहाँको भनाइ छ। अहिले नै जोखिम समाप्त भएको छैन, बाढ़ीकै समय अझै बढ़ने देखिन्छ। अब घामै लायो भने पनि भोलि पर्सितिर पनि पहिरो जाने सम्भावना रहन्छ। धेरै ठाउँका भित्री सड़कहरू पहिरोले अवरूद्ध छन्, उहाँले भन्नुभयो। हाल बाढ़ी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खोलाउन 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न स्थानमा तैनात राखिएको उहाँले बताउनुभयो। वर्षा कम हुँदै गएपछि सड़क खोलाउने कामलाई तीव्रता दिने उहाँले बताउनुभयो। कतिपय स्थानमा भने सड़क सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभएको छ। आज रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ़ने र बाढ़ी पहिरो आउने खतरा कायमै रहेको छ।
1: कालीगण्डकी नदीको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा करिब 80 घर बगेका छन्। आज रातीदेखि बस्तीमा बाढ़ी पस्न थालेको थियो। स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। बाढ़ीबाट अन्य घर समेत अहिले उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 25 चण्डिकागढ़ पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जिन्सी सामानलाई सुरक्षित स्थानमा आज स्थानान्तरण गरेका छन्।
0: लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ़दा सप्तरीका विभिन्न बस्तीमा बाढ़ी पसेको छ। बाढ़ीका कारण हनुमान नगर, कंकालिनी नगरपालिका र तिलाठी कोइलारी गाउँपालिकाका करिब 500 घर डुबानमा परेका छन् भने 2000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। हनुमान नगर कंकालिनी नगरपालिका 5, 7, 12 र 13 बस्तीमा बाढ़ी पस्दा मात्रै 483 घर डुबानमा परेका छन्। यस्तै तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 17 घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ।
1: नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलप्राचीको सुस्ता गाउँपालिका 5 विभिन्न बस्ती डुबानमा छन्। थारू टोल, सैनिक टोल, पहाड़ी टोल र बड़का टोलका करिब 170 घरदोरीमा बाढ़ी प्रवेश गरेपछि नेपाल प्रहरीले बाढ़ी प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई तीव्र बनाएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रबाट वृद्धवृद्धा, महिला र बालबालिका सहित करिब 400 जनालाई सुरक्षित रूपमा विपद व्यवस्थापन भवनमा स्थानान्तरण गरेको छ। नदीको बहाव बढ़ने क्रम जारी रहेकाले थप जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। बाढ़ीका कारण इलाका प्रहरी कार्यालय सुस्ता परिसर समेत डुबानमा परेपछि कार्यालयमा रहेका हात हतियार र अन्य प्रहरी सामग्रीलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय नवलप्रासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता, इलाका प्रहरी कार्यालय बेलाटारी, सशस्त्र प्रहरी बल बीओपी सुस्ता तथा नेपाली सेनाको टोली विपद उद्धार सामग्री सहित परिचालित भएका छन्। त्यहाँ हालसम्म मानवीय तथा पशु चौपाएको भने कुनै क्षति नभएको खबर छ। उता बर्दियाको गुलरिया नगरपालिका 8 सुर्जु नदी टपरा टोलका 15 घर डुबानमा परेका छन्। सुर्जु नदीको किनारामा बसोबास गरिरहेका 15 घरधुरी डुबानका कारण विस्थापित भएका छन्। डुबानमा परेर विस्थापित भएका घरधुरीलाई गुलरिया नगरपालिकाले निर्माणाधीन औद्योगिक ग्राममा राखेको छ। कच्ची घरहरूमा अधिकांश क्षति भएको प्रहरीले जनाएको छ। यस्तै लगातारको वर्षाका कारण गुलरिया नगरपालिका 1 छेदापुरका 5 कच्ची घरमा पानी पसेको प्रहरीले जनाएको छ।
0: अविरल वर्षासँगैको पहिरो, बाढ़ी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरूद्ध सड़क सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी, पाल्पा, चितौन, धनुषा र तनहुँका बाढ़ी प्रभावित क्षेत्रमा रातिदेखि नै फौज परिचालित भएका छन्। पर्वतको जलजाला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसे घरहरू बगाएको खबर प्राप्त भए पश्चात उक्त स्थानमा फौज खटिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सरसामान सार्न सहयोग गरिरहेको सेनाले जनाएको छ। पाल्पा माथागढी गाउँपालिका 3 लेन्दीमा पहिरोले पुरेको घरमा खोज तथा उद्धार जारी रहेको सेनाले जनाएको छ। चितौनको भरतपुर महानगरपालिका 1 देवघाट र भरतपुर महानगरपालिका 3-12 घरेमा नारायणी नदीको सतह बढ़ेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। धनुषाको मिथिला नगरपालिका 11 आपगाछी चुरेमा पहिरोले पुरिएको घरमा खोज तथा उद्धार कार्यका लागि फौज खटिएको सेनाले जनाएको छ। तनहुँको ब्यास नगरपालिका 12 घाँसेकुवा स्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आई अवरूद्ध भएको सड़क खण्ड काली भञ्जन गनबाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाई पूर्ण रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
1: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई प्रहरीले आज छाडेको छ। पक्राउ पूर्जी विनय गैराती मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नै नखुलाइकन आज दिउँसो छाडिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा राणालाई पक्राउ गरिएको स्रोतको भनाई छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार उहाँलाई परिवारको जिम्मामा घर पठाइएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रहरी नियन्त्रणमा रहेका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरासँग आयोगको टोलीलाई भेट्न नदिने प्रहरीलाई कार्यवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यान आकर्षण गराउँछ भनिएको छ। प्रहरीले गैराती पूर्व प्रधान न्यायाधीश राणालाई उहाँकै निवासबाट पक्राउ गरेको छ र पक्राउपछि उहाँ रिहा हुनुभएको छ र रिहाईपछि विभिन्न टीका टिप्पणीहरू शुरू भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उहाँलाई पक्राउ गर्नु आपत्तिजनक भएको बताउनु भएको छ।
8: सोसाइटीमा यो गम्भीर रूपमा आपत्तिजनक, बिना कुनै आधार कारण कसैले गिरफ्तार गर्न पाइँदैन र गिरफ्तारी गर्नुभन्दा अगाडि अदालतबाट अनिवार्य रूपमा पक्राउ पुजी जारी गराउनु पर्थ्यो। अदालतको अथोराइजेसन बिना, विदाउट द अथोराइजेसन अफ द कम्पिटेन्ट कोर्ट, सक्षम अदालतको अथोराइजेसन बिना, अनुमति बिना कसैले पनि गिरफ्तार गर्न मिल्दैन। अब यद्यपि उनलाई गिरफ्तार गरिसकेपछि, नियन्त्रणमा लिइसकेपछि प्रहरीले के न्यारेटिभ बिल्ड गर्न खोज्यो भने यो त उहाँकै सुरक्षाको लागि हो, तर यो तर्क एकदमै हास्यास्पद छ। किनभने यदि उहाँलाई सुरक्षा थ्रेट थियो भने त्यो उहाँको निवासमा सुरक्षालाई अपग्रेड गर्नु पर्थ्यो, सुरक्षा सतर्कता र निगरानी पो बढ़ाउने हो, उहाँलाई लगेर पुलिस अफिसमा लगेर राख्ने होइन, मिडल अफ द नाइट उहाँलाई चाहिँ के छ भने नियन्त्रणमा लियो र किन लियो त्यसको कुनै आधार कारण बिना। त्यस कारण द स्टेट इज अन्डर ड्युटी, राज्यको यो कर्तव्य हो कि उनलाई के कारणले नियन्त्रणमा लिएको थियो, उहाँलाई सुरक्षा थ्रेट थियो भने त्यो सुरक्षा थ्रेट जसबाट आयो त्यसलाई पो गिरफ्तार गर्नु पर्यो, त्यसलाई पो नियन्त्रणमा लिनु पर्यो, जो सुरक्षा थ्रेट नपरेको छ उसलाई नियन्त्रणमा लिने होइन। भनेपछि सरकारको यो दावी चाहिँ झुटो हो, यो चाहिँ हास्यास्पद छ, यो चाहिँ एउटा स्वेच्छाचारी र बदनियतपूर्ण छ। लोकतान्त्रिक राज्यमा राज्यले कसैलाई पनि गिरफ्तार गर्न सक्दैन, नियन्त्रणमा लिन सक्दैन, त्यो भनेको गम्भीर रूपमा स्वेच्छाचारी हो, आर्बिट्रेरी अरेस्ट हो। त्यस कारण यो र अहिले उनलाई चाहिँ रिहा गरियो या उनलाई चाहिँ के छ भने परिवारको जिम्मा लगाइयो, त्यसको पनि केही आधार कारण खुलाइएको छैन। किन उनलाई नियन्त्रणमा लियो, किन उनलाई फेरि परिवारको जिम्मा लगाइयो, यसको बारेमा कुनै राज्यले कुनै जानकारी दिएको छैन।
1: खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

पसिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी लाइफ्स गुड

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: बाँकी खबर हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङदी नदीमा लेदो सहितको बाढ़ी आउने उच्च जोखिम छ। विपदको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदीतटीय क्षेत्रका सम्पूर्ण नागरिकलाई तत्काल उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार भीषण पहिरो खसे पनि मर्स्याङदी नदी नै पूर्ण रूपमा थुनिएको भने छैन, तर पहिरोका कारण नदीमा ठूलो मात्रामा लेदो मिसिएको तल्लो तटीय क्षेत्रमा बाढ़ीको खतरा उच्च बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभएको छ, पहिरोले मर्स्याङदी नदी नै थुनिएको त छैन, तर लेदो सहितको बाढ़ी आउने खतरा छ। त्यसैले नदी किनार तथा तटीय क्षेत्रमा रहने सबैजनाले उच्च सतर्कता अपनाउनुहोला। प्रशासनले नदी किनारामा अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई सचेत गराएको छ।
3: हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 बगुवा खोला नजिकै खरे खोल्सामा भीरबाट ढुङ्गा बालुवा र लेदो सहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली खटिएर सड़क विभागसँग समन्वय गरी सड़क सञ्चालनको पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा भइरहेको प्रहरीले जनाएको छ। यस्तै हेटौँडा भैंसे भीमफेदी सिस्नेरी दक्षिणकाली सड़क खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका 2 ज्यालटार वडा नम्बर 6 जुरीखेत र इन्द्र सरोवर गाउँपालिका 3 धारा खोल्सामा खसेको पहिरो भने हटाइएको छ। सड़क विभागसँग समन्वय गरी तीनवटै स्थानको पहिरो हटाएपछि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। यता हेटौँडा काठमाडौँ जोड्ने त्रिभुवन राजपथ भने सुचारू रहेको छ। प्रहरीले उक्त सड़क खण्डमा हाल कुनै समस्या नरहेको जनाएको छ।
2: नुवाकोटको त्रिशुली नदीमा सञ्चालनमा ल्याइएका ट्विन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित बनिरहेको छ। वर्षाका कारण नदीमा पानीको बहाव बढ़नुका साथै ट्विनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाई देखिएपछि विदुर नगरपालिकाका 4 स्थानमा सञ्चालनमा ल्याइएका ट्विन बन्द गरिएका छन्। ट्विन बन्द भएपछि त्रिशुली नदी वारपार गर्न बेलकोटगढ़ी नगरपालिकामा पर्ने झोलुङ्गे पुल वा धादिङको गल्छी स्थित पक्की पुल हुँदै आवत जावत गर्नुपर्ने बाध्यता भएको छ। भोटेको सिउँदै त्रिशुली नदीमा आएको बाढ़ीले नदी वारपार गर्ने सम्पूर्ण पुलसहित सड़कको पहुँच मार्ग समेत बगाएपछि विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न 4 स्थानमा ट्विन जडान गरी सञ्चालनमा ल्याएको थियो।
3: अविरल वर्षाका कारण धरान चतरा सड़क खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका 16 सिरपाली चोक नजिकै सड़क छेउमा रहेका 10 विद्युतका पोल ढलेका छन्। लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा सिमेन्ट बालुवा र रडबाट निर्मित पोल जमिनबाटै उक्किएर ढलेका प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी टोली घटनास्थलमा खटिएर नेपाल विद्युत प्राधिकरण हेटौँडा कार्यालयसँग समन्वय गरेको छ। प्राधिकरणको टोलीको सहयोगमा सड़कमा रहेका विद्युतका तार काटेर सड़कलाई एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। ढलेका विद्युतका पोल सड़कबाट हटाउने कार्यका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरिएको छ। यता चितवनको इच्छा कामना गाउँपालिका 4 स्थित मनकामना केवलकारको गेटभित्रको सड़क भाँसिएको छ। निरन्तरको वर्षासँगै गोर्खाको शहीद लखन गाउँपालिका 3 सेलिङटार जोड्ने झुलुङ्गे पुलमा त्रिशुली नदीको बहावले लगातार प्रहार गरेपछि केवलकारको गेटदेखि भित्रतर्फको सड़क भाँसिएको हो। वर्षासँगै नदीले धार परिवर्तन गरेको र झुलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य सड़क चर्किएको तथा भित्री सड़क भाँसिएको इच्छा कामना गाउँपालिका समन्वय गरिएको छ। यता चितवनको इच्छा कामना गाउँपालिका 4 स्थित मनकामना केवलकारको गेटभित्रको सड़क भाँसिएको छ। निरन्तरको वर्षासँगै गोर्खाको शहीद लखन

कानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित कुलेखानी जलाशय इन्द्र सरोवर तालमा पानीको सतह बढ़ने क्रम निरन्तर रहेपछि यात्रा सचेतनाका लागि आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर तालमा पानीको सतह बढ़ने क्रम जारी रहेको भन्दै यात्रा सचेतना अपनाउन आग्रह गरेको छ। यता काली गण्डकी नदीको बाढ़ीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ। पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण आज बिहानदेखि बाढ़ीले बेनी बजारतर्फ कटान थालेको हो। बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेश टोलको पछाडि काली गण्डकी नदी किनारामा निर्माण गरिएको पक्की पर्खाल बाढ़ीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो। करिब 100 मिटर तटबन्ध बाढ़ीले भत्काएर कटान गरेको छ। हामीसँग खबर अझै बाँकी छन्।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Personally. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को वारंटी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। लगातारको वर्षाले नारायण नदीको बहाव उच्च बन्दै गएपछि नारायण नदी माथिको पुलमा सवारी साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ। नारायणी नदीको बहाव तीव्र रूपमा बढ़ेको र अझै बन्न सक्ने भन्दै नवलपुर प्रहरीले सर्वसाधारणलाई पुलमाथि नजान आग्रह गर्दै सवारी साधन चलाउन प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
3: मुस्ताङ स्थित नेपाल चीन सीमाको कोरोला नाकामा भारी हिमपात भएको छ। हिमपातका कारण व्यापारिक आवागमन र भन्सार जाँच पासको काम पूर्ण रूपमा अवरूद्ध भएको छ। भन्सार कार्यालय रहेको क्षेत्रसम्म हिउँ जमेकाले व्यापारिक आवतजावत तथा सामान ओसार पसार कम्तीमा एक दुई दिन प्रभावित हुने देखिएको छ। भन्सार विभागका महानिर्देशक एमलाल भूषालका अनुसार हिमपात र वर्षाका कारण नाका क्षेत्रमा कुनै ठूलो भौतिक क्षति पनि भएको छैन। हिउँ पन्छाएपछि भन्सार प्रक्रिया र व्यापारिक आवतजावत पुनः शुरू हुनेछ। यस्तै गरी देशका विभिन्न भागमा भारी वर्षा कायमै छ र प्रवेश अनुमति पत्र प्राप्त भए तापनि असोज 12 गतेको बिहानदेखि बाटोको अवस्था र मौसमको मूल्याङ्कन गरेर मात्र पर्यटकलाई संरक्षित क्षेत्रमा प्रवेश गर्न दिइने जनाइएको छ। र ध्यानमा राख्दै अन्नपूर्ण मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रका लागि प्रवेश अनुमति पत्रहरू असोज 11 गते दिउँसो 12 बजेदेखि मात्र आज जारी गरिएको थियो।
2: मुगुको मुगुम कर्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वन क्षेत्रमा भएको झडपपछि भाग्ने क्रममा एकजनाको मृत्यु भएको छ।
3: अब विदेशका खबर। रूसी सेनाले युक्रेनको राजधानी कीवमा रहेका डेटा सेन्टरलाई लक्षित गरेको आक्रमणबाट युक्रेनको करिब 25% इन्टरनेट पूर्वाधार नष्ट भएको दावी गरेको छ। रूसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाए अनुसार पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा

0: संचार सेवामा उल्लेख्य असर पारेको छ। रूसी पक्षले डेटा सेन्टरमा भएको क्षतिका कारण इन्टरनेटसँग सम्बन्धित सेवामा अवरोध देखिएको जनाएको छ।
1: अमेरिकासँगको तनाव र कड़ा आर्थिक प्रतिबन्धका कारण उत्पन्न जटिल परिस्थिति बीच इरानले आफ्ना उत्तरी सीमाहरूबाट जाने वैकल्पिक व्यापारिक मार्गहरूको प्रयोग तीव्र बनाएको छ। अमेरिकी नौसैनिक नाकाबन्दी र हुर्मुज जलमार्गमा समुद्री यातायातमा आएको भारी गिरावटपछि इरानले चीनसँग जोडिने स्थलमार्ग र रेल करिडोरलाई प्राथमिकता दिन थालेको हो। इरानको ट्रेड प्रमोशन अर्गनाइजेशनका डिपुटी हेड रोशन बक्स कानबारीका अनुसार प्रतिबन्ध र चुनौतीहरूका बावजूद इरान चीन रेल करिडोर केही महिनादेखि निरन्तर सञ्चालनमा रहेको छ।
0: अब खेलकुद। नेपालले एघारौं सितो रियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा छ पदक जितेको छ। जापानको योकोहामामा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र तीन कास्य पदक हात पारेको हो। एरिका गुरूङले महिला 68 केजीमाथि तथा राकेश मानन्दरले पुरूष 60 केजी मुनिमा नेपालका लागि स्वर्ण पदक चुमेका छन्। यस्तै निरूपा दुङ तामाङले महिला 68 केजी मुनिकोमा रजत पदक जितेकी छन्। मीनबहादुर तामाङले पुरूष 67 केजी मुनि, महिला टीम कुमुते तथा महिला टीम काता नेपाललाई काँस्य पदक दिलाएका छन्। कुमुते टीममा एरिका गुरूङ, निरूपा दुङ तामाङ, मेगा लिम्बू, एलिसा राजकोटी मगर र सानुमाया थिङले नेपालको प्रतिनिधित्व गरेका थिए। टीम काटामा मेघा, एलिसा र सानुमायाले प्रतिस्पर्धा गरेका थिए। नेपाली टोली जापानमै आईसी नायकमा भइरहेको एसियाली खेलकुदमा सहभागी जनाएर योकोहामा पुगेको थियो।
1: लगातारको वर्षाले चार दिनमा 12 जनाको मृत्यु, मनाङको हिमलुङ हिमालमा हिमपहिरो, 10 जना सम्पर्कविहीन, हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका एकको मृत्यु, 9 जना सम्पर्कविहीन, वर्षा कम भए पनि पहिरोको जोखिम कायमै।
0: कालीगण्डकीले पर्वतमा 80 घर बगायो, सप्तरीका 500 घर डुबानमा, सुस्तामा बाढ़ीले 170 घर दूरी प्रभावित, प्रहरीद्वारा जोखिममा रहेका 400 भन्दा बढ़ीको उद्धार, सड़क खुलाउन 250 उपकरण तैनात।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ र रियासँगै विभिन्न टिक्का टिप्पणी, जबरासँग मानवाधिकार आयोगको टोलीलाई भेट्न नदिने प्रहरीलाई कार्यवाही गर्न सरकारलाई आएको निर्देशन।
0: रूसी आक्रमणबाट युक्रेनको 25% इन्टरनेट पूर्वाधारमा क्षति, अमेरिकासँगको तनाव र कड़ा आर्थिक प्रतिबन्धले इरानद्वारा उत्तरी सीमाहरूबाट जाने वैकल्पिक व्यापारिक मार्गहरूको प्रयोग तीव्र।
1: र नेपालले 11 सेतेरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा 6 पदक जित्यो, नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 कास्य पदक।
0: हवस् त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो एनआरएन 99.1 मेगाहर्ट्ज
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

समयको ख्याल राखौं। 7 बज्यो। नेपाली

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: काचीस्थित हिमलुङ हिमालमा हिम पहिरो जाँदा दुईजनाको शव फेला परेको छ भने करिब दसजना बेपत्ता भएका छन्। हिमाल आरोहणमा गएका 22 जना मध्ये करिब 10 जना बेपत्ता भएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उनीहरू सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए। यसैबीच लमजुङ हिमालको बेस क्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको पनि प्रहरीले जनाएको छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो लगायत विपदका घटनामा परि पछिल्लो 4 दिनमा 15 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 3, लुम्बिनीमा 4, गण्डकीमा 5, कर्णालीमा 2 र मधेश प्रदेशमा 1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिनुभयो। विपदका घटनामा 4 जना घाइते भएका छन्। बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढ़ी पहिरो को जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो। पाल्पामा पहिरोमा परि मृत्यु हुनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसेनी भैंसीकट्टाका 75 वर्षीय लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दीना घरती र छिमेकी मोतीलाल घरती कि 15 वर्षीय छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि आज बिहान पहिरोमा परि माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 टिमुरे दोस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। निरन्तरको वर्षासँगै आज झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरमा सुतिरहेका बेला पहिरोले पुरिदा उहाँहरू बेपत्ता हुनुभएको थियो। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख फणेन्द्र प्रसाई अनुसार निसीखोला गाउँपालिका 3 की श्यामकुमारी विक र उहाँका 3 जना छोरा मनोज मुकेश र निशान विकको पहिरोमा परिएर मृत्यु भएको हो। निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आज आएको पहिरोमा पुरिएका 2 जनाको शव भेटिएको छ। अन्नपूर्ण गाउँपालिका 3 दानाको फगाममा पहिरोमा फसेका 2 जनाको भने जीवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गिवाङकी 75 वर्षीय शिवकुमारी गर्बुजा र 56 वर्षीय दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो। आजै बेनी नगरपालिका 3 भकिमलीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी 35 वर्षीय कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। अविरल वर्षाका कारण नारायण नदीको बाढ़ी सुस्तामा पसेपछि स्थानीयलाई नारायणी वारी ल्याइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 शुक्रबारदेखि बाढ़ी पसेको हो। जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालका अनुसार सुस्ताको थारू ओडाका टोल लगायत क्षेत्रमा बाढ़ी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रय स्थलमा राखिएको थियो। नारायणीमा बाढ़ीको तह बढ़दै गएपछि 800 भन्दा बढ़ी नागरिकलाई नारायणी वारी सुस्ता बाली नगरमा रहेको बीपी माध्यमिक विद्यालयमा ल्याइएको उहाँले बताउनुभयो। उहाँका अनुसार सुस्तामा 219 घरधुरीमा 1,450 भन्दा बढ़ी नागरिक छन्। केही पहिले आफन्तको घरमा गएर बसेका र बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारी ल्याउने काम भएको हो। अहिले गण्डक ब्यारेजमा 4,79,100 क्युसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसा लोटन वाल्मीकी नगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताउनुभयो। वर्षाको कारण कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर तालमा पानीको सतह बढ़दै गएपछि हेटौँडा काठमाण्डु जोड्ने सड़कमा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सुरक्षा सतर्कता अपनाउँदै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रमुख जिल्लाधिकारी बसन्त अधिकारीका अनुसार जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षालाई विश्लेषण गरी विद्युत प्राधिकरणले साइरन बजाएर सुरक्षाको मापदण्ड पूरा गरी जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने भन्दै सड़क बन्द गरेको हो। उहाँले सुरक्षा सतर्कता अपनाउँदै भैंसे हुँदै देउराली सिस्नेरी काठमाण्डु तर्फ र पालुङ हुँदै सिस्नेरी देउराली हेटौँडा तर्फ चल्ने सम्पूर्ण सवारी साधनहरूलाई यात्रामा रोक लगाइएको बताउनुभयो। प्रशासनले जारी गरेको सूचना अनुसार आज असोज 11 गते दिउँसो 4 बजेदेखि भोलि असोज 12 गते बिहान 5 बजेसम्म उक्त सड़क खण्डमा कुनै पनि किसिमका सवारी साधन सञ्चालन नगर्न र नगराउन कड़ा निर्देशन दिइएको छ। अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। वर्षा र पहिरोले सुर्खेत दैलेख कालीकोट बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत दैलेख कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्ग अन्तर्गत हुम्लाको सर्केगाँड गाउँपालिका एक खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोला, एसमोड र सुर्खेतको बराताल गाउँपालिका सातको औली सेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरूद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। त्यस्तै मध्य पहाड़ी राजमार्ग राप्ती राजमार्ग अवरूद्ध भएको प्रवक्ता राठौरले बताउनुभयो। अविरल वर्षासँगै कालीगण्डकी नदी र सेती खोलामा आएको बाढ़ीका कारण सेती बेणी बजारका 26 घर डुबानमा परेको छ। स्याङजा पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेती खोलाको किनारमा अवस्थित सेती बेणी बजार डुबानमा परेको हो। चार दिनदेखि निरन्तर परेको वर्षासँगै कालीगण्डकी नदी र सेती खोलामा आएको बाढ़ीले स्याङजाको गल्याङ नगरपालिका 5 तर्फको बजारका 17 घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। त्यस्तै पर्वत तर्फका 9 घरमा क्षति पुगेको गल्याङ 5 वडाध्यक्ष घनश्याम भट्टराईले बताउनुभयो। बाढ़ीका कारण मानवीय क्षति नभए पनि केही पशु चौपाया भने नदीले बगाएर लगेको उहाँको भनाइ छ। कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण स्याङजाको कालीगण्डकी गाउँपालिका 7 मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ। त्यसै गरी वर्षाका कारण तनहुका 18 घरमा क्षति पुगेको छ। बुधबारदेखिको निरन्तर वर्षाका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण पानी परेको र यो प्रणाली विस्तारै कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि केही सुधार हुँदै गएको मौसममा भोलिदेखि भने उल्लेख्य रूपमा सुधार आउने महाशाखाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: चार दिनदेखिको निरन्तर वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ। विभिन्न राजमार्गहरू अवरूद्ध बनेका छन्। नारायणी गण्डकी लगायतका केही नदीले खतराको तह पार गरेका छन् भने कतै बस्तीहरू डुबानमा परेका छन् त कतै पहिरोले नागरिकलाई तर्साइरहेको छ। यस्तै मुलुकका धेरै जसो ठाउँमा आवागमनमा समेत प्रभाव परेको छ। शनिबार राति बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशका तनहु, कास्की, बागलुङ, स्याङजा लगायतका प्राय सबै पहाड़ी जिल्लाहरू र लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लाहरूमा भारी वर्षा भएको र त्यस भेगका बस्तीहरू जोखिममा परेका छन्। निरन्तरको वर्षाले जमीन गलाएको र खोला तथा नदीहरूमा पानीको बहाव बढ़ेकाले आसपासका क्षेत्रहरूमा थप सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद सञ्जीव अधिकारी।
5: भए राति ठूलो वर्षा भएको छ, विशेष गरेर बागमती प्रदेशको चितवन जिल्ला, गण्डकी प्रदेशका पहाड़ी सबै जस्तो जिल्लाहरू, तनहु, स्याङजा, बागलुङ, म्याग्दी, कास्की लगायतका जिल्ला, त्यस्तै नवलपरासी पूर्व पश्चिम लुम्बिनीका पनि, रूपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लामा चाहिँ अलिक ठूलो पानी परेको अवस्था छ र धेरै जस्तो भूभागमा 100 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। त्यो भनेको धेरै भारी वर्षा हो। चार दिनदेखि परिरहेको पानीको प्रभावका कारणले जलसतह पनि बढ़िरहेको छ। माटो गलिसकेकोले चाहिँ ती भूभागहरूमा अब पर्ने सामान्य पानीले पनि कटान हुन सक्ने, पहिरो जान सक्ने, सड़कहरू अवरुद्ध हुन सक्ने कारणले गर्दाखेरि अलिकति
4: आइतबार मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको र साँझसम्म यो क्रम जारी रहने देखिन्छ। मनसूनको न्यूनचापीय रेखा भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्र र बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण निरन्तर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानदेखि नै यो प्रणाली विस्तारै कमजोर हुँदै गएको र सोमबारदेखि भने मौसममा उल्लेख्य सुधार आउने देखिएको छ। पुनः मौसमविद सञ्जीव अधिकारी।
5: यो पानी पार्ने जुन प्रणाली छ, केही हदसम्म चाहिँ कमजोर पनि भइसकेको छ। त्यसकारणले अहिले वर्षाका गतिविधि उल्लेख्य रूपमा कमी चाहिँ आएको छ। तथापि मधेस, बागमती र गण्डकी प्रदेशमा केही ठाउँहरूमा चाहिँ हल्का किसिमको वर्षा भएको छ। साँझसम्मको लागि वर्षाको क्रममा त्यति कम आउँदैन, मात्रा भने धेरै कम नै हुन्छ। भोलिदेखि मौसममा उल्लेख्य सुधार आउन सक्ने सम्भावना देखिन्छ। राँचीकै हकमा पनि उल्लेख्य रूपमा पानीको गतिविधि कम नै छ। भोलि चाहिँ धेरै ठाउँमा घाम लाग्न सक्ने पनि पूर्वानुमान रहेको छ।
4: निरन्तरको वर्षाका कारण धेरैजसो सड़क अवरूद्ध बनेका छन्। खोला तथा नदीहरूमा पानीको बहाव बढ़ेको छ। जमिन गलेर कमजोर भएको छ। त्यसैले अत्यावश्यक बाहेकका काममा ननिस्कन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
6: तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 छ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर साईका अनुसार बाढ़ीले 2 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि बगेका छन्। मानवीय क्षति भने भएको छैन। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने 16 श्राद्ध अर्थात पितृपक्ष आजदेखि शुरू भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सीधा दान र पिण्डदान गरिने भएकाले 16 श्राद्ध भनिएको हो। चाडपर्व, यज्ञ यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार 16 श्राद्ध गर्ने गरिएको हो। 16 श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। ताप्लेजुङको दोभानमा असोज 8 गते भएको आगलागी पीड़ितहरूले सरकारसँग निर्व्याजी ऋणको सुविधा माग गरेका छन्। असोज 8 गते दोभानमा भएको आगलागीमा त्यस क्षेत्रमा रहेका केही घर र पसलहरू जरेर नष्ट भएका छन्। ताप्लेजुङबाट संवाददाता माला पालुङ्गाको रिपोर्ट।
7: ताप्लेजुङको दोभान बजारका आगलागी पीड़ितहरू आगलागीबाट आफ्नो उठेवास लागेको बताउँछन्। पटक पटकको आगलागीबाट आक्रान्त बनेका पीड़ितहरू मौसममा सुधार आएसँगै भग्न अवशेष बनेका आफ्ना घर तथा पसलमा पुगेर सरसफाई गर्नका साथै सुन चाँदी लगायतका सामान भेटिन्छ कि भनेर भग्न अवशेष खोतलिरहेका छन्। आगलागी पीड़ितलाई जिल्ला दैविक प्रकोप उद्धार समिति, मिरिङदिन गाउँपालिका लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले राहत वितरण गरिरहेका छन्। सहयोग स्वरूप प्राप्त राहत सामग्रीको प्रयोग गर्दै पुनर्स्थापनाको प्रयास गरिरहे पनि जग्गा अरूकै नाममा रहेकोले थप समस्या भएको 86 वर्षीय श्यामलाल खरेल बताउनुहुन्छ।
8: अब यहीँ बनाऊ भन्दाखेरि पहिला पनि बनाइयो, यस्तै भयो। अब भुइँ भाडा छ, अब यहाँ बनाऊ, पैसा नदिएला तेरो खुसीले बनाइस भन्ला। जाउँ कहाँ जाने, अलैँचीतिर पनि लगानी धेरै छ, यता त्यता लगानी पनि धेरै छ, जाउँ कहाँ जाने, बसौँ कसरी बस्ने।
7: यसअघि 2077 साल फागुनमा भएको आगलागीमा सर्वस्व गुमाएका पीड़ितहरूले जसो तसो घर निर्माण गरेर पुनर्स्थापित हुने प्रयास गरिरहेका थिए। तर पुनः व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका उनीहरू फेरि आगलागी पीड़ित बन्न पुगेका छन्। पीड़ितहरूको पुनर्स्थापनका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा भल थालीको उद्योग वाणिज्य संघ दोभानका अध्यक्ष हरि काफले बताउनुहुन्छ।
9: उहाँहरूलाई चाहिँ हामीले अरू खाली रहेको घरमा सिफ्ट गरेर त्यतैतिर व्यापार व्यवसाय गर्ने वातावरणको लागि एक खालको खोजी र तयारी गरिरहेका छौँ।
7: मिरिङदेन गाउँपालिका, आठे त्रिवेणी गाउँपालिका र मैमाखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको दोभान बजारमा 80 भन्दा बढ़ी घर तथा पसल सञ्चालनमा रहेको छ। आगलागी पीड़ितहरूले सरकारसँग निर्व्याजी कर्जाको व्यवस्थापन साथै आगलागी नियन्त्रणका लागि दमकलको व्यवस्थापनको माग गरिरहेका छन्। आगलागी पीड़ित चन्द्रपणी पौडेलले पीड़ितको पुनर्स्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुहुन्छ।
10: मेरो आफ्नो घर पनि गयो, पसल पनि गयो, 5 वर्षको अन्तरालमा मैले ठुलो गर्नु पर्यो र पुनर्स्थापनका लागि 5 वर्षसम्म 50 लाख रुपियाँसम्म मैले बिना ब्याज साउ तिर्ने गरी त्यति उपलब्ध गराइदिए कि म पनि अलिकति व्यवसाय गर्न सक्छु कि भनेर मेरो त्यो एउटा सरकारसँग मेरो माग हो।
7: असोज 8 गते लाप्चुङ शेर्पाको घरबाट सुरु भएको आगलागीबाट दोभान बजारमा 8 व्यक्तिको 10 घर तथा 17 पसलहरू जलेर नष्ट भएका थिए। माला पालुङ्गा, रेडियो नेपाल, दोभान, ताप्लेजुङ।
3: हुम्लाको चंखेरी गाउँपालिका दुई स्थित बागे ढुङ्गा सामुदायिक वनमा कटुको जड़ीबुटी संकलन गर्न गएका एकजनाको मृत्यु भएको छ। मुगुको मुगुम कारमारोङ गाउँपालिका नौ पापु र छाइलबाट कटुको संकलन गर्न हुम्ला पुगेका 22 वर्षीय गणेश बुढ़ाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। कटुको जड़ीबुटी संकलन गर्न गएका मुगुका स्थानीय मध्ये 9 जना अझै सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। केही दिनदेखिको अविरल वर्षाका कारण भारतमा कम्तीमा 56 जनाको मृत्यु भएको छ। नेपालको सीमा नजिक भारतीय राज्य उत्तर प्रदेशमा गत बिहिबारदेखिको वर्षाका कारण ती व्यक्तिहरूको मृत्यु भएको हो। घटनामा 46 जना घाइते भएका र 1000 भन्दा बढ़ी घरहरू क्षतिग्रस्त भएका छन्। भारी वर्षाका कारण उडिसा राज्यका 70,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल हमास बीच करिब 3 वर्षदेखि जारी युद्धमा मारिने प्यालेस्टाइनीको संख्या 74,000 नागेको छ। गत अक्टोबर 10 लागू भएको युद्धविरामले भीषण लड़ाई रोकेको भए पनि इजरायली सेनाले सम्भावित खतरा वा आक्रमणको जवाफ स्वरूप भन्दै आफ्ना सैन्य कार्यवाही जारी नै राखेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार युद्धमा हालसम्म 74,016 प्यालेस्टाइनीको मृत्यु भएको छ भने 1,75,068 घाइते भएका छन्। यो युद्ध सन् 2023 अक्टोबर 7 हमास नेतृत्वका लड़ाकूहरूले इजरायलमा आक्रमण गरेपछि शुरू भएको थियो। आक्रमणमा अधिकांश सर्वसाधारण सहित करिब 1,200 जनाको मृत्यु भएको थियो भने 251 जनालाई बन्धक बनाइएको थियो। मन्त्रालयले सार्वजनिक गर्ने तथ्याङ्कलाई संयुक्त राष्ट्रसंघका निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूले सामान्यतया विश्वसनीय मान्दै आएका छन्। मन्त्रालयका अनुसार कुल मृतक मध्ये करिब आधा महिला र बालबालिका रहेका छन्। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले हतियार नबुझाएसम्म इजरायली सेना पछि नहट्ने बताउँदै आउनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: परराष्ट्र मन्त्री सुशील खनालले नेपाली ड्यास्पोरालाई देशको आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री खनालले अमेरिकामा रहेका गैर आवासीय नेपाली तथा विभिन्न नेपाली ड्यास्पोरा संस्थाले न्यूयर्कमा आयोजना गरेको कार्यक्रममा ड्यास्पोरा सम्बन्धी सरकारको नीति तथा प्राथमिकता बारे जानकारी गराउनुभयो। मन्त्री खनालले नेपाली ड्यास्पोराको ज्ञान सिप पुँजी प्रविधि तथा सम्पर्क सञ्जाललाई मातृभूमिको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीति रहेको बारेमा कार्यक्रममा विस्तृतमा उल्लेख गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। अविरल वर्षा हावाहुरी बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत प्रसारण तथा वितरणका संरचनाहरूमा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत आपूर्ति अवरोध भएको छ भने बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन समेत प्रभावित भएको छ। कालीगण्डकी कोरिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा क्षति पुगेको छ। त्यस्तै कालीगण्डकी कोरिडोर अन्तर्गत कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ। त्यसका कारण कोरिडोर प्रसारण लाइनमा जोड़िएको करिब 200 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। बाढ़ीका कारण 140 मेगावाटको कालीगण्डकी, 25 मेगावाटको माथिल्लो मादी, 44 मेगावाटको सुपर मादी, 20 मेगावाटको नामार्जुङ मादी, 40 मेगावाटको सेती नदी, 25 मेगावाटको अपर मोदी, 50 मेगावाटको माथिल्लो मर्स्याङ्गी, 70 मेगावाटको मध्य मर्स्याङ्गी, 69 मेगावाटको मर्स्याङ्गी लगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोका कारण 220 केवी, 132 केवी र 33 केवी एवं 11 केवीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। प्राधिकरणबाट विद्युत संरचनामा क्षति पुगेका कारण केही स्थानमा प्रभावित भए पनि वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति निरन्तरता दिन तथा सम्भव भएसम्म छुट समयमा नियमित आपूर्ति पुनस्थापित गर्न सबै स्रोत साधन परिचालन गरिएको प्राधिकरणले जनाएको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आउने गरे पनि वास्तविक रूपमा 30%देखि 35%को हारारीमा मात्रै लगानी आउने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंक अनुसार आर्थिक वर्ष 2082-83 मा 58 अर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएकोमा 28 अर्ब 49 करोड़ रूपियाँ मात्र नेपालमा भित्रिएको छ। अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी 12 अर्ब 2 करोड़ रूपियाँ भित्रिएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले वैदेशिक लगानी भित्रिएको हो। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चीनबाट 3,733, भारतबाट 932, अमेरिकाबाट 610, दक्षिण कोरियाबाट 428, हङकङबाट 57 कम्पनीमा लगानीकर्ताको लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ।
13: जापानको इची नागोयामा जारी 20 औं
12: एसमा भित्रिएको छ। अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी 12 अर्ब 2 करोड़ रूपियाँ भित्रिएको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले वैदेशिक लगानी भित्रिएको हो। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चीन

0: अभिषेक बस्तोला र प्रदीप खड्काको जोडीले विजयी शुरूआत गरेको छ। हिगासियामा पार्क टेनिस सेन्टरमा आइतबार भएको पुरूष डबल्सको पहिलो चरणको खेलमा बस्तोला र खड्काको जोडीले मंगोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुकको जोडीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। बस्तोला र खड्काको जोडीले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट मंगोलियाली जोडीले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो। अन्ततया बस्तोला र खड्काको जोडी उक्त सेट आफ्नो पक्षमा पार्दै विजयी भयो। यो जीतसँगै बस्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम 16 स्थान बनाएको छ। अब सो जोडीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ। जापानमा जारी 11 विश्व सितोरियो कराते च्याम्पियनशीपमा नेपाली कराते टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितेकी छिन्। एरिकाले आइतबार भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितोरियो कराते च्याम्पियनशीपमा एरिकाको यो 2 स्वर्ण पदक हो। राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका हुन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितेकी छिन्। उनले टीम कुमेतेतर्फ पनि काँस्य पदक जितिन्। मीन बहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानुमाया थिङ र एलिसा रास्कोटीले टीम काता र टीम कुमितेमा काँस्य पदक जितेका छन्। इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मोरङको सतीश आले फुटबल क्लबले जितेको छ। इटहरी 2 स्थित बुढा सुब्बा खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सतीश आलेले उदयपुरको फ्युजन फुटबल क्लबलाई 3-0 गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। सतीश आलेका लागि विनोद राईले पहिलो हाफको 34 मिनटमा गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा विकास परियारले 31 र साजन बर्देवाले 37 मिनटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन्।
1: अब मौसम। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस वर्षा 0.5 मिलीमिटर। काठमाण्डौको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 17.7 डिग्री सेल्सियस वर्षा 31.8 मिलीमिटर। पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस वर्षा 106.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस वर्षा 12.6 मिलीमिटर र दिपालको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस वर्षा 32 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो लगायत विपदका घटनामा परि पछिल्लो 4 दिनमा 15 जनाको मृत्यु। मौसममा भोलिदेखि उल्लेख्य सुधार आउने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। मनाङको हिमलुङ हिमालमा हिम पहिरो जाँदा 2 जनाको मृत्यु, 10 जना बेपत्ता। वर्षापछिको पहिरोले मुङलिन काठमाण्डौ सहित विभिन्न राजमार्ग अवरूद्ध र केही दिनदेखिको अविरल वर्षाका कारण भारतमा कम्तीमा 56 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: Come on, you'll certainly be benefited।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबारको लेखा परीक्षण गर्न

0: प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: कृषि मन्त्र नार्कसँग
0: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
0: रेडियो दिदी बहिनी
1: हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
3: गर्न पुगेका एकजनाको मृत्यु नौ जना सम्पर्क विहीन
4: भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ स्टेसन पुगेर उहाँहरूको उद्धारको अवस्था के छ जुन अवस्थामा भेट्छौँ त्यहाँसम्म हामी उद्धार गरेर ल्याउँछौँ यहाँ
3: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति आज राति पनि केही ठाउँमा पानी पर्ने विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव
5: पूर्वी भूभागहरूबाट क्रमिसमा यो प्रणालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै
3: र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण 1 रजत र 3 कांस्य पदक
6: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: भोटेकोशीको विनाशकारी बाढ़ीको एक महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन् अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकिएको छ अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन अब खबर सन्तोषी रावलबाट
7: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ यस्तै लुम्बिनीमा 4 बागमतीमा 3 कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ विपदका घटनामा परि 4 जना घाइते भएका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो
4: र बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्
7: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान डिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1284 जनाको उद्धार गरिएको छ प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको प्रवक्ता काफ्लेले बताउनु भएको छ मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो
8: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ
7: एकै समयमा हिमलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको पानीमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीरबहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
8: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारोङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङ्खेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारोङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेको चाहिँ त्यहाँ स्थानीय वासीबाट चाहिँ बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
7: मनाङ सदरमुकाम चामेमा घट्टेखोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टेखोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
2: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ, भोलि बिहान हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ यहाँ।
7: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 वटा घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा एक्सकाभेटर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुंगा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
5: अहिले पछिल्लो मौसमको अवस्था, पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्था देख्यो। पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा चाहिँ हल्का मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि पनि राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको ती ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा हुन सम्भावना रहन्छ, तर पूर्वी भूभागहरूबाट चाहिँ प्रमुखमा यो कर्णालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न सम्भावना कम नै रहेको।
7: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोट तर्फको भागमा क्रूज अड्किएको छ। घर जत्रो क्रूज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले 1 स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा 1 स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्का बीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
3: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
9: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
3: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सर सल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोसिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन।
9: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौँ। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कम्फेरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हामी यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकालाई, आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी, मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस्, यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
7: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेको भनाइ छ।
15: जनप्रतिनिधिजी हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँ त आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर, भहकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
7: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभिनारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी।
16: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ। अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
7: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
15: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
3: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
18: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तीबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
15: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100+ फोन गर्न सक्नुहुन्छ। 100 जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ, झुटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, अपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नु
20: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला
15: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबिसी भन्छ एबिसी अलवेज बी केयरफुल सधैँ होसियार हो एकदमै यो एकदमै सत्य हो होसियार हुनु पर्यो हरेक कुरोमा चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन सम्बन्धित घरधनी हुनु पर्यो घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन आएन त्यहाँ प्रहरी भन्ने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ हाम्रो केन्द्र छ हाम्रो समन्वय केन्द्र त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
3: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ काली गण्डकीको बाढ़ीले पर्वतको जलधला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1,100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ मनाङको नार्पाभूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 मध्ये 2 शव फेला परेको छ मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङली नदीमा आंशिक प्रवाह थुनिएको छ तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 कांस्य पदक जितेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 12 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै समीक्षा महतेको स्वागत छ। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। मनाङको हिमलुङ हिम पहिरोमा 10 जना बेपत्ता, खोजीमा समस्या। हुम्लामा जड़ीबुटी संकलक बीच झडप हुँदा मुगुका 1 जनाको ज्यान गयो, 9 जना सम्पर्कविहीन। बाढ़ीले मर्स्याङदी नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। गुल्मीका 231 घर उच्च जोखिममा। पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मामा छाडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कंग्रेसको माग। भारतमा बाढ़ी पहिरोमा 68 जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित, केदारनाथ यात्रा स्थगित। र कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा कीर्तिपुर मैदानको निरीक्षण।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि बेपत्ता भएका 10 जनाको खोज तथा उद्धारमा समस्या भएको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टर जान नसकेपछि खोजी कार्यमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। हेलिकप्टर ल्याण्ड गर्ने अवस्था नभएको उहाँको भनाई थियो। कठिनाईका बीच पनि आज डोरीको माध्यमबाट 2 जनाको शव उद्धार टोलीले चामे ल्याएको छ।
3: देशकुममा पहिरो भन्ने आयो, अनि त्यसमा चाहिँ अब 22 जना चाहिँ गएर भनेर हामीलाई हेलिकप्टरले लिस्ट पठाएको थियो, हेलिकप्टर टोलीले, हेलिकप्टर एजेन्सीले भनौँ न। अनि त्यसमा चाहिँ 2 जनाको डेड बडी ल्याए, 10 जना आफै हिँडेर आफ्नो गन्तव्यतिर लागेका छन् भन्ने छ। होइन, हेलिकप्टर त्यहाँ ल्यान्ड गर्ने अवस्था छैन, अहिलेसम्म गर्न सकेका छैन। उनीहरूलाई डोरीको मार्फतबाट ल्याएको भनौँ, देशी टोली गएर।
2: आज राति परेकाले बाँकीको खोजी भोलि बिहानबाट पुनः शुरू गरिने उहाँको भनाइ छ। हिम पहिरोमा परेका अन्य 10 जना भने सम्पर्कमा आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा राखिँदैछ। मनाङमा बिजुली र टेलिफोन सम्पर्क अवरूद्ध हुँदा उद्धार र सूचना संकलनमा थप समस्या भएको छ। उहाँका अनुसार आज बिहान घटना भएको भए पनि कति बेला भएको भन्ने थाहा नभएको र प्रशासनलाई 10 बजेपछि मात्र खबर प्राप्त भएको थियो। 9 पर्वतारोही र 13 जना सहयोगी सहित 22 जनाको टोली मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्नुभन्दा पहिले नै त्यसतर्फ प्रस्थान गरेको थियो।
0: बाढ़ी र पहिरोका कारण जोखिम बढ़ेपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याफले लामो दूरीको पदयात्रामा जाने पर्यटकहरूका लागि अनिवार्य गाइडको व्यवस्था गरेको छ। जमसम, मुक्तिनाथ र घान्द्रुक जस्ता छोटा दूरीका गन्तव्य बाहेक अन्य पदमार्गमा जाँदा पर्यटकलाई अनिवार्य रूपमा इजाजत प्राप्त गाइड साथमा लैजान अनुरोध गरिएको हो। यस्तै एक्याफले अन्नपूर्ण, मनास्लु र गौरी शंकर क्षेत्रका लागि प्रवेश अनुमति पत्र परमिट जारी गर्न शुरू गरे पनि बाटोको अवस्था र मौसमको मूल्यांकन गरेर मात्रै भ्रमणको स्वीकृति दिने स्पष्ट पारेको छ।
2: हुम्लाको चंगेली गाउँपालिका र मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्रमा जड़ीबुटी खोज्न गएका स्थानीय बीच झडप हुँदा 1 जनाको मृत्यु भएको छ भने 9 जना बेपत्ता भएका छन्। कार्मारोङ गाउँपालिका 9 पैयू र छाइला गाउँबाट गत असोज 2 गते जड़ीबुटी खोज्न हिँडेका नागरिक बीच असोज 9 गते झडप भएको थियो। झडपका क्रममा कारमारोङ 9 का 22 वर्षीय गणेश बहादुर बुढ़ाको मृत्यु भएको छ। यस्तै घटनापछि भागदौड़ हुँदा मुगुका 9 जना स्थानीय हालसम्म बेपत्ता रहेका छन् भने 3 जना सम्पर्कमा आएको मुगुम कारमारोङ गाउँपालिकाले जानकारी दिएको छ। पालिकाले मृतक तथा बेपत्ता भएका नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्राचार गर्दै अनुरोध गरेको छ।
0: जलवायु विज्ञ डाक्टर नवीन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आज विश्व पर्यटन दिवस 2026 को अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिदो मौसम अनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। जलवायु विज्ञ दाहालले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनौट गरी ठूला पर्यटन पूर्वाधार विकास हुनुपर्नेमा जोड़ दिनुभएको छ। मनसूनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको पुनः परिकल्पना गर्न आवश्यक रहेको उहाँको भनाई छ।
4: मौसम प्रणालीहरू बदलिए पनि त्यसको पूर्वानुमान क्षमताहरू बढ़िसकेका हुनाले यसलाई हिजोको जस्तो अन्युअलमा अहिले अवस्था छैन। त्यसलाई चाहिँ स्थानीय कुरामा स्थानीय घटनाहरू जो क्लाउड बर्स्टहरू हुन्छन् कुनै सीमित ठाउँमा एकदमै ठूलो वर्षा हुने तर वरिपरि धेरै ठाउँमा पानी नभए त्यस्तो क्षेत्र चाहिँ त्यो एउटा जोखिममा जहिले पनि तयारी नै हुनुपर्छ। नत्र भने नेपालको त्यो बर्खाको पर्यटनलाई अलिकति पुनर्परिकल्पना गर्नेतिर हामीले सोच्ने पर्ने हुन्छ। यसपछिको घटनापछि हामीले भएकै बस्तीहरूलाई पनि कसरी सुरक्षित राख्ने भन्ने कुरा यसबाट हामीले सजिलैसँग नयाँ मापदण्ड बनाएर लागू गर्न कोसिस गर्नुपर्छ। नत्र भने परम्परागत तरिकाको सुरक्षाले चाहिँ अब धान्ने।
2: गत बिहिबारदेखि लगातारको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 18 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 12 जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 मा पहिरोले घर पुरिँदा आमा र 3 छोराहरूको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला 3 की श्याम कुमारी विगर उहाँका 3 छोराहरू मनोज मुकेश र निशान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो। यसै गरी पाल्पाका 2 फरक स्थानमा पहिरोले पुरिएर 5 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि माथागढ़ी गाउँपालिका 3 कसेनी भैंसी कट्टाका 75 वर्षीय लीलबहादुर घरती मगर उहाँकी 17 वर्षीय छोरी दीना घरती र छिमेकी मोतीलाल घरतीको 15 वर्षीय छोरी झरना घरतीको मृत्यु भएको हो। यस्तै माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रेब्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको पनि पहिरोमा परिमृत्यु भएको छ। निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। धनुषाको मिथिला नगरपालिका 11 मा पहिरोमा पुरिएर 35 वर्षीय कमला श्रेष्ठको मृत्यु भएको छ। घरमा रहेका अरू 4 जना सकुशल रहेको प्रहरीले जनाएको छ। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 मा पहिरोले घर बगाउँदा 75 वर्षीय शिवकुमारी गर्बुजा 54 वर्षीय योमाया पूर्जाको मृत्यु भएको छ। आजै बेनी नगरपालिका 3 भकुमलीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी 35 वर्षीय कुमारी ओली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभएको छ। विपदमा परि 7 जना सम्पर्क विहीन भएका छन्। पाल्पाका 1 जना बागलुङका 4 र म्याग्दीमा 2 जना गरी बेपत्ता हुनेको संख्या 7 पुगेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सम्पर्क विहीनहरूको खोजी भइरहेको छ।
0: प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा पर्वत लगायत जिल्लामा बाढ़ी, कटान र पहिरोको जोखिम देखिएको छ। पर्वतमा केही घर बाढ़ीले बगाएको छ, तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समय नै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता शान्ति महत्ते बताउनुभयो। उहाँका अनुसार नवलपरासी क्षेत्रमा पनि 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकप्टर परिचालन गरिएको छ।
5: कालीगण्डकी रिभर बेसिनहरूमा अनि अहिले यो नारायणी रिभर बेसिनहरू सबै त्यहाँमा चाहिँ स्टेसनहरूले चाहिँ हामीलाई एकदमै भारी अति भारी वर्षासम्म देखाएको छ र त्यही बेसिनहरूबाट जहाँ जहाँसम्म पुग्छ त्यो ठाउँहरूमा चाहिँ अलिकति जोखिम पनि भयो। हामीले नवलपुरदेखि लिएर चितवन होइन त्यसपछि पाल्पा लगायत पर्वत छ कति घरहरू बगाएको भन्ने छ, तर उहाँहरूले हिजो बेलुका नै त्यहाँका घरका बासिन्दाहरूलाई चाहिँ एकदमै सेक्योर ठाउँमा राखिसक्नु भएको र मानवीय क्षति चाहिँ भएको छैन। त्यसै गरी नवलपरा सिक्किममा पनि करिब 1100 भन्दा बढी बासिन्दालाई चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेका थियो। यस्तै धेरै धेरै ठाउँहरू छन् जहाँ चाहिँ त्यहाँको जोखिम हेरेर चाहिँ पहिले नै सेफ गरिएको छ र मानवीय क्षति त्यहाँ हुन पाएको अवस्था छैन।
0: उद्धारपछि सुरक्षित स्थानमा सारिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ। प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ। उहाँका अनुसार हाल बाढ़ी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न स्थानमा प्रिपोजिसनिङ गरी तयारी अवस्थामा राखेको छ। कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँको भनाई छ। कतिपय स्थानमा भने सड़क सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभएको छ।
5: बाढ़ीकै समय बढ्नै देखिन्छ कतिपय नदीहरूमा र फेरि बिस्तारै अब घामै लाग्यो भने पनि भोलि पर्सितिर पनि पहिरो त अझै पहिरो जाने किनभने धेरै भिजिसकेको छ माटोहरू, त्यो कारण त्यो जोखिम छँदैछ र धेरै ठाउँमा अब राजमार्गहरू पनि भित्री सड़कहरू पनि धेरै पहिरोले अवरुद्ध भएका छन्। तर त्यो हुँदै गर्दा पनि हामीले समन्वय गरिरहेका छौँ। सड़क विभागले चाहिँ करिब 250 भन्दा बढी चाहिँ इक्विपमेन्टहरू चाहिँ प्रिपोजिसनिङमा स्ट्यान्ड भइराखेको छ र त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर यो सड़क खोल्ने काम पनि सँगसँगै भइरहेका छ। यो बाढी यो पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलिक तीव्रता लिन्थ्यो, तथापि उहाँहरूको प्रयत्न छ र कति ठाउँमा चाहिँ केही सुचारू पनि भइसकेको अवस्था छ।
2: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका 231 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकामा 15, सत्यावती गाउँपालिकाका 30 घर, रूरू क्षेत्र गाउँपालिकाका 40, मुसिकोट गाउँपालिकाका 12 र रेसुङ्गा नगरपालिकाका 25 घर जोखिममा परेका छन्। त्यसै गरी गुल्मी दरबार गाउँपालिकाका 5, चन्द्रकोट गाउँपालिकाका 70, धुरकोट गाउँपालिकाका 15, इस्माका 12 र छत्रकोट गाउँपालिकाका 7 घर पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढ़ी पहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताउनु भएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतको झलझला गाउँपालिका आठ स्थित फर्से बस्तीमा 80 घर बगाएको छ। बस्तीमा कालीगण्डकीको बाढ़ी बस्दा 80 घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। यस्तै मध्य प्रदेशका विभिन्न जिल्लामा 300 भन्दा बढ़ी घर डुबानमा परेका छन्। अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाई, रौतड, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ।
3: यसैबीच अविरल वर्षासँगै आएको लेदो सहितको बाढ़ीले मनाङको चामे नजिकै मर्स्याङदी नदी थुनिएको छ। नदीको बहाव निरन्तर बढ़दै गएपछि तटीय क्षेत्र उच्च जोखिममा परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले हाल खोलाका बहाव आंशिक रूपमा सुचारू भए पनि पहिरो अझै खसिरहेकाले मर्स्याङदी नदी तटीय करिडोर र आसपास बसोबास गर्ने वासिन्दालाई अर्को सूचना जारी नभएसम्म सतर्क रहन भनिएको छ। यस्तै देशका प्रमुख नदीहरूमा बाढ़ीको जोखिम कायमै रहेको छ। महाशाखाली नारायणी नदीमा भोलि बिहानसम्म उच्च जोखिम रहेको जनाएको छ। त्यस्तै कालीगण्डकी नदी र नारायणी नदीको जलाधारमा पनि भोलि बिहानसम्म जोखिम औल्याइएको छ। कर्णाली र महाकाली नदी सतर्कता तह नजिक पुगेका छन्। यी क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
4: अविरल वर्षा, बाढ़ी पहिरो र हावाहुरीका कारण देशका विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै प्राविधिक टोली तथा जनशक्तिलाई हाई अलर्टमा परिचालन गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले साथै प्रदेशका प्रादेशिक तथा डिभिजन कार्यालयका प्रमुखहरूसँग आपतकालीन भर्चुअल बैठक गरी प्रभावित क्षेत्रमा वैकल्पिक लाइन मार्फत भए पनि तत्काल विद्युत सुचारू गर्न निर्देशन दिनुभएको छ।
3: बिना पक्राउ पुर्जी गयराती महाराजगंज स्थित आफ्नै घरबाट प्रहरी नियन्त्रणमा लिइएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई रिहा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएका राणालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको हो। पक्राउ गर्नुको स्पष्ट कारण नखुलाई राणालाई परिवारको जिम्मा लगाइएको छ। यद्यपि प्रहरीले राणालाई सुरक्षाका लागि नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पठाइएको बताएको छ। छुट्नु अघि राणाको अवस्था बुझ्न आज टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदी फर्काइदिएको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राणाको गिरफ्तारीप्रति कड़ा आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसीले विज्ञप्ति जारी गर्दै सरकारी अधिकारीकै परस्पर विरोधी अभिव्यक्तिले गिरफ्तारीको कानूनी आधारमाथि नै शंका पैदा गरेको बताउनुभयो। कंग्रेसले कानूनको शासन र संवैधानिक सर्वोच्चताको पालना गर्नुपर्नेमा जोड़ दिँदै यदि गिरफ्तारी कानून सम्मत थियो भने सरकारले त्यसको स्पष्ट आधार र औचित्य तुरन्त सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
4: प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा कानून, सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिने भएको छ। संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले आज सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूची अनुसार बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक पेश गर्नुहुनेछ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बारीले सोही क्षेत्रसँग सम्बन्धित नेपाल ऐन संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका 4 विधेयकहरू पेश गर्नुहुनेछ, जसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन विधेयक र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक रहेका छन्।
3: नेपाली कंग्रेसको 15 समानान्तर महाधिवेशनको तयारीमा जुटेको निवर्तमान सभापति शेरबहादुर देउबा समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डाक्टर शशांक कोइराला नेतृत्वको आयोजक समितिले तयार पारेको नेपाली कंग्रेस निर्वाचन निर्देशिका 2083 अनुसार केन्द्रीय सभापति पदको उम्मेद्वार बन्न कम्तीमा 14 जना महाधिवेशन प्रतिनिधिको साथ अनिवार्य गरिएको छ, जस अन्तर्गत 7 जना प्रस्तावक र 7 जना समर्थक हुनुपर्ने व्यवस्था छ। त्यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि 5-5 जना प्रस्तावक र समर्थक गरी 10 जना तथा केन्द्रीय सदस्यका लागि 8 जना महाधिवेशन प्रतिनिधिको समर्थन चाहिनेछ। उम्मेद्वारी दर्ताका लागि तोकिएको शुल्कको रसिद सहित प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। देउवा समूहले असोज 15 गतेबाट वडा अधिवेशन शुरू गरी आगामी मंगिर 21-23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका यस अघि नै तय गरिसकेको छ।
4: भोटे खुशी बाढ़ीपछि अभिभावकहीन तथा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले निर्देशन दिएको छ। प्रशासनले रसुवा र नुवाकोट स्थायी घर भई काठमाण्डुमा अध्ययनरत तथा बाढ़ीका कारण अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको व्यक्तिगत विवरण 7 दिनभित्र बुझाउन सम्बन्धित निकायलाई भनेको हो। त्यस्तै बाढ़ी पछि प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाण्डु ल्याइएका र विद्यालय, छात्रावास, गुम्बा, अनाथालय, बालगृह वा अस्थायी आवासमा राखिएका अभिभावक विहीन बालबालिकाको विवरण समेत उपलब्ध गराउन भनिएको छ।
3: जनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई देशैभर निशुल्क शिक्षा उपलब्ध गराउन सरकारले पहल शुरू गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागले सूचना जारी गर्दै मन्त्रालयबाट स्वीकृत जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने मापदण्ड सम्बन्धी मापदण्ड 2083 तत्काल कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई परिपत्र सहित निर्देशन दिइएको छ। आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको उक्त मापदण्ड अनुसार मापदण्ड कार्यान्वयनका लागि स्थानीयको शिक्षा उपलब्ध गराउन सरकारले पहल शुरू गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागले सूचना जारी गर्दै मन्त्रालयबाट स्वीकृत जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई

0: विभागले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ, thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। विद्यालय शिक्षा क्षेत्र योजनाको बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा प्रक्रिया शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले एक महिनाभित्र सम्पन्न गर्ने गरी विज्ञहरूलाई नयाँ कार्य योजना निर्माणको कार्यदेश दिएको छ। शिक्षा सचिव चुनामणि पौडेलको अध्यक्षतामा हालै बसेको बैठकमा विज्ञ योजनाविद र मन्त्रालयका उच्च अधिकारीहरूबीच यसबारे छलफल भएको छ। बैठकमा शिक्षा सचिव पौडेलले तीनै तह संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्दै नयाँ विषय र क्रसकटिङ इश्यूहरूलाई समावेश गरेर योजना बनाउन भन्नुभएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा शिक्षा क्षेत्रको स्ट्राटेजिक सेक्टर एनालाइसिस गरी कार्यक्रम डिजाइन गरिनेछ। योजनाले विद्यालय शिक्षामा नयाँ प्राथमिकता तोक्नुका साथै हाल संचालित प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने बताइएको छ।
2: कोशी प्रदेश सरकारले रोकेर राखेका विकास निर्माणका आयोजनाहरूको ठेक्का प्रक्रिया अन्तत सुचारू गरेको छ। राजनैतिक सहमति जुटेसँगै रोकिएका आयोजना कार्यान्वयनको बाटो खुलेको हो। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका 14 पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै चालू आर्थिक वर्षका आयोजनाहरूको ठेक्का प्रक्रिया तत्काल अघि बढ़ाउन निर्देशन दिएको छ। यसअघि गत भदौ 11 गते मन्त्रालयले बजेट पुनरावलोकन र नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्नुपर्ने कारण देखाउँदै नयाँ ठेक्का रोक्न परिपत्र गरेको थियो। लामो समय काम रोकिँदा पूँजीगत खर्च प्रभावित हुने निष्कर्ष निकाल्दै सरकारले दुई चरणमा योजनाहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 68 जनाको मृत्यु भएको छ। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिन यता बाढ़ी र वर्षा सम्बन्धी घटनामा 56 जनाको मृत्यु भएको छ। राहत आयुक्तको कार्यालयका अनुसार 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। भारी वर्षाले कृषि क्षेत्रमा व्यापक असर परेको छ। बाली नालीमा पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। यसैबीच भारतको पूर्वी राज्य ओडिशामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढ़ेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने 70,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उत्तराखण्डका सबै जिल्लामा हिजोदेखि भारी वर्षा जारी छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। उता रूद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा करिब 4,000 श्रद्धालु बाटोमै अलपत्र परेका छन्। मौसम थप प्रतिकूल बन्दै गएपछि प्रशासनले आजका लागि केदारनाथ यात्रामा रोक लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरिएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। जापानको योकोहामामा भएको 11 सितौरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक जितेको छ। नेपालले

0: व्यक्तिगत प्रतिस्पर्धामा चार र टीम प्रतिस्पर्धामा दुई गरी छ पदक जितेको हो। महिला 68 केजीमा थिए रिका गुरूङ र पुरूष 60 केजी मुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाएका हुन्। महिला 68 केजी मुनि निरूपा दोङ तामाङले रजत तथा पुरूष 67 केजी मुनि मीनबहादुर तामाङले काँस्य जितेका छन्। दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टीम कुमोतीमा पनि काँस्य हात पारेका छन्। यो प्रतिस्पर्धामा उनीहरू सहित मेघा लिम्बु, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए। मेघा, एलिसा र सानुमायाले महिला टीम कातामा पनि काँस्य पदक जितेका छन्। विश्व एसियाली खेलकुदको कराटेमा सहभागी भई नेपाली टोली जापानको नागोयाबाट योकोहामा गएको थियो। टोली पर्सि नेपाल पुग्नेछ।
1: र नेपालले आगामी वर्ष आयोजना गर्ने अण्डर 19 महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोलीले आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण गरेको छ। आज दिउँसो किर्तिपुर पुगेको आईसीसीको टोलीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा मैदानको अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो। टोलीले मैदानको खेल योग्य अवस्था, पिच, आउट फिल्ड बोर्ड, खेलाड़ी तथा दर्शकका लागि आवश्यक संरचना लगायतका पक्षको अवलोकन गरेको थियो। विश्वकप जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्ड अनुसार मैदान तथा अन्य पूर्वाधारको अवस्था मूल्यांकन गर्न आईसीसीको टोलीले निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मैदानमा उपलब्ध सुविधा, संरचनाको गुणस्तर तथा प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने थप तयारीबारे समेत टोलीले जानकारी लिएको थियो।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मनाङको हिमलुङ हिम पहिरोमा 10 जना बेपत्ता, खोजीमा समस्या। हुम्लामा जड़ीबुटी संकलक बीच झडप हुँदा मुगुका 1 जनाको ज्यान गयो, 9 जना सम्पर्कविहीन।
0: बाढ़ीले मर्स्याङदी नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। पहिरोका कारण गुल्मीका 231 घर उच्च जोखिममा।
1: पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मामा छाडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कंग्रेसको माग।
0: भारतमा बाढ़ी पहिरोमा परि 68 जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा बढ़ी प्रभावित, केदारनाथ यात्रा स्थगित।
1: र कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्णसहित 6 पदक। 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा किर्तिपुर मैदानको निरीक्षण।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
6: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
7: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
8: नेपाल सरकार विज्ञापन बोर्ड